0: चाहिँ समाग बनेर अगाडि बढ्नु भयो जस्तो सुकै द्वन्दको अवस्थामा म त्यहाँ आउँदैछु। त्यस कारण त्यसलाई निरन्तरता दिने क्रममा म अध्यक्ष भइसकेपछि मैले 556 पालिकालाई सक्रिय ढंगले अगाडि बढ़ाउने काममा मेरो भूमिका रह्यो। अहिले हाम्रो 556 पालिकामा स्थानीय महासंघ छ, जहाँ सामुदायिक वनहरू छन् त्यहाँ सामुदायिक वन उपभोक्ता महासंघ नेपाल छ। 77 जिल्ला अहिले क्रियाशील रूपमा अगाडि बढ़ेको छ, 7 प्रदेश सबै ठाउँमा चाहिँ संगठन क्रियाशील छ। सामुदायिक वनहरूलाई हामीले चाहिँ सुशासनको पाटोमा सामुदायिक वनहरूलाई चाहिँ त्यहाँको विधान त्यहाँको कार्ययोजना अनुसार अगाडि बढ़नका निम्ति हामीले अधिकतम रूपमा व्यापक रूपमा छलफल गर्ने उहाँहरूसँग संवाद गर्ने गरेका छौं। कुनै समस्या आइलायो भने हामीले त्यसलाई समाधान गर्नका निम्ति हरेक सामुदायिक वन उपभोक्ता समूहसम्म पुग्ने, त्यसपछि गएर हामीले चाहिँ त्यहाँ चाहिँ सामुदायिक वनसँग छलफल गर्ने, स्थानीय महासंघ मार्फत होस् जिल्ला महासंघ प्रदेश महासंघ मार्फत गर्ने काम हामी गरेका छौं भने समृद्धिको यात्रामा हामीले चाहिँ जुन वन ऐनमा आएका विषयहरू छन् कृषि वन कार्यक्रमहरू तलसम्म पुर्याउने काममा हामीले अहिले सहजीकरण गरिरहेका छौं। पर्यटनमा व्यापक रूपमा चाहिँ पर्यटन कस्तो छ भन्दा अहिले हस्तक्षेप भइरहेको छ। पर्यटनको नाममा सामुदायिक वनमा पर्यटन देखिन्छ तर कुनै ठाउँ कुनै कम्पनी प्रवेश गरेको छ, कुनै ठाउँ स्थानीय सरकारले हस्तक्षेप गरेको छ, कुनै ठाउँ प्रदेश सरकारले हस्तक्षेप गरेको छ। हामीले सामुदायिक वनलाई चाहिँ सामुदायिक वन हाम्रो हो, पर्यटन सामुदायिक वन उपभोक्ता समूहले सञ्चालन गर्नुपर्छ भनेर त्यसमा हामीले सहजीकरण गरेका छौं। हामीले उद्यम विकासमा अहिले हामीले चाहिँ उद्यममा चाहिँ उद्योग ऐनसँग सुधार्नका निम्ति सरकारसँग निरन्तर छलफल गरिरहेका छौं। सामुदायिक वनलाई चाहिँ अब एक सामुदायिक वन एक उद्यमको नारा हामीले धेरै पहिला ल्याएका थियौं, अहिले हामीले त्यसलाई चाहिँ कार्यान्वयन गर्नका निम्ति विभिन्न खालका चाहे हस्तकला उद्योग होस् चाहे दुनाटपरी उद्योग होस् चाहे बेलजुसुबोस लगायतका हजारौं उद्यमहरू अहिले सामुदायिक वनमा अगाडि बढ़िरहेका छन्।
1: सहजीकरणभन्दा बढी भन्नुभयो नि अनि 753 पुग्न चाहिँ अथवा त्यो समूहसम्म पुग्नको लागि
0: सम्भव छैन, 753 पुग्न सम्भव छैन, किन भन्दा वनै छैन, वन क्षेत्रै नभएका कारण त्यहाँ सामुदायिक वन बन्ने अवस्था नभएका कारण नपुगेको
1: ठाउँमा वन लगाउन
0: निजी क्षेत्र छ सबै, तराई खास गरेर तराईको दक्षिण बेल्टमा चाहिँ त्यहाँ चाहिँ वन क्षेत्र नै छैन। यदि त्यहाँ वन क्षेत्र भयो त्यहाँ सामुदायिक वन भयो भने हामी पुग्छौं तर त्यो सम्भावना ज्यादै न्यून छ। त्यसका निम्ति हामीले सरकारसँग यसलाई कसरी वन क्षेत्र जस्तै खोलाको छेउमा हुन सक्छ, त्यसपछि गएर नहरको छेउमा हुन सक्छ, त्यसलाई हामीले कसरी गर्न सक्छौं, बाटोको छेउमा हुन सक्छ, छलफल भइरहेको छ।
1: जस्तो जलवायु परिवर्तनको असर कम गर्ने बारेमा चाहिँ तपाईँको कार्य
0: यसमा हामीले व्यापक रूपमा हामीले निरन्तर मैले भने निरन्तर रूपमा हामीले वृक्षारोपणका कार्यक्रमहरू गर्ने, अनुकूलनका कार्यक्रमहरू न्यूनीकरणका कार्यक्रमहरूलाई हामीले समुदायसम्म पुर्याउने छलफल चलाउने र अहिले पछिल्लो चरणमा अत्यन्तै महत्वपूर्ण के भन्दा धेरै पहिलादेखि हामीले अभ्यास गरेको नेपालमा चाहिँ पाइलट प्रोग्रामको रूपमा हामीले यो कार्बन को सन्दर्भमा चाहिँ हामीले शुरूमा चाहिँ दोलखा चितवन र गोर्खामा हामीले नेपालमा पहिलो पटक पाइलट प्रोग्राम शुरू गर्यौं। अहिले तराईका 13 जिल्लामा हामीले यो वर्ष चाहिँ कार्बनको केही पैसा त्यो आफैमा फेरि पर्याप्त होइन, यो हाम्रो यस्ता लाभ हो त्यसले गर्दा त्यो चाहिँ हामीले 13 जिल्लामा अहिले बाँड्नका निम्ति बेनिफिट सेयरिङ प्लानमा हामी यो रेट कार्यान्वयन केन्द्रसँग लगभग हामी अन्तिम अवस्थामा पुगेका छौं र रौतहटदेखि कञ्चनपुरसम्मका सबै सामुदायिक वनमा हामीले कार्बनको पैसा पुर्याउने गरी
1: बाँकी जिल्लाहरूमा चाहिँ कहिले पुग्छ
0: त्यसमा चाहिँ कस्तो छ अब यस पछाडि हामी गण्डकी बागमती र लुम्बिनीमा अब केही समय पछाडि एक दुई वर्षको बीचमा हामी यो प्रक्रिया अगाडि बढाउँछ भने देशव्यापी रूपमा चाहिँ अब त्यस पछाडि सजिलो
1: वन क्षेत्रमा आदिवासी जनजाति जनजाति समुदायको त्यो पहुँचको लागि चाहिँ केही भयो कि भएन तपाईँ
0: एकदमै अहिले हामीले वन क्षेत्र भनेकै समुदायका आदिवासी जनजाति विपन्न महिला गरीब दलितको वन क्षेत्र भनेको जति काम भएको छ पहिलो प्राथमिकता आदिवासी जनजाति महिला दलित गरीब विपन्न वर्गको पक्षमा भएको छ। सामुदायिक वनमा चाहिँ वर्ग विश्लेषण हुन्छ, क वर्ग ख वर्ग ग वर्ग घ वर्ग हुन्छ, त्यो जुन हामीले सामुदायिक वनको काम गर्दाखेरि त्यो घ वर्गबाट शुरू गर्छौं, किन भन्दा पहिलो अधिकार गरीबको विपन्नको त्यहाँ आदिवासी जनजाति त्यहाँ महिला त्यहाँ गरीब त्यहाँ दलित जो छ उसको अधिकार हो। त्यसकारण त्यो खालको कार्ययोजना बनाएर सामुदायिक वनले काम गरिरहनु भएको छ, त्यसमा हामीले सहजीकरण गरिरहेका छौं भने सामुदायिक वनलाई परेका चाहे त्यो कानूनी अप्ठ्याराका कुराहरू हुन् ती सबै कुरामा सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सहयोग गरेको छ। म आइसकेपछि पनि यसलाई थप प्रभावकारी रूपमा अगाडि बढ़ाउने काममा चाहिँ मैले भूमिका खेलिरहेको छु।
1: जस्तो यो बीचमा सरकारले सुकुम्बासी अव्यवस्थित बसोबासी र भूमिहीनहरूको व्यवस्था व्यवस्थापनको लागि काठमाडौँबाट यसको अभियान शुरूआत गर्यो र अहिले देशका विभिन्न ठाउँमा पुगिरहेका छ। वन क्षेत्रमा भइराखेको अतिक्रमण हटाउनको लागि अहिलेको यो अभियानमा तपाईँहरूको थप केही अनुरोध अथवा हामी पनि वन क्षेत्र यदि त्यस्तो अतिक्रमण भएको छ भने हटाउनको लागि व्यवस्थित गर्नको लागि केही सरकारले सहयोग गर्नुपर्छ कि पर्दैन अथवा फेको पनि लिस्टमा राखेको विचार के हो?
0: हामीले प्रश्न भनेका छौँ अतिक्रमण भएको ठाउँलाई चाहिँ एकदमै त्यसलाई अतिक्रमण गर्न दिनु हुँदैन, तर जहाँ सुकुम्बासी हुनुहुन्छ सुकुम्बासीलाई सरकारले व्यवस्थित गर्नुपर्छ। त्यो भनेको सामुदायिक वनमा हस्तक्षेप गरेर
1: हो।
0: सामुदायिक वन हस्तान्तरण नहुँदै अतिक्रमण भएका क्षेत्रहरू छन्। सामुदायिक वन हस्तान्तरण भइसकेपछि अतिक्रमण भएको छैन कुनै पनि सामुदायिक वनमा। विशेष गरेर हेर्ने हो भने सामुदायिक वन हस्तान्तरण हुनुभन्दा पहिला अतिक्रमण भएको क्षेत्र, सामुदायिक वन हस्तान्तरण गर्ने बेला त्यसलाई छुट्याएर बाहिर राख्नु पर्नेमा चाहिँ त्यो सामुदायिक वनभित्र पारेको हुँदा अहिले सामुदायिक वनको अतिक्रमण जस्तो देखिन्छ। जुन दिनदेखि सामुदायिक वन हस्तान्तरण भयो त्यहाँ यता सामुदायिक वनमा अतिक्रमण भएको ज्यादै न्यून घटना छन्। त्यसले गर्दा हामीले के भनेका छौँ भन्दा अतिक्रमण गर्नु हुँदैन, अतिक्रमण गर्ने कुरा बेठीको, तर यदि साँच्चै सुकुम्बासी छन् भने सामुदायिक वनमा हस्तक्षेप गरेर होइन कि सरकारले जग्गा किनेर हुन्छ कि अलि सुव्यवस्थित ठाउँमा राम्रो ठाउँमा उही कबिलेती वन हैसियत बिग्रेको वन हैसियत बिग्रेका जनतालाई दिने भनेर जुन सुरुमा कार्यक्रम ल्याइयो हामीले भन्यौं हैसियत बिग्रेको वन हैसियत बिग्रेका जनतालाई कबिलेतीमा दिने होइन, त्यो त राम्रो अलिकति उत्पादन हुने जस्तो राम्रो वन ती हैसियत बिग्रेका मान्छेलाई दियो भने जीवन सुधार हुन्छ भन्थ्यौं हामीले कबिलेती वन दिँदा। त्यस्तै हामीले अहिले भनेको के भन्दा सामुदायिक वनमा हस्तक्षेप गरेर होइन, सरकारले जग्गा किनेर घर बनाएर त्यो उहाँहरूलाई चाहिँ व्यवस्थापन गर्नुपर्छ, सामुदायिक वनमा हस्तक्षेप गर्नु हुँदैन, सामुदायिक वन अतिक्रमण गर्नु हुँदैन भनेर हामी योभन्दा विगतका आयोगहरूसँग पनि सरकारहरूसँग पनि छलफल गर्यौं र अहिले पनि हामी सरकारलाई यही भनिरहेछौं।
1: अब अहिले विशेष त वन क्षेत्रसँग नागरिकको पहुँच बढाउने र जीविकोपार्जनमा नागरिकलाई सहभागी गराउँदै संरक्षण पनि रहने र जीविकोपार्जनका कार्यक्रम विभिन्न तरिकाले फेको फल्ने पनि चलाइरहेका छ, आफ्नै पनि हुन सक्छ र कतिपय दात्री निकायको सहयोगमा र समन्वयमा। यदि त्यो कार्यक्रम निश्चित परियोजना सम्पन्न भइसकेपछि पनि त्यस्तो खालको कार्यक्रम निरन्तर रहोस् भन्नको लागि तपाईँको कार्यकालमा फेको फन्डले गरिराखेको नयाँ योजना बनाएका योजना अथवा अप्नाइएको नीति रणनीति के छ?
0: यसमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालले कुनै कार्यक्रम चलायो भने त्यसको समाप्त हुँदैन, किन भन्दा त्यो समुदाय पनि रहिरहन्छ फेको फन्ड पनि रहिरहन्छ, त्यसकारण चाहिँ चाहे त्यो कसैको सहयोगमा होस् चाहे जसरी होस् त्यो निरन्तर हुन्छ। त्यसका निम्ति अहिले हामीले पछिल्लो चरणमा समृद्धि जोड्नका निम्ति हामीले चाहिँ मैले अघि भने कृषि वन पर्यटन उद्यम विकासमा चाहिँ हामीले व्यापक रूपमा छलफल चलाइरहेछौँ र त्यसलाई निरन्तरता दिनका निम्ति तल समुदायसम्म चाहिँ त्यसको एउटा चाहिँ योजना बनाएर योजनाबद्ध ढंगले अगाडि बढ़ने कुराहरूलाई हामीले व्यवस्थित गरिरहेछौँ। अहिले चाहिँ प्रभावकारी रूपमा त्यो चाहिँ दिगो रूपमा अगाडि बढ़ोस् र त्यो चाहिँ एकदमै समुदायका गरीब दलित विपन्नसम्म पुगोस्, उहाँहरूको सहभागिता होस् भनेर हामीले त्यो उठाइरहेछौँ भने अर्को भनेको अहिले जुन खालको हस्तक्षेप सामुदायिक वनमा अहिले पनि थुप्रै खालका हस्तक्षेपहरू छन्। जस्तै कर्पोरेट हाउसहरूले चाहे त्यो केबुल कार बनाउने कुरा होस्, चाहे त्यो हाइड्रो पावर बनाउने कुरा होस्, चाहे होटल रिसोर्ट बनाउने कुरा होस्, चाहे विकास आयोजनाका नाममा गरिने हस्तक्षेपहरू हुन्, ती कुराहरूलाई चाहिँ न्यूनीकरण गर्ने र त्यो समुदाय मैत्री समुदायको पक्षमा बनाउने कुरामा चाहिँ हामीले अहिले पैरवी गरिरहेका छौँ।
1: समयको लागि कुराकानीको लागि धेरै धन्यवाद छ।
0: एकदम सामुदायिक वनको यो स्थापना दिवसको अवसरमा जुन खालको वातावरण बनाउनु भयो, सीआईएनले निरन्तर समुदायका आवाजहरूलाई सार्वजनिक गरिरहनु भएको छ, उठाइरहनु भएको छ, यसका निम्ति म सीआईएन परिवार सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: अहिले यो स्थापना दिवसको अवसरमा देशभरमा रहेका सामुदायिक वन उपभोक्ता अथवा उपभोक्ता समूहका सदस्यहरू समितिहरूलाई तपाईँको भन्नुपर्ने अनुरोध केही छ कि सन्देश?
0: मुख्य गरेर सामुदायिक वन उपभोक्ता समूहमा अहिले विभिन्न खालका प्रहारहरू भइरहेका छन्। सामुदायिक वनलाई कमजोर गराउनका निम्ति साना साना समूहहरू मर्ज गर्ने भनेर एकतरी मान्छेले आएका छन्। सामुदायिक वन मर्ज गर्ने कुरामा जाँदो हुँदैन। सामुदायिक वनले चाहिँ समुदायका गरीब दलित विपन्न वर्गलाई छुट्याइएको रकम कार्यान्वयन गर्नुभएको छ, त्यसलाई चाहिँ अभिलेखीकरण राम्रो गर्न अनुरोध गर्छु। नियमित बैठक नियमित साधारण सभा गरेर सामुदायिक वनको उचाइलाई विश्व सामु चिनाउन जुन खालको उपभोक्ताले गरेको प्रयास छ यसलाई अझै अगाडि बढ़ाउनको निम्ति म देशभरिका सामुदायिक वन उपभोक्ता समूहहरू महासंघका सबै संरचनाहरू सरकारवालाहरू मीडियाहरू सरकार सबैलाई म धन्यवाद दिन चाहन्छु।
1: सँगै आजलाई कार्यक्रम जीवन रक्षाको समय सकिएको छ। आजको कार्यक्रम जीवन रक्षामा सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका अध्यक्ष ठाकुर भण्डारीसँग कुराकानी गर्यौं। विशेषतः सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट र बजेटमा वन वातावरण संरक्षणको विषयमा राखिएका विषयवस्तु र आगामी दिनमा सुधार्नुपर्ने पक्ष अनि सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनको स्थापना दिवसको सन्दर्भमा पनि हामीले उहाँसँग कुराकानी गर्यौं। अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद लिएर फेरि उपस्थित हुनेछौं। तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी,
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका। आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता। सानीमा रिलायन्स लाइफ इन्सुरेन्स, खुलेर जिउँ।
1: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
2: अहिले बिहानको ठिक छ बज्यो।

0: आवाज बिहेन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: व्यवस्थापनको सूचना संकलनलाई प्रभावकारी बनाउन हरेक जस्तो गाउँमा विपद सूचक तयार गरिएको छ। सशस्त्र प्रहरी बलका अनुसार हालसम्म 168,956 जना विपद सूचक तयार गरिएको हो। गाउँमा कुनै विपदका घटना भएमा ती सूचकले तत्काल सूचना सुरक्षा निकायलाई जानकारी गराउनुका साथै उद्धारमा पनि खटिनेछन्। स्थानीय तहसँग समन्वय गरी सशस्त्र प्रहरीले 2 वर्ष अघि विपद सूचकको अवधारणा ल्याएको हो। सूचक मध्ये कतिपयलाई विपद सम्बन्धी तालिम समेत दिइएको छ। मुख्य गरी विपदका घटनाका तत्काल सूचना प्राप्तिका लागि विपद सूचक तयार गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले बताउनुभयो। यसले उद्धारको काम छिटो हुने भएकाले क्षति कम गराउन सहयोग पुग्ने पनि उहाँले विश्वास व्यक्त गर्नुभएको छ। कतिपय सूचकलाई स्थानीय तहले मोबाइल खर्च समेत उपलब्ध गराउने गरेका छन्। विपद व्यवस्थापनमा समुदायको सहभागिता बढ़ाउने उद्देश्यले सशस्त्र प्रहरीले विपद सूचक तयार पारेको छ। यसैबीच मनसून जन्य विपदलाई लक्षित गरी सशस्त्र प्रहरीले 54 स्थानमा अस्थायी मनसून प्रतिकार बेस स्थापना गरेको छ। स्थायी प्रकृतिका कारणलेबाट खटिन समय लाग्ने भएकाले अस्थायी बेस राखिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कार्कीले बताउनुभयो। उहाँका अनुसार विपद जोखिम स्थानको पहिचान गरी कोशीमा 6, मधेसमा 11, बागमतीमा 16, गण्डकीमा 4, लुम्बिनीमा 7, कर्णालीमा 2 र सुदूरपश्चिममा 8 बेस स्थापना गरिएको छ। अन्य 16 स्थानमा भने सशस्त्र प्रहरीका थाई प्रकृतिका बेस रहनेछन्। विपद व्यवस्थापनका लागि सशस्त्रले आफ्ना 21,679 जनशक्तिलाई अनुशिक्षण तालिम दिएर तयारी अवस्थामा राखेको छ। 8,180 जनालाई भने 24 घण्टा स्टन्ड बाई राखिएको र 11 विपद जोखिम स्थानमा सशस्त्र प्रहरीले 134 जना गोताखोर राखेको पनि जनाएको छ। त्यस्तै 8 मास काउन्टी भेहिकल र 8 ए क्लास एम्बुलेन्स तयारी अवस्थामा राखेको समेत प्रवक्ता कार्कीले बताउनुभयो।
2: विपद सूचकहरूलाई चाहिँ हामीले तालिम दिएको हुन पनि सक्छ, नहुन पनि सक्छ। केही विपद सूचकहरू स्वयंसेवकको रूपमा तालिम पनि प्राप्त गर्नु भएको छ, होइन? स्वयंसेवकहरूले चाहिँ तालिम प्राप्त गरेको हुनुहुन्छ। उहाँहरू चाहिँ विभिन्न स्थानीय तहहरूमा हामीहरूले चाहिँ स्वयंसेवकहरूलाई स्थानीय तहले मनोनयन गरेका व्यक्तिहरूलाई हामीले स्वयंसेवकको तालिम प्रदान गरेका छौँ। उहाँहरू चाहिँ विपद घटेको खण्डमा स्थानीय चाहिँ समुदायकै मान्छेहरू हुनुहुन्छ। उहाँहरू तत्काल उहाँहरू चाहिँ विपद उद्धारको लागि खटिनुहुन्छ। त्यसको लागि हामीहरूले उहाँहरूलाई तालिम प्रदान गरेर स्किलहरू विपदको लागि चाहिने सिप ज्ञान प्रदान गरेका छौँ।
3: कक्षा 12 नतिजा प्रकाशनमा लापरवाही गरिएको भन्दै विद्यार्थीहरूले सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलको विरोध पनि गरेका छन्। हतारमा नतिजा प्रकाशन गरेर हजारौं विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको आरोप लगाउँदै असन्तुष्ट विद्यार्थीहरूले सामाजिक सञ्जाल टिकटक, रेडिज र फेसबुक लगायत मार्फत मन्त्री पोखरेलको राजीनामा समेत माग गर्न थालेका छन्। नतिजाप्रति असन्तुष्टि जनाउँदै केही विद्यार्थीहरूले हिजो काठमाडौँको माइती घरमा विरोध प्रदर्शन पनि गरे। छिटो नतिजा सार्वजनिक गर्ने नाममा उत्तर पुस्तिका परीक्षणमा गम्भीर त्रुटि गरिँदा विद्यार्थीको भविष्यमा असर परेकाले आन्दोलनमा उत्रिनु परेको उनीहरूको भनाइ छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 नतिजामा 5 असारमा सार्वजनिक गरे लगतै सामाजिक सञ्जालमा असन्तुष्टिहरू पोखिन थालेको हो। त्यसै गरी पछिल्लो समयमा सामाजिक सञ्जालमा भाइरल भइरहेका कतिपय भिडियोमा विद्यार्थीले रोएरै आफ्नो समस्या र आक्रोश समेत पोखेको देख्न सकिन्छ। टिकटक बाहेक युवामाझ लोकप्रिय अर्को प्लेटफर्म रेडिटमा पनि यस्तै किसिमका आक्रोशहरू देखिन थालेका छन्। कृति भूषाल जो विद्यार्थीको रूपमा हुनुहुन्छ, नतिजाको गतिभन्दा पनि त्यसको निष्पक्षता र विश्वसनीयता सर्वोपरि हुने बताउनुहुन्छ। त्यसै गरी शिक्षा मन्त्री पोखरेलले यस विषयमा छानबिन गर्न समिति समेत गठन गर्नुभएको छ। कक्षा 12 नतिजाको विषयमा विद्यार्थीबाट व्यक्त असन्तुष्टिबारे छानबिन गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले हिजो नै समिति गठन गरेको हो। समितिमा मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिव सहितको प्रतिनिधित्व रहने शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले जानकारी दिनुभएको छ। उक्त समितिले कक्षा 12 उत्तर पुस्तिकाको स्याम्पलिङ परीक्षण, परीक्षाङ्क तथा तथ्याङ्क प्रविष्टि डेटा एन्ट्रीको प्रमाणीकरणका विषयमा अध्ययन गर्ने जनाइएको छ। बोर्डले कक्षा 12 नतिजा गत शुक्रबार मात्र गरी सार्वजनिक गरेको हो। अघिल्लो वर्ष 61.17% रहेको नतिजा यस वर्ष वृद्धि भएर 69.75% पुगेको छ। तर हतारमा नतिजा प्रकाशन गर्दा लापरवाही भएको र उक्त लापरवाहीका कारण परीक्षार्थीको नतिजा फरक परेको भन्दै विद्यार्थीहरूले राजधानीको माइतीघर मण्डलमा हिजो प्रदर्शन गरे। तर शिक्षा मन्त्री पोखरेलले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरिएको समेत पटक पटक प्रष्टीकरण दिँदै आउनु भएको छ। नतिजामा असन्तुष्टि जनाउँदै शान्तिपूर्ण रूपमा आफ्नो धारणा राख्न गरिएको आन्दोलनप्रति आफूले सम्मान गर्ने पनि मन्त्री पोखरेलले उल्लेख गर्नुभएको छ।
1: नेपाली चियाको भारत निर्यातमा कडाई भएपछि चिया पठाउन नसक्ने भन्दै बन्द भएका 100 भन्दा बढ़ी चिया उद्योगको हिजोदेखि संचालनमा आएका छन्। यही असार 1 गतेदेखि बन्द भएका उद्योगको स्थानीय संघीय सरकार र स्थानीय तहसंघको सहमतिपछि संचालनमा आएका हुन्। इलाम, झापा, पाँचथर, भोजपुर, कास्की लगायतका जिल्लाका चिया उद्योग तयारी चियाको सहज निर्यातको वातावरणमा तयार गर्न माग गर्दै बन्द भएका थिए। सरकारले चियाको समस्या समाधानका लागि गठन गरेको कार्यदलले चियाको समस्या समाधान गर्न के गर्न सकिन्छ भन्ने बारेमा राय उद्योगीहरूसँग सुझाव समेत लिएका कारण बन्द भएका उद्योगहरू सञ्चालनमा ल्याइएको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुले सीआईएनसँग बताउनुभयो।
4: अब नेपाल सरकारले तपाईँको चियालाई फेसिलिटेट गर्ने भनेको छ होइन, हामीले केही चिजहरू राखेका छौँ, उहाँहरू चियालाई चाहिँ कसरी प्रमोट गर्ने त्यसमा सिरियसली लाग्नुभएछ र हामीलाई उहाँहरूले चाहिँ अब मार्केट एक्सप्लोर गर्नको लागि जे कुनै पनि हदसम्म उहाँहरूले हामीलाई सहयोग गर्ने भन्ने कुरा आएको छ।
1: यसमा केही बुदाहरूमा सहमति भएको छ?
4: एक्ज्याक्टली यो बुदा भन्ने चाहिँ छैन, छलफल भएको छ होइन। हामीले तपाईँको उहाँको एकदम स्वकीय टिम, प्रधानमन्त्रीको स्वकीय टिम छ, हामीले आजदेखि खोलिसक्यौँ हजुर।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशनमा 900 सदस्यीय केन्द्रीय सदस्यका लागि निर्वाचन सम्पन्न भएको छ। स्वदेशका प्रतिनिधिले मतदान गरेर नतिजा समेत आइसक्दा प्रवासबाट भएको मतदानको नतिजा नटुंगिदासम्म निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक नगर्ने बताएको छ। देशभित्र भएको मतदानको नतिजा अनुसार केन्द्रीय राजनीतिमा सक्रिय रहेकादेखि सांसद र मन्त्रीसम्म बनेकाहरू मात्रै होइन, प्रदेश र जिल्ला कमिटिमा रहेर राजनीति गरेकाहरू पनि सूचीमा अगाडि देखिएका छन्। गैराती सार्वजनिक मत परिणाम अनुसार निवर्तमान उपसभापति डा स्वर्णिम वाग्ले सबैभन्दा धेरै 2656 मत प्राप्त गर्नुभएको छ। महाधिवेशन भद्रगोल भएको भन्दै प्रतिनिधि र नेताहरूकै गुनासो पनि बढ़दै गएको छ। 6 पदाधिकारीका लागि आज निर्वाचन हुँदैछ। साँझै सकिएको केन्द्रीय सदस्यको मतदानको नतिजा बिहानसम्म पनि भएन सार्वजनिक। पदाधिकारीको उम्मेद्वार बन्न केन्द्रीय सदस्य हुनुपर्ने मापदण्ड छ, तर निर्वाचन कमिटिले परिणाम सार्वजनिक नगर्दै पदाधिकारीको धमाधम उम्मेद्वारी दर्ता भएको हो। 3849 महाधिवेशन प्रतिनिधि मध्ये 2959 अर्थात 76.88% मतदान गरेको पाइएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा लागू औषध मुक्तिका लागि परामर्श र औषधि उपचारको महत्व,
5: बिस्तारै बिस्तारै जीवनलाई हेर्ने दृष्टिकोणहरूमा परिवर्तन आयो र यो सम्भव छ, सम्भव छ। तर घरमै बसेर अथवा ड्रग्स भित्रै परेर, ड्रग्सकै दलदलभित्र फसेर चाहिँ म सुध्रिन्छु अथवा यो गर्छु भनेर चाहिँ हुँदैन।
3: ट्राफिक नियम उल्लंघन गर्नेलाई 500 देखि 1,00,000 जरिवानाको प्रस्ताव, 27 पालिकाले अझै ल्याएनन् बजेट, महानगरहरूको प्राथमिकता फोहोर व्यवस्थापन र सेवा सुधारमा, व्यवसायी सुमार्गीमाथि विस्तृत अनुसन्धान शुरू, राहदानी रोका लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
8: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि। विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
9: सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खापत्रको पहिलो पृष्ठमा मतदान सम्पन्न अन्तिम परिणाम आउन बाँकी शीर्षकमा राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको खबर प्रकाशित गरेको छ भने बहसमा संहिता पुनर्संरचना शीर्षकमा पनि पहिलो पृष्ठमा खबर प्रकाशित छ। भित्री पृष्ठमा वातावरण सहज बनाउने मौद्रिक नीति ल्याउन सुझाव शीर्षकमा अर्को खबर छ। बाँकी स्थानीय तहको बजेट असार मसान्त भित्रै ल्याउने तयारी शीर्षकमा अर्को खबर प्रकाशित छ। आगामी आर्थिक वर्ष 2083-84 लागि 753 स्थानीय तहमध्ये असार 10 गते गाउँ र नगरसभामा बजेट पेश नगरेका 29 स्थानीय तहले असार मसान्त भित्रै बजेट सभामा पेश गरी पारित गर्ने तयारी गरेका छन्। स्थानीय तहको आन्तरिक समस्याले गर्दा बजेट सभामा पेश गर्न नसकेको स्वीकार गर्दै ती स्थानीय तहले असार मसान्त भित्रै बजेट सभामा पेश गरी पारित गर्ने तयारी गरेका हुन्। असार 10 गते भित्र बजेट पेश गर्न नसकेपछि असार मसान्त भित्रमा बजेट ल्याउँदासम्म पनि अनुदान कटौती हुँदैन। स्थानीय सरकार सञ्चालन ऐन र अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले आगामी आर्थिक वर्षका लागि सबै स्थानीय तहले असार 10 गते भित्र गाउँ र नगरसभामा बजेट पेश गर्ने र असार मसान्त भित्र पारित गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै न्यूनतम पारिश्रमिक नदिनेलाई कार्यवाहीको चेतावनी शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
3: कान्तिपुर दैनिकमा छापिएको खबर छ, सुमार्गीमाथि विस्तृत अनुसन्धान शुरू, राहदानी रोगका शीर्षकमा यज्ञ बन्जाडेले लेख्नु भएको यो खबर हो। व्यवसायी अजय राज सुमार्गीमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विस्तृत अनुसन्धान शुरू गर्दै उहाँको राहदानी रोका गरिदिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको आग्रहमा अध्यागमन विभागले राहदानी रोका राखेको हो। सुमार्गीले ट्याक्स हेभन करका लागि अनुकूल स्थान मानिने साइप्रस र ब्रिटिस भर्जिन आइल्याण्डमा फर्जी कम्पनी खड़ा गरी प्रत्यक्ष वैदेशिक लगानी ल्याई सम्पत्ति शुद्धिकरण गरेको आरोपमा 2074 अनुसन्धान शुरू भएको थियो। प्रारम्भिक अध्ययनमै कैफियत भेटिएपछि विस्तृत अनुसन्धान गर्न लागि थियो, तर राजनैतिक पहुँचमा उहाँमाथि अनुसन्धान अघि बढ़न नसकेको खबरमा उल्लेख छ। अहिले विभागले त्यही विषयमा विस्तृत अनुसन्धान अघि बढ़ाएको छ। 2074 अनुसन्धान शुरू भए पनि राजनैतिक पहुँचमा रोकिएको थियो, अहिले अनुसन्धान ब्युताइएको हो भनेर खबरमा लेखिएको छ। विशेष र उच्च अदालत जनकपुरले शुरू गरे प्रत्यक्ष प्रसारण शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको खबर छ। सर्वोच्चको संवैधानिक इजलासमा पनि परीक्षण गरिँदैछ, सुनवाईलाई चाँडै नियमित रूपमा प्रत्यक्ष प्रसारण गर्ने तयारी गरिएको छ। विशेष अदालत काठमाण्डु र उच्च अदालत जनकपुरले इजलासमा हुने सुनवाईको लाइभ अर्थात स्ट्रीमिङ प्रत्यक्ष प्रसारण थालेका छन्। विशेष अदालतले मंगलबार र उच्च अदालत जनकपुरले आइतबार लाइभ स्ट्रीमिङ थालेका हुन्। सर्वोच्च अदालतमा पनि लाइभको तयारी भइरहेको खबरमा उल्लेख गरिएको छ। अर्को खबर छापिएको छ कान्तिपुर दैनिकमै, 27 पालिकाले ल्याएनन् बजेट शीर्षकमा यो खबर छापिएको छ। कोशीका 5, मधेशका 11, बागमतीका 2, गण्डकीका 1, लुम्बिनीका 4, कर्णालीका 1 र सुदूरपश्चिमका 3 पालिकाले 10 असारसम्म पनि बजेट सार्वजनिक गर्न नसकेको खबरमा भनिएको छ। महानगरहरूको प्राथमिकता पूर्वाधार निर्माण, फोहोर व्यवस्थापन र सेवा सुधार शीर्षकमा पनि खबर छापिएको छ। विराटनगरबाट पर्वत पोर्तेल, पर्साबाट शंकराचार्य, त्यसै गरी चितवनबाट रमेश कुमार पौडेल, पोखराबाट दीपक परियार र काठमाण्डुबाटै ऋषिराम पौड्यालले लेख्नु भएको खबर हो। काठमाडौँमा महानगरले शहरी व्यवस्थापन र पूर्वाधारलाई उच्च प्राथमिकतामा राख्दा पोखराले पर्यटन र वातावरणलाई जोड़ दिएको छ। भक्तपुरले कृषि तथा खेल पूर्वाधारमा लगानी बढ़ाएको छ भने विराटनगर ललितपुर र वीरगंजले शिक्षा स्वास्थ्य र सामाजिक विकासलाई पनि प्राथमिकतामा राखेका छन्। नयाँ पत्रिका दैनिकमा होल्डिङ सेन्टरबाट सुकुम्बासीको चेतावनी, विकल्प नदी निकाले पुरानै ठाउँमा छाप्रो बनाउँछौ शीर्षकमा शिवहरी घिमिरेले लेख्नुभएको खबर छ। उपत्यका नदी किनार क्षेत्रबाट हटाइएका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले बिना विकल्प होल्डिङ सेन्टरबाट नहटाउन आग्रह गरेका हुन्। उनीहरूले यथाशीघ्र स्थायी बसोबास हुनुपर्ने बताउँदै विकल्प नदी होल्डिङ सेन्टरबाट बाहिर निकालेमा पुरानै ठाउँमा गएर छाप्रो बनाएर बस्न बाध्य हुने चेतावनी पनि दिएका छन्। भित्री पन्नामा गैरदलीय स्थानीय तह र प्रदेश सभा खारेजीको प्रस्तावले राजनीति तरंगित शीर्षकमा प्रेम गौतम र सुरोजङ पाण्डेले लेख्नु भएको खबर पनि छापिएको छ। ट्राफिक नियम उल्लंघन गर्नेलाई 500 देखि 1,00,000 रूपियाँसम्म जरिवाना प्रस्ताव शीर्षकमा टेकराज थामी लेख्नुहुन्छ। सरकारले ट्राफिक नियम उल्लंघन गर्नेलाई 500 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुने गरी कानून निर्माण प्रक्रिया अगाडि बढ़ाएको छ। भौतिक विकास मन्त्रालयले अघि बढ़ाएको यो प्रक्रिया सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081कै निरन्तरता हो। विगतका सरकारले ट्राफिक नियम उल्लंघन गर्ने विरूद्ध कसुर अनुसार जरिवाना हुने गरी सवारी तथा यातायात व्यवस्था ऐन विधेयक तयार गरेको थियो। मन्त्रालयले अहिले छलफल प्रक्रिया पनि अगाडि बढ़ाएको सोही विधेयकमाथिको हो। मादक पदार्थ तथा नशालु पदार्थ सेवन गरी सवारी साधन चलाएमा 35,000 देखि 50,000, निर्धारित सुरक्षित गति सीमा भन्दा बढ़ी गतिमा चलाएमा 25,000 देखि 50,000, अपारदर्शी सीसा वा सीसामा वस्तु राखी सवारी चलाएमा 1,00,000 रूपियाँ, बाटो इजाजत पत्र नलिई सार्वजनिक सवारी साधन चलाएमा 10,000, सवारी जाँच पास नगराई सवारी चलाएमा ठूला सवारी साधनलाई 15,000सम्म, ट्राफिक संकेत पालन नगरेमा वा लेन अनुशासन उल्लंघन गरेमा वा मोबाइल चलाएमा 3,000 देखि 10,000सम्म, अनधिकृत रूपमा ट्राफिक संकेत हटाएमा बिगारेमा 5,000सम्म, बिना अनुमति विदेशी सवारी साधन चलाएमा 25,000, सेफ्टी बेल्ट वा हेलमेट नलगाई सवारी साधन चलाएमा 3,000, सवारी साधनको ढोका खुला राखी चलाएमा 5,000, सड़कमा फोहोर फालेमा 1,000, दुर्घटनापछि चालकले कर्तव्य पालन नगरेमा 2,000, निषेधित क्षेत्रमा हर्न बजाएमा 500 रूपियाँ जरिवाना गर्ने प्रस्ताव गरिएको छ। अर्को खबर छापिएको छ, मूल्य बढ़दा महिनामै 5 पटक इन्धनको भाउ बढ़ाउने निगम, घट्दा घटाउँदैन शीर्षकमा अजित अधिकारीले लेख्नु भएको छ। चैतमा आईओसीले 2 पटक पेट्रोलियम मूल्य बढ़ाएको थियो तर निगमले 1, 11, 17, 19 र 26 गते मूल्य बढ़ायो। तत्काल मूल्य घटाउन कार सड़कमा फोहोर फालेमा 1,000, दुर्घटनापछि चालकले कर्तव्य पालन नगरेमा 2,000, निषेधित क्षेत्रमा हर्न बजाएमा 500 रूपियाँ जरिवाना गर्ने प्रस्ताव गरिएको छ।

0: 90 देखि 95 रूपियाँ प्रति लिटर मूल्य बढ़ेर आएको, त्यति बेला नेपाली बजारमा थोरै मात्रै मूल्य बढ़ाइएको थियो। धेरै पटक मूल्य बढ़ाउँदा पनि अन्तर्राष्ट्रिय बजारको तुलनामा थोरै मात्र मूल्य बढ़ाइएका कारण निगम निरन्तर घाटामा रहेका कारणले उपभोक्ताको लागि घटाउन नसक्ने उहाँले उल्लेख गर्नुभएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा भद्रगोल महाधिवेशन नेता नै असन्तुष्ट शीर्षकमा सुरेन्द्र काफ्लेले काठमाडौँ र अनिल ढकालले चितवनबाट लेख्नु भएको खबर छापिएको छ। नागरिक दैनिकमा सरकारका 3 महिना चुनौतीबीच प्रशासन सुधारमा सक्रिय सरकार शीर्षकमा ईश्वरी सुवेदीले र आर्थिक सुधारका एजेण्डा ओझेलमै शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छापिएको छ। आर्थिक कारोबार दैनिकमा भने सरकारको आश्वासनमा चिया उद्योग खुले, निर्यातमा भारतीय अवरोध उस्तै शीर्षकमा खबर छापिएको छ। विद्युत प्राधिकरणको पुनर्संरचना मोडल तयार गर्न कार्यदल गठन गरिएको बारेमा जीवन बस्नेतले यो खबर लेख्नु भएको छ।
1: साझा खबरमा अब विदेशका खबर। दक्षिण अफ्रिकी राष्ट्र भेनेजुएलामा गएको 2 शक्तिशाली भूकम्पबाट अहिलेसम्म 188 जनाको मृत्यु भएको छ। 1500 भन्दा बढ़ी घाइते भएका छन्। उद्धार कार्य जारी रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। राजधानी काराकास र सबैभन्दा बढ़ी प्रभावित ला ग्वायरा राज्यमा उद्धार कर्मीहरूले भत्किएका भवनहरूको भग्नावशेषमा फँसेका मानिसहरूको खोजी गरिरहेका छन्। संयुक्त राष्ट्रसंघका अनुसार सो राज्यमा मात्रै 100 भन्दा बढ़ी भवनहरू पूर्ण र आंशिक रूपमा ढलेका छन्। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार 7.2 र 7.5 म्याग्नेच्युडका 2 शक्तिशाली भूकम्प 1 मिनटको अन्तरमा गएका थिए। पश्चिमी यूरोपमा केही दिनदेखि जारी अत्यधिक गर्मीका कारण फ्रान्स सरकारले सर्वसाधारणलाई आफ्नो दैनिक व्यवहारमा परिवर्तन गर्न आग्रह गरेको छ। फ्रान्सको स्वास्थ्य मन्त्रालयले अत्यधिक गर्मीका कारण वृद्धवृद्धा तथा बालबालिका र युवाहरू पनि जोखिममा रहेको चेतावनी दिएको छ। अस्पतालहरूमा थप स्वास्थ्यकर्मी परिचालन गरिने तथा वृद्ध दीर्घरोगी र अन्य जोखिममा रहेका नागरिकको विशेष उपचारमा ध्यान दिन पनि अनुरोध गरिएको छ। यता स्पेन बेलायतमा पनि धेरै दिनदेखि अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको छ। जर्मनीका पश्चिमी तथा दक्षिण पश्चिमी क्षेत्रमा हिजोको तापक्रम 40 डिग्री सेल्सियससम्म पुगेको थियो र इरानले उत्तर एटलान्टिक सन्धि संगठन नाटोमाथि आफू विरूद्धको अमेरिका इजरायल युद्ध प्रत्यक्ष संलग्न भएको समेत आरोप लगाएको छ। नाटो महासचिव मार्क रूडले अमेरिकी सैन्य कार्यवाहीमा केही सदस्य राष्ट्रहरूले सहयोग गरेको उल्लेख गरेपछि तेहरानले त्यसको कड़ा विरोध जनाएको हो। इरानको विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया जनाउँदै नाटो प्रमुखको अभिव्यक्तिलाई अन्तर्राष्ट्रिय कानून विपरीत युद्धमा संगठनको सक्रिय संलग्नताको स्वीकारोक्ति रहेको बताउनु भएको छ।
0: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत जापान र स्वीडेन बीच जारी खेलमा स्वीडेनले गोल फर्काएको छ। खेलको 62 मिनटमा स्वीडेनका एन्थोनी एलांगाले गोल फर्काउनु भएको हो। यसअघि 56 मिनटमा खेलको पहिलो गोल जापानका डाइजेन मैराले गर्नुभएको थियो। अहिलेको गोलसँगै खेल 1-1 बराबरीमा चलिरहेको छ। फिफा विश्वकप 2026 अन्तर्गत समूह ई को खेलमा कुरासावसँग जीत निकाल्दै आइवरी कोस्टले नकआउट चरणको यात्रा सुनिश्चित गरेको छ। आज बिहान भएको खेलमा आइवरी कोस्टले कुरासाव विरूद्ध 2-0 गोल अन्तरको जीत निकालेको हो। खेलमा आइवरी कोस्टका लागि दुवै गोल निकोलस पेपेले गर्नुभयो। उहाँले खेलको 7 र 64 मिनटमा गोल गर्नुभएको हो। यो समूहमा जर्मनी 3 खेलमा 2 जीत र 1 हारसँगै 6 अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहँदै समूह विजेता र नकआउट चरणमा प्रवेश गरेको हो। अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा 23 संस्करणको विश्वकप फुटबल प्रतियोगिता आयोजना गरिरहेका छन्। 48 राष्ट्रबीच विश्वकप प्रतिस्पर्धा फुटबल समर्थक रमाइरहँदा नेपाली भने निराशा बनेका छन्। फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरेको छ। फिफाले हिजो एउटा विज्ञप्ति जारी गर्दै नेपाली फुटबलमा तेस्रो पक्षको हस्तक्षेप भएको बताउँदै अनिश्चितकालीन निलम्बन गरेको जनाएको छ। फिफाले एन्फा महासचिव किरण राईलाई इमेल मार्फत निलम्बनमा परेको भएको जानकारी गराएको हो। सन् 1951 एन्फा स्थापना भएको थियो। सन् 1972 सदस्य राष्ट्र बनेको एन्फालाई फिफाले पहिलो पटक निलम्बन गरेको हो। उल्लेखित गम्भीर परिस्थिति विधानको धारा 14 उपधारा 1(i) र 3 अनुसार तेस्रो पक्षको हस्तक्षेप मानिन्छ। फिफाले भनेको छ धारा 16(1) अनुसार सदस्य संघले आफ्ना दायित्वहरूको गम्भीर उल्लंघन गरेकोमा फिफा काउन्सिलले कंग्रेसको मतदान बिना तत्काल अस्थायी निलम्बन गर्न सक्ने

0: संस्था अनुसार काउन्सिल ब्यूरोले 24 जून 2026मा एन्फालाई फिफाको विधानको उल्लंघनका कारण तत्काल प्रभावबाट निलम्बन गर्ने निर्णय गरेको छ। राईलाई पठाइएको फिफाको इमेलमा उल्लेख गरिएको छ। अनि आज विश्वकप अन्तर्गत 13 असारको तालिका अनुसार नर्वे र फ्रान्सले खेल्नेछन्। सेनेगल र इराक, केप भर्डे र साउदी अरेबियाको बीचमा भोलि त्यहाँ खेल हुनेछ। उरुग्वे र स्पेन, त्यसै गरी इजिप्ट र इरान र न्यूजील्याण्ड र बेल्जियमको बीचमा पनि भोलि नै खेल हुनेछ।
1: लागू औषधको प्रभाव र उपचारका लागि परिवारका सदस्यको भूमिका, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्।

0: मात्र डिटिएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
3: साझा खबरमा अब लागू औषधको लतबाट मुक्ति. देशभरमा 1,00,000 भन्दा धेरै लागू औषध प्रयोगकर्ता रहेको सरकारको तथ्याङ्क भए पनि यो संख्या 7,00,000 भन्दा धेरै रहेको गैर सरकारी क्षेत्रका अभियन्ताहरू बताउँछन्. लत लागेपछि छुटकारा कसरी सम्भव छ? करिब 14 वर्ष प्रयोगकर्ता रहेर छुटकारा पाएपछि हिजो आज जनचेतना जगाउने अभियानमा लाग्नुभएका विशाल भट्टराईसँग हामीले कुराकानी गरेका छौं.
4: लामो समय झन्नै 12-14 वर्ष चाहिँ ड्रग्समा बिताए. अब त्यो ड्रग्समा मैले कस्तो जीवन बिताए त्यो मलाई थाहा छ. मेरो परिवारले कति धेरै सफर गर्यो होइन. अब त्यो सबै शारीरिक रूपमै धेरै कमजोर भयो. मानसिक अवस्थाहरूदेखि आउने अल द टाइम एउटा बुवा आमाहरूलाई एक्सपेक्टेसन हुन्छ होइन. छोराछोरीप्रति त्यो खाइसकेपछि एउटा चाहिँ बुवा आमाहरूसँग हामीले गर्ने ती व्यवहारहरू कति धेरै गरियो होला. त्यो चिजहरू अहिले सुन्दा आफूलाई सोच्दाखेरि पनि रिग्रेट हुन्छ. आर्थिक कति क्षति गरियो, कति 8-10 वर्ष 12 वर्षको एउटा जीवनमा ड्रग्स खाएको अवधिमा मैले फर्केर हेर्ने भने त्यहाँ मलाई उपलब्धि अथवा त्यहाँ मैले खुसी हुनुपर्ने चिज फ्ल्यास मेरो केही पनि छैन.
3: अहिले परिवारमा चाहिँ को को हुनुहुन्छ तपाईँको?
4: अहिले त मेरो सेटल परिवार छ. ड्रग्स फ्री भएपछि 5 वर्षपछि अहिले म 10 वर्ष भयो ड्रग्ससँग सम्बन्धित सबै चिजहरू सेवन नगरेको.
3: तपाईँको घरमा चाहिँ अहिले को को घरमा परिवारमा?
4: मेरो श्रीमती छोरी छ, मेरो बुवा आमा हुनुहुन्छ, हामी दाजु, हामी जोइन्ट फेमिली नै छौँ. 3 वर्ष अगाडि मैले विवाह पनि गरेँ. अहिले त परिवारै हामी एउटा नर्मल परिवारै मेरो छ.
3: परिवारको सदस्य विशेष त तपाईँको बुवा आमालाई भनौँ न अथवा दाजुभाइ, उहाँलाई तपाईँले आज यो अवसरमा भन्नुपर्ने कुरा, जसलाई तपाईँले झन्डै 14 वर्षको समयमा तपाईँलाई उहाँहरूले जुन साथ दिनुभयो.
4: होइन, मान्छेले जीवनमा जन्म एकचोटि पाउँछ होइन, तर यो हामी म जस्तो मान्छेहरूले वास्तवमा यो पुनर्जन्मै हो, दोस्रो जन्मै हो होइन.
3: त्यो अरूले पनि पाउन सक्छ, सम्भव छ.
4: छ, परिवारको धेरै ठूलो भेल्यु हुन्छ हेर्नुहोस्. तर परिवार कस्तो भने यो अलिकति मैले यसलाई म एजुकेटेड वेबाटै भन्न चाहन्छु, किनकि यो परिवारसँग रिलेटेड कुराहरू भयो, यो परिवारमा जाने गरेको कुरा भयो. मेरो बुबा कलेजको प्रोफेसर, 2-3 विषयको मास्टर्स कलेज पढाउनुहुन्छ, म जस्ता विद्यार्थीहरू हजारौं पढाउनुहुन्छ. उहाँको घरमा यो समस्या आयो. उहाँको घरमा यो समस्या आइसकेपछि उहाँले विभिन्न वेबाट, उहाँले आफूले जानेको बुझेको तरिकाबाट ह्यान्डल गर्न खोज्नुभयो. तर पनि उहाँले ह्यान्डल गर्न सक्नु भएन. अन्तत त्यो तरिकाबाट अगाडि उहाँ पनि बाध्य भएर मलाई उपचारमा पठाउनु भयो. तर वास्तवमा मेरो आवश्यकता त्यतिखेर जस्तो पनि आवश्यकता उपचारै आवश्यकता हुँदो रहेछ. आज मैले यो जीवन जुन पाएको छु, वास्तवमा मैले उपचार केन्द्रबाटै पाएको जीवन हो, नत्र म ड्रग्स छोड्न सक्दिनँ थिएँ. किनकि म एउटा यस्तो स्टेपमा पुगिसकेको थिएँ भने अब खाएरै मरिदिने हो, अब सकिँदो हिँड्न रहेछ, अब खाएरै मरिदिने हो भन्ने नै अवस्थामा पुगिसकेको थिएँ. यो जुन चिज मेरो लागि भयो एउटा मिराकल जस्तै भयो. म उपचार केन्द्रसम्म आएर हो पायो, एउटा बाँच्न सकिँदो रहेछ भन्ने पहिले एउटा आफ्नो अवस्थाबाट माथि उठाइदिइसकेपछि बिस्तारै बिस्तारै हो पायो, बिस्तारै बिस्तारै जीवनलाई हेर्ने दृष्टिकोणहरूमा परिवर्तन आयो.
3: यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
5: विपद पूर्वको सूचना संकलनका लागि गाउँ गाउँमा सशस्त्र प्रहरीका 1,00,000 भन्दा बढ़ी व्यक्ति सूचकका रूपमा परिचालन, बन्द भएका 100 भन्दा बढ़ी चिया उद्योग संचालन, कक्षा 12 नतिजाको बारेमा अध्ययन गर्न समिति गठन, असन्तुष्ट विद्यार्थीको प्रदर्शन,
3: 27 पालिकाले अझै ल्याएनन् बजेट, महानगरहरूको प्राथमिक फोहोर व्यवस्थापन र सेवा सुधार, व्यवसायी सुमार्गीमाथि विस्तृत अनुसन्धान शुरू,
5: देशभर हालसम्म 10% पनि पुगेन रोपाई, लागू औषधबाट छुटकारा.

0: का लागि परामर्श महत्वपूर्ण ट्राफिक नियम उल्लंघन गर्नेलाई 500 देखि 1,00,000 जरिवाना प्रस्ताव
1: भेनेजुएलामा गएको भूकम्पमा हुने मृत्यु हुनेको संख्या 188 पुग्यो 1500 घाइते अत्यधिक गर्मीबाट बच्न उच्च सतर्कता अपनाउन फ्रान्सको आग्रह
0: र फिफाद्वारा इन्फा निलम्बनमा अन्तर्राष्ट्रिय खेलमा प्रभाव पर्ने विश्वकपमा मध्यराती नर्वे र फ्रान्स सेनेगल अनि इराक भिड्ने अन्य 4 खेल बिहान हुने
1: साझा खबरको अन्त्यमा कार्टुन कान्तिपुर दैनिकमा गजब छब्बास शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, काठमाडौँ लगायत देशका विभिन्न स्थानमा बर्ड फ्लू संक्रमण देखिन थालेको छ र संक्रमण देखिरहँदा पनि कतिपय स्थानमा मासुको खरिद बिक्री रोकिएको छैन र यसको व्यापारमा संलग्नहरूले आफूलाई चाहिँ बर्ड फ्लूबाट जोगाउनको लागि विभिन्न सावधानी अपनाउने तर कारोबार बिक्री वितरण नरोक्नेतर्फ यस्तै संकेत गरेको छ। व्यङ्ग्य गर्न खोजेको एउटा मासु पसल जस्तो देखिन्छ, अगाडिपट्टि पसलमा दुईजना महिला र पुरूष जस्ता देखिन्छन्, त्यहाँ कुखुरा अगाडिपट्टि राखेको जस्तो देखिन्छ र त्यो कारोबार त्यो त्यहाँ मासु पुर्याउनको लागि गएका व्यक्ति भने आफूले पूरै मुख छोपेका छन् अनि त्यसै गरी जुत्ता लगाएका छन्, गम्बुट लगाएका छन् र माथि पनि शरीरमा पूरै प्रतिरोध त्यहाँ संक्रमण फैलिन नसकोस् भनेर त्यस्तो खालको त्यहाँ पहिरन लगाएको देखिन्छ। तिनै व्यक्तिले त्यहाँ नजिकै रहेका दुईजना व्यापारमा लागेका व्यक्तितर्फ केही भन्दैछन्। तल यस्तो लेखिएको छ, बर्ड फ्लू आछ रे क्या, त्यही भएर यस्तो लुगाला भन्नुहोस् कति किलो राख्ने।
0: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भए। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हिलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: सतरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ. म लिङ्ग प्रकाश चन्द. संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क CIM ले उत्पादन तथा प्रसारण गर्दै आएको छ. विशेषतः संसद र सांसदलाई जनतासँग अनि जनतालाई संसद र सांसदसँग उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क CIN ले यो कार्यक्रम संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ. आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि हुम्लाबाट निर्वाचित सांसद जयपति रोकाया हुनुहुन्छ. यहाँलाई हार्दिक स्वागत छ भनेज्यू.
2: नमस्कार, धन्यवाद लिलप्रसादजी.
1: कस्तो लागिरहेछ? तपाईँ त पहिलोपटक सांसद भएर आउनुभयो, समानुपातिक सूचीमा दुईपल्ट पर्नुभयो, तर तपाईँले अवसर पाउनु भएन होइन. झण्डै झण्डै 2040 सालदेखि तपाईँ राजनीतिमा सक्रिय हुनुहुन्छ, खुसी त अवश्य पनि हुनुहुन्छ होला. त्यो भए कस्तो लागिरहेछ संसदमा अहिले पछि?
2: सर्वप्रथम त म यो पहिला नेभी संघ तरूण पार्टीको दुई कार्यकाल सभापति हुँदै म अहिले कर्णाली प्रदेशको जिल्ला कार्य समितिको सदस्य पनि हो. र यो जुन हजुरले अहिले यो जनप्रतिनिधिको यो मेरो पहिलो अनुभव हो. मैले पहिला पार्टी नेभी संघको अध्यक्ष, तरूणको अध्यक्ष जिल्लाको, त्यसपछि मैले पार्टीको सभापतिको समय मैले व्यतीत गर्दै गर्दा मेरो केही अनुभव त मलाई त्यतिखेर नै मैले अँगालिसकेको थिएँ. र
1: 40 वर्षको हुनुभयो तपाईँ.
2: हजुर,
1: ढिलो भयो कि चाँडो भयो संसदको प्रवेश अथवा यात्रा?
2: मैले पार्टीलाई मूल्याङ्कन गरेँ, मलाई अब ठिकै छ.
1: होइन, ठिक त ठिक छ, ढिलो भयो कि चाँडो भयो?
2: मेरो उमेर अनुसार मेरो ठिक हो.
1: ठिकै हो,
2: ठिकै हो.
1: त्योभन्दा अगाडि नै आउनु पर्थ्यो अथवा आउन चाहन्थे भन्ने खालको त्यस्तो
2: त्यस्तो हुटुटी थिएन मलाई.
1: अब चाहिँ तपाईँले चुनावको बेलामा गरेको बाचाहरू याद छ कि बिर्सिसक्नुभयो?
2: मैले चुनावको चुनावमा गरेका बाचा बिर्सिने त कुरै भएन. हामी हिजो नेपाली कंग्रेस र नेपाली कंग्रेसको भातृ संगठनदेखि त्यो जिल्लाको केही परिवर्तनकर्ताका लागि त्यो जिल्लामा हाम्रो जिल्लामा कुरीति र कुसंस्कार हटाउनका लागि म नेभी संघबाट लागेको मान्छे हो.
1: चुनावमा चाहिँ विकास निर्माण बाटोघाटोको विषय चाहिँ अलिक बढी उठाउनु हो तपाईँले,
2: हो?
1: अरू त्यो बाहेक अरू जो हामीले नसुनेको अथवा तपाईँले भन्नु मन लागेको?
2: अब यो यस्तो छ कुरो के भने, हामीले
1: हुन त फेरि नेताहरूले नजित्दासम्म चाहिँ यो ल्याउँछु त्यो ल्याउँछु यो दिन्छु त्यो दिन्छु, जितिसकेपछि मैले त के भनेको थिएँ भन्ने नै बिर्सन्छन् भन्ने सुनिन्छ.
2: होइन, यस्तो हो लिलप्रसादजी, अब त्यसो भएपछि अब यो मेरो कार्यकाल व्यतीत भइसकेपछि पनि इन्टरभ्यू लिन बोलाउनु होला
1: गर्छौँ अवश्य पनि हामी हुन्छ.
2: त्यसैले हामीले पहिलो प्राथमिकता
1: सडक
2: मेरो आफ्नो र हाम्रो पार्टीको. हामीले हिजो तपाईँलाई थाहा नहुन सक्छ, हामी नेपाली कंग्रेसको नेतृत्व र नेपाली कंग्रेसले हिजो 55 सालमा त्यो जिल्लाको नेतृत्व गर्दै गर्दा हाम्रो नेता जीवनमार साईले जिल्ला विकास समितिको सभापतिको शपथ ग्रहणमा हाम्रो पहिलो एजेण्डा हो हिल्सा सिमिकोट मोटर बाटो, कवाडी सरिसल्ला कोरेटो बाटो भन्ने, खचरेबल बाटो भन्ने हामीले पहिलो घोषणा गरेको.
1: अहिले पनि त्यो त्यही तपाईँले पटकपट उठाउनु पर्यो?
2: अहिले त्यो उठाउनु, अहिले त समय परिवर्तन भयो. अहिले अब पुरै अब मोटरेबल बाटो भनेर अब त्यो बाटोले कसरी पिच गर्ने? अहिले हाम्रो ट्र्याक ओपन चाहिँ भएको छ,
1: हुम्लामा पुग्यो,
2: हुम्ला सरुकामसम्म तपाईँको हाम्रो चाइनाको सीमामा हिल्सासम्म हाम्रो मोटर बाटो पुगेको छ. तर त्यो बाटो स्तर उन्नति भएको छैन, र स्तर उन्नति गर्ने कुरोमा र कालो पत्र गर्ने कुरोमा अस्ति भर्खर म शपथ ग्रहण गर्न आइसकेपछि हामीले हाम्रा आदरणीय पूर्व कर्मचारी साथीहरू र सबैसँग परामर्श गरेर अहिले फेरि हाम्रो कवाडीदेखि खारपुनाथसम्म हाम्रो लगभग पिच स्तर वृद्धि सँगसँगै पिचको पनि टेन्डर अब एक दुई दिनभित्र टेन्डर हुन्छ. त्यो चाहिँ हाम्रो कवाडीदेखि सरिसल्ला अरे बालुकुनासम्मको टेन्डर गत साल भइसकेको छ, र बालुकुनादेखि माथि सरिसल्ला र सरिसल्लादेखि माथि तपाईँको खडीखेतदेखि खारपुनाथसम्मको अहिले टेन्डर हुँदैछ. हाम्रो त्यहाँ कर्णाली कोरिडोर विशेष गरी यो हुम्लाको मात्र होइन, यो देशको आर्थिक समुन्नतिका लागि र आर्थिक समुन्नति गर्नका लागि नेपाल राज्यमा त हाम्रो प्रदेश कर्णाली प्रदेश र फेरि त्यहाँ त तपाईँको त्यो कोरिडोरमा हाम्रो तीनटा प्रदेश सुदूरपश्चिम प्रदेश कर्णाली प्रदेश र त्यसपछि यो लुम्बिनी प्रदेशसँग जोडिएर हाम्रो त्यो तीनटा प्रदेशको मार्ग त भयो भयो नै त्यसरी त्रिदेशीय मार्ग पनि तपाईँको जमुनाबाट हिल्सासम्म चाइना जोड्ने बाटो दुईटा आर्थिक रूपमा ठूलो समुन्नत गरेका देशहरूका बीचमा हाम्रो देश परेको हुनाले र कैलाश मानसरोवर यात्रा गर्ने अत्यन्तै छोटो मार्ग भएको नाताले त्यो कर्णाली कोरिडोरलाई राज्यले पहिलो प्राथमिकता दिनुपर्छ भन्ने नेपाली कंग्रेस र मेरो दावा पनि हो।
1: त्यसो भए त्यसको पूरा हुनको लागि पाँचै वर्ष लाग्छ कि त्योभन्दा अगाडि सकिन्छ?
2: त्योभन्दा अगाडि सक्ने हामी प्रयत्न गर्छौँ।
1: तपाईँले कसरी प्रयत्न गर्नुहुन्छ?
2: हामी अब
1: किनभने डाडु पनि त तपाईँको हातमा छैन, तपाईँले सरकारलाई भन्ने हो कि अथवा समन्वय गर्ने हो कि?
2: जस्तो हामीले अर्थमन्त्रीज्यूलाई अहिलेको अर्थमन्त्रीज्यूलाई हामीले यो बजेट भाषण अगाडि पनि कुरा गर्यौं।
1: अहिले बजेटले कतिको न्याय गर्यो तपाईँले अहिले जुन सड़कको कुरा गर्नुभयो?
2: त्यो हाम्रो जुन पहिलाको योभन्दा यो सरकारभन्दा अगाडिको अघिल्लो सरकारले चुनावी सरकार जुन सुशीला
1: कार्की नेतृत्वमा
2: कार्कीको नेतृत्वको पालामा जुन यो के भन्छ यो बालुकुनादेखि सरिसल्लासम्म सरिसल्लादेखि माथि खारबुनाथसम्मको जुन बजेट सुनिश्चित गर्ने काम उहाँहरूको पाला भयो र अहिलेको सरकारले त्यसलाई समर्थन गर्नुभयो, यसको लागि उहाँहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु।
1: तपाईँले
2: र अहिले हाम्रो कुरो के छ भने यो कर्णाली कोरिडोर दुईटा खण्ड हेर्ने गरिरहेको छ, सरिसल्लादेखि माथि उत्तरी खण्ड, तपाईँको सरिसल्लाबाट हाम्रो यो कालीकोट खण्ड यो बाजुरा कालीकोट खण्डलाई दक्षिणी खण्ड भन्छ, दुई खण्डमा विभाजित छ र दुईटा अफिस, एउटा अफिस चाहिँ हाम्रो कुल्टीमा छ दक्षिणी खण्ड हेर्ने र उत्तरी खण्ड हेर्ने अफिस हाम्रो सिमीकोटमा छ। त्यसैले अहिले यो अब सिमीकोटभन्दा माथिको बाटो चाहिँ तपाईँको स्तर उन्नति भइसकेको छ हिल्सासम्मकै, एउटा एउटा बीचबाट बीचको अहिले एउटा काम भइरहेछ तपाईँको इलिङ साइडमा, अनि त्यसपछि तल्लो चाहिँ सबै टेन्डर भइरहेछ, बाटो चाहिँ धमाधम काम चाहिँ भइरहेछ।
1: तपाईँ आफै पनि निर्माण व्यवसायमा आबद्ध हुनुहुन्छ?
2: म पहिला गर्थे,
1: अहिले चाहिँ कसले गरिरहेछ?
2: अहिले मेरो भाइहरूले।
1: यो तपाईँले अहिले जुन सड़कको कुरा गर्नुभयो त्यहाँ उहाँहरूले लागिराख्नु भएको छ, गरिराख्नु भएको छ?
2: होइन, त्यहाँ चाहिँ हाम्रो काम छैन।
1: तपाईँहरूको काम भइरहेछ?
2: हाम्रो त्यही साना साना कामहरू भइरहेको छ
1: हुम्ला जिल्लामै।
2: हुम्ला जिल्ला
1: यो सांसद आफैमा निर्माण व्यवसायमा कहीँ न कहीँ जोडिनु, यसको सकारात्मक र नकारात्मक पाटोहरू के हो?
2: यो तपाईँहरूको हेर्ने दृष्टिकोण फरक गर्नु भएन, काम गरेर त खानु पर्यो नि त, कि भरसार गर्नु पर्यो कि मागेरै हिँड्नु पर्यो, होइन भने क्वालिटी चेक गर्ने काम चाहिँ राज्यले गर्नु पर्यो, अनि त्यसपछि काम गरेर नखाने। अहिले यो विकृति आएको जन्य आन्दोलन भएको त तपाईँहरूले देख्नुभएको छ नि त,
1: अनि सांसद पनि हुने अनि त्यसो हुँदाखेरि मान्छेले शंका गर्ने ठाउँ चाहिँ अलि बढी दोष लगाउने ठाउँ बढी हो?
2: मैले सांसद भइसकेपछि मैले त त्यो काम छोडेँ नि त। अहिले
1: तपाईँको नाम पो देखिने त, अनि सहभागिता सम्मेलन त त्यति अनौपचारिक,
2: त्यो त यस्तो हजुर यहाँ पनि त तपाईँको यो रेडियोमा पनि त कसैको सेयर होला नि त,
1: काम यो सेयरवाला
2: होइन होइन, मैले खालि उदाहरण मात्र दिनु खोजेको, यहाँ पनि त कसैको लगानी त हुन्छ नि त, कामै गर्न नपाउने माननीय भएपछि केही कामै गर्न नपाउने केही गर्दै नगर्ने भन्ने त छैन नि।
1: त्यसो भए अब त्यहाँको जनताहरूले अथवा जसले पनि शंका उपशंका नगरोस् अथवा अरूले चाहिँ प्रश्न गर्न नपाओस् भनेर तपाईँ आफै सचेत कसरी भइराख्नु भएको छ त?
2: म अब मैले अघि पनि भने नि त, म आफू इन्भल्भ नभएपछि अब्जर्भ गर्ने त जनता छन् नि त, बुझ्ने त जनता छन् नि, त्यसैले जनताले मेरो हिजोबाटको मूल्याङ्कन र मेरो प्रस्तुति के छ, यो जयपति कस्तो हो भन्ने कुरो त हुम्लाका मेरा आदरणीय भगवान रूपी दाजुभाइहरूले मलाई बुझिसक्नुभएको छ र चिनी पनि सक्नुभएको छ, मेरो व्यवहार र मैले गर्नुपर्ने मेरो कर्तव्य के हो त्यो मैले बुझेको छु। यो कुरोमा हुम्लाका दाजुभाइहरूले मलाई शंका गर्दैन।
1: यदि केही पर्यो भने केही तपाईँले गल्ती गर्नुभयो भने त प्रश्न त जतिखेर पनि उठाउन सक्ने भयो।
2: अब यो गल्ती गर्यो भने तपाईँको अब अहिले अब एकै यो के भन्छ पुराना पुराना केसहरू उब्जिरहेछन् त।
1: त्यो पनि तपाईँले गर्नुभयो भने त्यो पनि उब्जेला।
2: मैले गल्ती गरेँ, मैले तपाईँ हातकडी लगाएर म जेलमा आउनु पर्यो।
1: अनि संसदमा संसद सुरु भएको लामो समय त भएको छैन, कतिपटक बोल्नुभयो अहिले प्रतिनिधि सभामा?
2: मैले अहिले अब
1: जमाजमी छ पटक हुम्लाकै विषय उठाउनुभयो कि?
2: मैले प्रायः जस्तो हुम्लाकै विषय उठाउँछु, हुम्लाको पनि पर्यटन प्रवर्धनका लागि, अनि त्यसपछि यो हिल्सा सिमीकोट मोटर बाटोको लागि, अनि त्यसपछि यो जुन केन्द्रीय प्रसारण लाइन, यो हाम्रो बत्ती बिजुली नपुगेको हुनाले प्रत्येक बस्तीमा बिजुली पुर्याउनु पर्छ, अनि कहिलेकाहीँ अब यो दैविक प्रभावको बारेमा पनि कुरो उठाएको छु।
1: भनेको छवटा विषय उठाउँदाखेरि छवटाकै सम्बोधन भयो कि भनेर।
2: त्यसपछि विशेष गरेर अहिले हामी हाम्रो योभन्दा अघिल्लो सरकारले सिमीकोटको एयरपोर्टलाई विस्तार गर्नुपर्छ, त्यो एयरपोर्टलाई तपाईँको 3-4 बजेसम्म पनि उडान अवतरण गर्नुपर्छ भनेर मैले जसरी कुरा उठाएको थिएँ। अघिल्लो सरकारले गरेको त्यसलाई यो सरकारले अहिले निरन्तरता दिएन, र अहिले पनि तपाईँले बुझ्नुभयो होला, बुझ्न सक्नुहुन्छ, तपाईँको 1 महिना भएको छ, 1 महिना अलि बढी भयो, तपाईँको 5,000 भन्दा बढी धार्मिक तथा सांस्कृतिक पर्यटकहरू
1: मानसरोवर जाने तीर्थयात्रीको कारण त अहिले पुरै
2: अत्यन्तै व्यस्त छ। हाम्रो एयरपोर्ट अहिले अति व्यस्त छ, र ती धार्मिक तथा सांस्कृतिक पर्यटकलाई सहज र सुलभ तरिकाले सिमीकोट अवतरण गर्ने वातावरण सिर्जना गर्नका लागि हामीले त्यहाँको एयरपोर्ट अलिकता बढाउनु पर्छ भनेर जसरी हामीले अगाडि कुरा उठाएका थियौं, र त्यतिखेरको सरकार अनि त्यसपछि यो हाम्रो प्राधिकरणले लगभग 20 करोड हाराहारीमा बजेट पनि विनियोजन भइसकेको हो, र त्यहाँको त्यो जग्गा मुआवजा दिने कुरो अन्तिम अवस्थामा पुगिसकेपछि यो भदौ 23 र 24 को आन्दोलनले त्यो काम चाहिँ रोकियो, र अहिलेसम्म त्यो काम हुन सकेको छैन।
1: जस्तो तपाईँले 6 पटक संसदमा बोल्नुभयो, 6 वटै विषयमा त्यो तत्काल सम्बोधन भइसक्ने रहेछ कि कस्तो रहेछ त्यो
2: अनुरोध?
1: बोल्यो फलानाले बोल्यो भन्ने मात्रै भयो, तर त्यसपछि के भयो थाहा छैन।
2: तत्काल समाधान हुने कुरो होइन, जस्तो हिल्सा सिमीकोट मोटर बाटोकै कुरो गरौँ, पिचको कुरो, यसरी उन्नतिको कुरो, त्यो त्यहाँ बोलिसकेपछि हामीले फलो पनि गर्नु पर्यो, विभागीय विभागमा जानु पर्यो, मन्त्रालय जानु पर्यो, के भएको छ, हामीले बोलेका कुराहरू कतिको तपाईँहरूले चासो दिनुभएको छ भन्ने कुरो सम्बन्धित विभागमा पनि
1: तपाईँहरू गइराख्नु भएको छ?
2: म धाइरहेछु।
1: धाइराख्नु भएको छ, केही भइरहेछ कि छैन, अथवा त्यो बोलियो सकियो यस्तै रहेछ?
2: होइन, भइरहेछ, त्यसको अब
1: प्रतिक्रिया चाहिँ
2: सकारात्मक छ।
1: अझै के भन्न बाँकी छ संसदमा त्यहाँ उठेर हुम्लाको बारेमा अथवा अरू त्यहाँको पर्यटकीय आर्थिक सामाजिक?
2: अब विशेष गरेर हुम्लाको बारेमा मैले फेरि बोल्नुपर्ने विशेष गरी पर्यटकको बारेमा,
1: पर्यटन
2: सम्बन्धमा, जस्तो हाम्रो लिमी भ्याली सुन्दर छ, रानीसैनको कुरो हो, तपाईँको चुवाखोला भ्याली छ, त्यसपछि नेकपा भ्याली छ, त्यसपछि तपाईँको एयारी भ्याली छ, हाम्रो जो यो के भन्छ यो तिब्बतको पठारसँग जोडिएका जति सिमानाहरू छन् अत्यन्तै सुन्दर, अत्यन्तै रमणीय र अत्यन्तै हेर्न लायक। फेरि अब लिमी भ्याली चाहिँ यस्तो पनि छ, तपाईँको जस्तो कोही पासपोर्ट बनाउन नसक्ने, चाइना ताग्लोकोटमा अरे तिब्बतमा जान नसक्ने, हाम्रो नेपालका आन्तरिक पर्यटकलाई कैलाश दर्शन मार्ग नेपालबाटै हुन्छ है भन्ने कुरो पनि अहिलेसम्म नेपालका दाजुभाइहरूलाई थाहा छैन।
1: नेपालबाटै यो जुन त्यहाँको मुख्य पर्यटकीय स्थलमा पुग्न सकिन्छ र त्यो हेर्न सकिन्छ भने अझै प्रचार प्रसार भएन,
2: भएको छैन, भर्खर सुरुवात भएको छ। नेपालबाट पनि कैलाश दर्शन भनेको
1: कैलाश मानसरोवर नेपालबाट पनि गएर हेर्न सकिने भयो,
2: सकिन्छ दर्शन, कैलाश भनेको दर्शन गर्ने हो टाढैबाट, त्यो तिब्बतमा गए पनि तपाईँको दर्शन टाढैबाट हो, मानसरोवर भनेको त्यहाँ गएर नुहाउने हो, त्यसैले हिमालका नदीहरू त सबै पवित्रै हुन्, त्यो कुरो कैलाश दर्शन मानसरोवर दृश्य अवलोकन गर्ने मुख्य नाका चाहिँ अहिले हाम्रो लाप्चा भन्ने ठाउँबाट अत्यन्तै निकट देखिन्छ।
1: पर्यटकीय सम्भावना जति छ त्यसको विकास र प्रवर्धनको लागि संघीय सरकारले मात्रै गर्नुपर्ने हो कि प्रदेश र स्थानीय सरकारले पनि केही गर्नुपर्छ, त्यसलाई तपाईहरूले समन्वय गर्नुपर्छ।
2: प्रदेश सरकार र स्थानीय सरकारले पनि आफ्नो तवरबाट गरिरहनु भएको छ र हाम्रो समन्वय पनि भइरहेको छ। त्यसैले यो खालि संघलाई मात्र हेरेर
1: अथवा संघीय सांसदलाई मात्रै भनेर गुनासो गरेर मात्रै पनि नहोला,
2: बस्नु भएको छैन। स्थानीय सरकारका साथीहरू पनि हामी पनि गर्छौँ, तपाईँहरू पनि गर्नुहोस्। प्रदेश कर्णाली प्रदेश सरकारले पनि ल हामी पनि तयार छौँ, हामी केही गरिरहनु भएको छ र केही गर्ने प्रतिबद्धता उहाँहरूले जाहेर पनि गर्नुभएको।
1: जडीबुटीको विषय चाहिँ कतिको पर्याप्त मात्रामा
2: अत्यन्तै सम्भावना भएको जडीबुटी हाम्रो आय स्रोतको मुख्य ऊ नै जडीबुटी र तपाईँको यो पशु वस्तु पालन। अहिले अब कम भयो, सबैका बालबच्चाहरू पढ्न लाए, त्यसैले पहिला त हाम्रो पशु वस्तु नै हो।
1: अनि त्यो जडीबुटीको विषयमा अहिलेको संघीय सरकार अथवा स्थानीय प्रदेश सरकारहरूको बजेटको बारेमा तपाईँको बुझाइ अथवा यो अझ बढाउनुपर्छ भन्नेमा तपाईँले केही मेहनत गरिराख्नु भएको छ भने त्यो पनि सुन।
2: हामीले हाम्रो जिल्लालाई अब यो जडीबुटीको हब बनाउनका लागि केही पहिला त अध्ययन चाहिँ गर्नुपर्छ, त्यसलाई संरक्षण पनि गर्नुपर्छ, संरक्षणको सँगसँगै त्यसलाई उत्पादनमुखी पनि बनाउनु पर्ने हुन्छ।
1: त्यसो हुँदाखेरि अब जडीबुटीको विषयमा चाहिँ तपाईँले संसदमा कुरा राख्नु बाँकी हो कि
2: बाँकी छ? बाँकी छ, यसको बारेमा बोल्न।
1: अघि तपाईँले हुम्ला जिल्लाको समृद्धिको लागि त्यहाँको स्थानीय उत्पादन, पर्यटन, जडीबुटी लगायतको विकास पूर्वाधारको कुरा गर्नुभयो नि, अनि त्यसको लागि राजनीतिक दल आफ्नो सबै दाडु पनि भएको पुगेको चलाउने मान्छे त्यहाँ नेतृत्वमा भयो भने सजिलो हुँदो रहेछ कि अथवा जो भए पनि राम्रो विकासको काममा चाहिँ सबैले साथ दिँदा रहेछन्, तपाईँको अनुभव?
2: अब यस्तो अब यो थोरै हाम्रो यो के भन्छ योहरूको संस्कार नबिर्सिरहेको यो चेतना थोरै कमी भएको हुनाले राजनीति पहुँच चाहिँ पुग्नै पर्दो रहेछ। राजनीति पहुँच नपुगिकन हुने ब्युरोक्रासमा पनि पहुँच पुग्नु पर्दो रहेछ। ब्युरोक्रासले जे जति अहिले तपाईँको नेतृत्वले राजनीति नेतृत्वले जति जे गरे पनि आखिरी काम गर्ने त तपाईँको कर्मचारी तन्त्र नै हो नि त, थाई सरकार त कर्मचारी तन्त्र हो नि त। कर्मचारी तन्त्रमा पहुँच नपुगेको हुनाले हुम्लाले कता कता घाटा बेहोर्नु पर्यो जस्तो मलाई महसुस भयो।
1: तर मन्त्री त बेला बेलामा पाइराख्यो त हुम्लाले?
2: हुम्लाले मन्त्री पाएको त मैले एउटै त्यो पर्यटन मन्त्री हुनुभयो, त्यसपछि चाहिँ
1: प्रदेशमा
2: चाहिँ हाम्रो नेतृत्व भइरहेछ, अब मुख्यमन्त्रीको नेतृत्व पनि गर्नुभएको छ र अहिले जलस्रोत सिंचाई तथा जलस्रोत मन्त्रालयको पनि नेतृत्व गर्नुभएको छ।
1: नेतृत्व भनेको संघीय मात्रै नेतृत्व हो कि प्रदेश र स्थानीय?
2: प्रदेशको पनि, प्रदेश स्थानीय सबैको नेतृत्वको आवश्यकता पर्छ।
1: त्यसो भए अहिलेसम्म कति भयो त, के भएन, के भयो नेतृत्व हुँदाखेरि?
2: नेतृत्व हुँदाखेरि अब त्यो भयो कि भएन भन्ने कुरो जनताले महसुस गर्छन्।
1: नेताको रूपमा त तपाईँहरू लाग्छ,
2: हामीले त अब जो हुनुपर्ने हो जसरी हुनुपर्ने हो त्यो चाहिँ हुन सकेन। अब धेरै
1: कमजोरी भयो भन्ने लाग्छ, कमजोरी चाहिँ के भयो भन्ने लाग्छ?
2: पहिलो त हाम्रो प्रकृतिले नै हामीलाई सौन्दर्य चाहिँ दिएको छ, यो भौतिक पूर्वाधार गर्नका लागि त अत्यन्तै कठिन छ नि त। अहिले पो तपाईँको बाटो पुगेर पो सहज भयो त, नत्र तपाईँको 50 केजीको सिमेन्टको तपाईँको 12-13 हजारसम्म पनि हालेको मूल्य परेको ठाउँ
1: डुवानीको कारणले गर्दाखेरि
2: अब प्लेनबाट लानुपर्ने, केजीको 250 जति तिर्नुपर्ने, त्यसले गर्दाखेरि थोरै विकास निर्माण। पैसा जति सबै त नेपालमा रह्यो, अझ छड लानु पर्यो, सिमेन्ट लानु पर्यो, अरू भौतिक संरचना निर्माण गर्नका लागि तलैबाट लानु पर्यो नि त, त्यसै त्यो चाहिँ महँगो। अहिले चाहिँ अब बाटो पुगिसकेपछि अत्यन्तै सहज भएको छ र अब अहिले चाहिँ विकासको फड्को चाहिँ अत्यन्तै मारेको छ।
1: अनि संसदमा अब नियमित संसदको बैठकमा जाने कुरा त भइहाल्यो, संसदीय समितिमा कतिको तपाईँको सक्रियता सहभागिता?
2: संसदीय समितिमा म पूर्वाधार समितिमा छु,
1: पूर्व विकास निर्माण बाटोघाटो बनाउने समितिमै पर्दो मारेछ
2: हजुर।
1: के छ तपाईँले आफ्नो जिल्लाको विकास निर्माणमा योगदान पुर्याउनको लागि संसदीय समिति मार्फत के भूमिका निर्वाह?
2: मैले पनि संसदीय समितिमा मैले पहिलो प्राथमिकता चाहिँ त्यहाँको समितिका हाम्रो सभापतिज्यूलाई पहिलो प्राथमिकता काली कोरिडोरलाई हिल्सासम्मको मोटर बाटोलाई तपाईँहरूले कुनै पनि हालतमा यसलाई पिच नगरिकन हाम्रो हुम्ला जिल्ला मात्र होइन यो देशको मेरुदण्ड नै तपाईँको वास्तवमा साँच्चै त्यो बाटो सहज र सरल ढंगले हामी हिल्सासम्म पुग्न पायौँ भने हामीले इन्डियन धार्मिक पर्यटकहरू धान्न सक्दैनौँ।
1: अनि पूर्वाधार समितिको सभापतिसँग तपाईँले यो बारेमा छलफल गर्नुभयो, के भन्नुभएको छ त हाम्रो माननीय आशिष हजुरले?
2: हामीले उहाँले चाहिँ हामी कर्णालीलाई र यो कोरिडोरलाई कर्णाली कोरिडोरलाई हामी विशेष रूपमा हेर्छु र तपाईँले बारम्बार भनिरहनु भएको छ, बारम्बार घसघचाइरहनु भएको छ विभागीय मन्त्रीलाई, अर्थमन्त्रीलाई र प्रधानमन्त्रीले पनि हामीलाई जो कर्णाली प्रदेशका सबै सांसदहरूलाई उहाँहरूले बोलाउनु भएको थियो त्यसमा पनि मेरो आफ्नो हुम्ला जिल्लाको प्रतिनिधित्वको हिसाबले मैले प्रधानमन्त्रीज्यूको कार्यालयमा सम्माननीय प्रधानमन्त्रीज्यूको कार्यालयमा पनि मैले बुझाएको छु।
1: अहिले अर्थमन्त्रीले त संसदमै भन्नुभयो क्यारे कर्णाली लगायतका केही प्रदेशलाई हामीले विशेष अलि केन्द्रित गरेका छौँ भनेर बजेटमा,
2: त्यो त भन्ने र देख्ने कुरोमा अलिक फरक पर्दो रहेछ। त्यसैले अब त्यो कुरो अहिले धेरै नगरौं, अब जहाँ हिँड्दै जाउँ।
1: अनि त्यहाँको चुनावमा जितिसकेपछि अहिले हुम्लाका जनताहरूसँगको तपाईँको सम्पर्क नियमित राम्रै हो कि अब छोडेर आइसकेपछि खासै छैन अथवा हुन सक्छ?
2: अब मेरो हिजोको मैले हिजो जसरी विद्यार्थी कालदेखिको मैले हुम्लाका दाजुभाइहरूसँगको सम्पर्क मैले पार्टी सभापति हुँदा पनि त्यही र अहिले माननीय हुँदा पनि मैले टुटाएको छैन।
1: दिनदिनै कुरा हुन्छ त्यहाँको जनताहरूसँग,
2: सबै गाउँपालिकाका सबै दाजुभाइहरूसँग मेरो दिन प्रत्येक दिन एक न एकजनासँग मेरो सम्पर्क हुन्छ।
1: फोन गरेर चाहिँ कस्ता कस्ता कुराहरू आउँछन् अलि बढी?
2: विशेष गरेर त्यही अब जिल्ला राम्रो बनाउनु पर्यो, बाटो राम्रो बनाउनु पर्यो, एयरपोर्टलाई अलि विस्तार गर्नु पर्यो, खानेपानी बनाउनु पर्यो, बत्ती छिटो ल्याइदिनु पर्यो भन्ने यस्तै विकास निर्माणका कुराहरूसँगै
1: बढी आउँछ।
2: बढी आउँछ
1: अनि त्यहाँ जनताहरूको सम्पर्क नटुटोस् भन्नको लागि तपाईँले गरेको व्यवस्था के हो? हातमा मोबाइल छ, जतिखेर पनि उठाइहाल्छु हेलो भनिहाल्छु भन्ने हो कि जस्तो अहिले त इमेल इन्टरनेटको समय पनि आयो, प्रविधिको पनि बढ्दो भयो होइन, त्यसमा पनि केही तपाईँले व्यवस्था?
2: मैले प्रविधिको भरपूर प्रयोग गरेको छु।
1: जस्तै?
2: जस्तो अब यो सामाजिक सञ्जालमा
1: पनि तपाईँलाई लेख्न पाइयो, भन्न पाइयो, त्यहाँ
2: भन्न पाइयो,
1: आउँछन् गुनासाहरू
2: आउँछ
1: के, कति गरेको होला, कति मागेको होला, कति भनेको होला भन्ने लाग्छ?
2: लाग्दैन, स्वाभाविक हो, उहाँहरूको हामी प्रति आशा गर्नु भनेको हो, स्वाभाविक हो। त्यसलाई मैले ठूलो त्यो झन्झटको रूपमा लिन्न।
1: अनि अब भौगोलिक रूपमा पनि अघि तपाईँले भन्नुभयो हुम्ला धेरै टाढा भयो र अप्ठ्यारो भूगोलको कारणले, अनि आउने जाने चाहिँ कतिको गर्न आवश्यक छ कि छैन, तपाईँले कतिको गरिराख्नुहुन्छ?
2: यस्तो छ, आउन जानका लागि अलिक समस्या छ, त्यसको बारेमा अब तपाईँहरूले आफैले देखि पनि सक्नु भएको छ, भोगी पनि सक्नु भएको छ।
1: हुम्ला जानको लागि अथवा नेपालगञ्ज झर्नको लागि त त्यहाँ त कोटा सिस्टम, कोटा प्रणाली लागू गर्यो भनेर पनि कहिले कहिले हामीले समाचार पढ्नु पर्यो। स्थानीय सरकार जनप्रतिनिधिको लागि यतिवटा कोटा तल झर्नको लागि अथवा माथि जानको लागि, अनि त्यसपछि सिडिओ अथवा त्यहाँको प्रहरी प्रशासनको यति, त्यस्तो खालको
2: त्यस्तो छैन, त्यस्तो छैन। अब जस्तो यो नेपाल यो के भन्छ यो यहाँनिरमा चाहिँ तपाईँको
1: नेपाल एयरलाइन्स
2: सरकारी सिट हुन्छ, दुईटा सिट त्यसरीको नेता को, अब त्यहाँ त अधिक लेभल माथि अब मान्ने गाउँपालिका अध्यक्ष उपाध्यक्ष उहाँहरूलाई त्यो चाहिँ सुविधा छ, अरू चाहिँ यसो कोटा छुट्याउने भन्ने त्यो चाहिँ गलत भाष्य चाहिँ बाहिर आएको छ, त्यो चाहिँ गलत हो, त्यो छैन
1: छैन। त्यसलाई अझ व्यवस्थित गर्ने बारेमा अघि पनि तपाईँले कतिपय त भन्नुभयो कि त्यहाँको विमानस्थल विस्तारको कुरा अब भइराखेको त्यो जुन संरचनामै कहिलेकाहीँ सुत्केरी गर्भवतीले उद्धारै हुन पाएन भन्ने पनि हामी सुन्छौँ। हुन त अब अहिले सरकारले त्यो हेलिकप्टरबाट सिधै उद्धार पनि गरिरहेका हुन्छ कतिपय ठाउँमा, यो खोजेकै जति चाहेकै जति सिट पाओस् भन्नको लागि त्यहाँको विमानस्थल विस्तार नभएर समस्या हो कि त्यहाँको चाहिँ त्यो जुन विमान जति उठ्छन् त्यो समस्या हो कि अथवा के हो?
2: यो यस्तो छ, तपाईँको प्राइभेट एयरलाइन्सहरू ती व्यापारी संस्था हुन् हेर्नुहोस्, अब यो तपाईँको यो यो पर्यटकीय अहिलेको यो सिजन सकिएपछि फेरि उहाँहरू पूर्वतिर जानुहुन्छ, पूर्वतिरको पर्यटन चापाचाप हुन्छ। त्यसैले नेपाल सरकारको जो एयरलाइन्स छ, नेपाल एयरलाइन्स, त्यसलाई चाहिँ राज्यले नियमित बनाइदियोस् भन्ने हाम्रो हुम्लीको रूपमा आएको।
1: अनि यो जुन विभिन्न खालका विकृति विसङ्गतिहरू छन् नि, अब हानिकारक प्रथा परम्परा, बाल विवाह होला, अब त्यसमा त हुम्लामा त अझ बहुपति प्रथा पनि कता कता छ भनेर विभिन्न सामग्रीहरू बन्ने गर्छन्। त्यो क्षेत्रमा अब महिला दिदीबहिनीहरूको कुरा, समग्र देशैभरिका महिलाको अवस्था हामीले सोचे जतिको सप्रिन नसकिराखेको बेलामा हुम्लामा अझ धेरै तपाईँले काम गर्नुपर्ने होला। यस्ता विभिन्न विकृति विसङ्गति अन्त्य गर्नको लागि तपाईँले के प्रतिबद्धता गर्नुभएको छ र पाँच वर्षमा त्यो पूरा गर्नुहुन्छ?
2: अब यो यस्तो छ, अब तपाईँ हजुरले दुईटा हाम्रो धार्मिक सहिष्णुता छ, एउटा बौद्ध एउटा हिन्दू कल्चर, हामी दुइटै हुम्ला जिल्लामा मिलेर बसेका छौँ र बौद्ध धर्मावलम्बी मान्ने साथीहरूको तपाईँको बहुपति प्रथा यो 5-7 वर्ष अगाडि, 10-15 वर्ष अगाडि व्यापक थियो र अहिले त्यो अब लगभग 99.1 छ कि 2 छ, त्यति पनि छैन जस्तो लाग्छ मलाई। अब त्यो बिस्तारो
1: 99% हारिमा अन्त्य भइसक्यो, बाँकी थोरै
2: कता कता पुरानो पारिवारिक भएका एक दुईवटा घरमा मात्रै होला, नत्र भने छैन। अब त्यो
1: छाउपडी र बाल विवाहको बारेमा तपाईँ के गर्नुहुन्छ? अब
2: छाउपडी र बाल विवाहमा अब यो हुम्ला जिल्लामा त्यस्तो त्यसले ठूलो रूप लिएको छैन। बाल विवाह चाहिँ अब यो छिटफुट हुने कुरो नै भयो। यो अब
1: तपाईँको त्यसमा केही हात छ नियन्त्रण गर्नको लागि?
2: त्यसमा त हात नहुने कुरै भएन। हामी मुख्य कुरो त पहिला त जनचेतना जागृत गर्नु पर्यो। जनचेतना जागृत गर्नका लागि हामीले सबै गाउँपालिका, सबै वार्डमा त्यहाँका जनप्रतिनिधि साथीहरूसँग हामीले परामर्श गरिरहेका छौँ र हिजो पनि गरेका थियौँ र आज पनि गर्छौँ, भोलि पनि गर्नेछौँ।
1: समयको लागि, कुराकानीको लागि धेरै धन्यवाद मान्छे।
2: एकदम तपाईँलाई धेरै धेरै धन्यवाद। पुनःमा निल प्रसादजी मार्फत सम्पूर्ण यो अक्राबको टिमलाई हार्दिक धन्यवाद दिँदै मलाई तपाईँहरूले यो रेडियोमा बोलाएर मेरो लागि काठमाडौँ दुर्गम हो, काठमाडौँको लागि हुम्ला दुर्गम हो, त्यसैले यति दुई काठमाडौँ र हुम्लालाई जोड्ने जुन पुलको काम गरिदिनु हो त्यसको लागि मेरो व्यक्तिगत तर्फबाट, म मान्नेको तर्फबाट, हुम्ला जिल्लाको तर्फबाट यो अक्रबलाई हार्दिक धन्यवाद दिँदै लिल प्रसादजी मार्फत सम्पूर्णलाई हार्दिक धन्यवाद दिन्छु र मेरो आवाज सुनाउने जुन तपाईँले मलाई सहयोग गरिदिनु भयो त्यसको लागि पनि म तपाईँलाई हार्दिक धन्यवाद दिन्छु। धन्यवाद, नमस्कार, जय नेपाल।
1: धेरै धन्यवाद। यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हुम्लाबाट निर्वाचित सांसद जयपति रोकायासँग कुराकानी गर्यौं कि निर्वाचनको बेलामा उहाँले गरेको प्रतिबद्धता, पछिल्लो समयमा बाजुरा र हुम्लाको बीचमा देखिएको केही सीमा विवाद र समाधानको लागि सांसदको रूपमा उहाँले कसरी भूमिका निर्वाह गरिराख्नु भएको छ, यो बारेमा पनि उहाँसँग संवाद गर्यौं। र अर्को अंकमा हामी हेलो सांसदको संवाद श्रृंखलाको अर्को व्यक्ति र विषय बारेको संवाद दिएर फेरि उपस्थित हुनेछौं। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि ढिताललाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: Media
1: Extreme Energy Drink.
2: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
3: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
2: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
2: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम।
4: ल ल, बर्बादै भयो नि। यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
5: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
6: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
5: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
6: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
5: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
7: सोधन, के कुरा बाबु?
8: सारा मान्छे किन अचुट हुन्छ?
7: धर्मशास्त्रले ब्रह्माको खुट्टाको पैतालाबाट जन्मिएकोलाई शूद्र भनेको छ, अनि सुन न, त्यही शूद्र भएकोले अचुट मानिएको बाबु।
8: अनि नि बाबा, मान्छे पनि खुट्टाको पैतालाबाट जन्मिन्छ हो बाबा?
7: होइन, तिमीले यो के भनेको?
8: भन्नुहोस् न बाबा, त्यो धर्मशास्त्र भनेको जस्तै मान्छे पनि खुट्टाको पैतालाबाट जन्मिन्छ हो?
7: जन्मिँदैन बाबु, जन्मिँदैन। मान्छे खुट्टाबाट कहिले पनि जन्मिँदैन।
8: त्यसो भए मान्छेलाई किन अछुत भनेको त?
7: वास्तवमा आज मेरो छोराले मेरो आँखा खोल्यो। समय कहाँबाट कहाँ पुगिसक्यो। हामी भने अझै पनि अन्धविश्वासमा। म त अझैदेखि त्याग छु यो छुत र अछुतको भेदभाव गर्न। आखिर मान्छेको जात भनेकै मान्छे त हो नि। धन्यवाद छोरा तिमीलाई। किनकि आज तिमीले मेरो आँखा खोलिदेऊ। वास्तवमा छुत र अछुत कोही हुँदैन, यो त सब मान्छेले चलाएको नराम्रो चलन मात्र हो।
8: त्यसो भए मान्छे कति
9: जनहितका लागि मोदी गाउँ पालिका पर्वत।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95 थोप्लो

हाम्रो धरतीले धरधरी हाम्रो धरतीले

0: चाहिन्छ।
1: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल माविने हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा
3: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
1: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
4: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: सडक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
1: यस सडक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि सडक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-478

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: हामीलाई छोरी होइन गौरी, छोरा चाहिएको छ छोरा। त्यसैले तिमीले यो गर्भपतन गराउनै पर्छ।
2: म यो गर्भपतन गर्न सक्दिन। तपाईँलाई आमा चाहिन्छ, बहिनी चाहिन्छ, पत्नी चाहिन्छ, तर छोरी किन चाहिँदैन? तपाईँ जेसुके भन्नुहोस्, म मेरो गर्भको छोरीलाई जन्म धेरै छाड्छु।
1: मलाई माफ गर गौरी, छोरा र छोरीमा मैले देखेको भिन्नता गलत रहेछ।
3: जनहितका लागि मोदी गाउँ पालिका पर्वत।
4: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 8 बज्यो।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm. Wherever you are, stay connected with the wider world with the BBC World. Wherever you are, stay connected with the wider world. Wherever you are, stay connected with the wider world with the BBC. Wherever you are, stay connected. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can try.
2: यस पाली जुन जल तथा मौसम विज्ञान विभागले जुन अनुमान गरेको छ कम वर्षा हुन्छन् यसले गर्दाखेरि मुख्य हाम्रो खाद्यान्न जुन धान बाली छ त्यसमा धेरै ठूलो नकारात्मक असर पर्नेछन्। पोहोर साल चाहिँ मध्य प्रदेशमा मात्र खडेरी परेको थियो, यसपालि देशभरिमै असार र श्रावणमा 50% भन्दा कम पानी पर्ने भएकोले धानको उत्पादन र उत्पादकतामा धेरै ठूलो असर पर्न सक्छन् र त्यसले गर्दाखेरि हाम्रो खाद्य सम्प्रभुतामाथि अझै नेगेटिभ इम्प्याक्ट पार्छन् जस्तो मलाई लागेको छ।
3: भनेको यसको असर चाहिँ नकारात्मक हुन्छ अथवा प्रत्यक्ष रूपमा चाहिँ असर देखिन सक्छ भन्ने चाहिँ शुरूआती यो चर्चा भयो। असार जस्तो पनि छैन तर किसानका लागि यो महिना महत्वपूर्ण हुन्छ भनेर मानिन्छ। असार 15 त अझै महत्वपूर्ण, यो बेला खास के कुरामा चाहिँ अब किसानले तयारी गर्ने अथवा ध्यान दिने त मुख्य बाली धानको क्षेत्रमा?
2: किसान दाजुभाइ तथा दिदीबहिनीले सर्वप्रथम धान यसपालि धान रोप्दाखेरि पहिले भन्दा अलिक फरक किसिमले पूर्व तयारी गर्न सक्नु पर्यो। सर्वप्रथम त उहाँहरूले बिउको छनौट गर्नुपर्छ, बिउ हामीले कस्तो लगाउने हो, त्यसमा हाम्रो उत्पादन कस्तो हुन्छ भन्ने कुरा भर पर्छन्। त्यसै कारणले अनुमानित जब 50% भन्दा कम पानी पर्छन् र यो धान रोप्ने बेला हो भने सक्दो हामीले सुक्खा सहन सक्ने, धेरै मात्रामा सुक्खा सहन सक्ने धानका जातहरू हामीले छनौट गर्नुपर्छ। त्यसपछि मात्र अरू चरण अरू म्यानेजमेन्टका व्यवस्थापनका कुराहरू गर्न सकिन्छ। सामान्य धानका जातहरू लगाउनुहुन्छ भने त्यहाँ रिस्क हुन्छ, धानको जात खेतमा लगाइन्छ त्यसपछि फेल हुने सम्भावना हुन्छ, धान राम्रोसँग उत्पादन र उत्पादक दिन नसक्ने सम्भावना हुन्छ। त्यसै कारणले सर्वप्रथम धानको बिउ छनौटमा ध्यान दिने, त्यसपछि सकिन्छ भने डीएसआर हामी भन्ने गर्छौं, डाइरेक्ट सिडेडाइज अथवा छरुवा धान खेती प्रविधि। नेपालमा लगायत भारत अन्य मुलुकहरूमा छरुवा धान खेती धेरै प्रसिद्ध भइसकेको छ र अहिलेको समयमा थोरै पानीमा धेरै उत्पादन लिनको लागि छरुवा धान खेती प्रविधि अप्नायो भने चाहेको जस्तो उत्पादन लिन सकिन्छ।
3: तपाईँले सामान्य जात भनेर भन्नु भने यसलाई किसानले कसरी बुझ्ने?
2: सामान्य जात भन्नाले हामीले चलन चल्तीमा लगाइरहेका धानका जातहरू भयो, जस्तै सावित्री भयो, सावा मनसुली भयो, मनसुली भयो, सोना मनसुली भयो, तराईको मधेसको लागि विशेष गरी सोना मनसुली रिस्टर्ट जात त होइन तर प्रसिद्ध छन्। यस्ता जातहरूले धेरै पानी लिने गर्छन्, यिनीहरू कम्तीमा 140-145 दिनमा पाक्ने गर्छन् र यस्ता जातहरूलाई पानीको अलिकति पनि अभाव भयो अर्थात फूल फुल्ने बेलामा औसत मात्रामा माटोमा सिस्यान भइदिएन भने यिनीहरूको उत्पादन ह्वात्तै घट्ने हुन्छन्। त्यस कारणले गर्दाखेरि यस्ता जातहरूलाई हामी सामान्य जातमा लगाउँछौँ। चलन चल्तीका जुन जातहरू छन् त्यो सामान्य जात अन्तर्गत पर्छन् जसलाई पानीको धेरै आवश्यकता पर्छ, तर अहिले विज्ञान र प्रविधिको आविष्कारले र चमत्कारले गर्दाखेरि हामीले थुप्रै यस्ता नयाँ जातहरू ल्याएका छौँ जसले थोरै पानीको मात्रामा पनि राम्रो उत्पादन दिन्छन्, जस्तै सुक्खा 1, सुक्खा 2, सुक्खा 3, सुक्खा 4, सुक्खा 5 र सुक्खा 6 धानका जातहरू छन्। त्यसै गरी घैया 1 छ, घैया 2 छ, घैया 3 छन्। यी धानहरू सुक्खा सिरिजका धानका जातहरू 125-130 दिनमा पाक्छन्। त्यसै गरी घैया 300 दिनमा पाक्ने गर्छन्। छोटो अवधिका धानका जातहरू लगाउनुहुन्छ भने थोरै पानीमा पनि राम्रोसँग के हुन्छ भने उत्पादन र उत्पादकत्व लिन सकिन्छ, तर लामो अवधिका धानका जातहरू छन् जस्तै ललका बासमती भयो, सुदोधन काला नामक छन्, त्यसै गरी स्वर्ण भयो, यिनीहरू 145 दिनभन्दा बढी लिन्छन्। यस्तो कन्डिसनमा के हुन्छ भने धानले आफ्नो वृद्धि विकास राम्रोसँग गर्न सक्दैन र चाहिएको बेला पानी भएन भने उत्पादनमा धेरै नराम्रो प्रभाव पर्न जान्छ।
3: वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहा धान बालिका विज्ञ पनि हुनुहुन्छ। नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका उहाँ वैज्ञानिक हुनुहुन्छ। कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज हामीले विशेष गरी यो असार महिना र किसानले प्रमुख बाली धान र यसको चाहिँ उत्पादन लिँदै गर्दा खेती गर्दै गर्दाखेरि अपनाउनु पर्ने तरिका विधि अब के गर्ने भन्ने विषयमा कुराकानी जोडिरहेका छौं। अघि तपाईँले अब किसानहरूले खास गरी मौसम अनुसारको चाहिँ धानका जातमा चाहिँ जोड दिनुपर्छ भनेर केही चाहिँ कुरा बताउनु भयो। असारको हामी दोस्रो हप्ता लगभग आज हामी 12 गतेको चाहिँ आसपासमा छौं। 2-3 दिन पछाडि चाहिँ हामी राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउने गर्छौं। अब भू बनोटको हिसाब हेर्ने भने यो धान रोपाईको काम प्रकृति पनि फरक फरक छ। अब क्षेत्रगत आधार हेर्ने हो भने कहाँनिर अलिकति कस्तो कुरामा चाहिँ अलि बढी ध्यान दिने?
2: पहाड़को केसमा धेरै ठाउँमा पानी सामान्य रूपमा वर्षा भइरहेको छ, तर तराईमा चाहिँ वर्षाको अलिक कमी देखिएको छ। त्यस कारणले पहाड़ी भेगका जुन किसान दाजुभाइ दिदी बहिनीहरू हुनुहुन्छ उहाँहरूले सुक्खे ब्याड राख्दा पनि हुन्छ, सुक्खा ब्याड राख्ने सके जहाँ अथवा तराई अथवा पहाड़ जहाँ चाहिँ पानीको अलिकति बढी समस्या छ, वर्षा भएको छैन, सिँचाइको सुविधा छैन, त्यस्तो ठाउँमा उहाँहरूले के गर्न सक्नुहुन्छ भने 2 दिन कम्तीमा 24 देखि 48 घण्टासम्म धानको जुन बिउ छ त्यसलाई पानीमा भिजाउने, त्यसपछि मात्र खेतमा जहाँ बिउ छरिन्छ ब्याड हुन्छ त्यो ब्याडमा छर्ने, माथिबाट सकिन्छ भने हामीले जुटको बोरा छैन भने घाँस परालहरू हुन्छन्, छ्वालीहरू हुन्छन्, त्यसले छोप दियो भने माथि पानीको जुन आर्द्रता हुन्छ चिस्यान हुन्छन् त्यसलाई कायम गरिराख्छन् त्यो छो माथिको कभर क्रपले अथवा छ्वालीहरूले, र यसले गर्दा के हुन्छ भने हाम्रो धानको जुन बेर्ना छन् स्वस्थ र राम्रो उत्पादन हुने हुन्छन्। दोस्रो कुरा के हो भने धानको बेर्ना उत्पादन गर्दाखेरि परम्परागत के देखिएको छ भने हामीले धानको बिउ चाहिँ छर्दाखेरि ख एकमाथि अर्को खप्टियाइदिन्छौँ, अर्थात मोटो गरी बिउ छर्ने गर्छौँ। त्यो एकदम गलत परम्परा हो। जहिले पनि बिउ छर्दाखेरि फराकिलो छर्नुपर्छ, एक हप्तामा खोप्टेको नहोस् अथवा 10 mm को डिफ्रेन्समा 1 cm को फरकमा छर्यो भने उनीहरूको वृद्धि विकास पनि राम्रो हुन्छ, स्वस्थ बेर्ना हुन्छन् र उत्पादन धेरै मात्रामा त्यहाँबाट लिन सकिन्छ। त्यसकारणले एउटा त प्रमुख मैले के भने भने बिउ उमार्नु पर्यो, बेर्ना जुन हुन्छ बेर्ना राम्रोसँग उत्पादन गर्न सक्नु पर्यो, बेर्ना उम्रिसकेपछि जब रोप्ने बेला हुन्छन् रोप्ने बेला सक्दो सिँचाइको व्यवस्था गर्ने, सिँचाइ छैन बर्सातको भरमा छ भने हामीले समयमै 20-25 दिनमा रोप्ने हो, र त्यसपछि हामीले सुक्खा धान रोपेका छौँ जातको राम्रो छनौट गरेका छौँ भने सामान्य वर्षाको भरमा पनि हाम्रो धानका जातहरू राम्रो भइरहन्छ, तर कुनै कारणवश हामीले सामान्य धानका जातहरू अथवा जुन लामो अवधिका धानका जातहरू छानेका छौँ भने त्यो बेला हामीलाई समस्या हुन्छ, हामीले सिँचाइको व्यवस्था गर्नै पर्छ, सिँचाइको व्यवस्था गर्न सकेनौँ वर्षा पनि भएन भने त्यो बाली फेल हुने सम्भावना धेरै रहन्छ।
3: भनेको असार दोस्रो हप्ता पनि देशका विभिन्न ठाउँहरूमा चाहिँ बिउ राख्न अथवा ब्याड राख्न सक्ने अवस्था हुन्छ, विगतको अभ्यास चाहिँ के छ?
2: विगतको अभ्यासमा हेर्ने हो भने असारको दोस्रो सतासम्म पनि ब्याड राख्ने गरिन्छ। तराईको केसमा पहाड़मा चाहिँ अहिले ब्याड राखेर धान रोप्ने बेला भइसकेको छ, थुप्रै ठाउँमा धान रोपाई भइरहेको छ। तराईको केसमा हेर्ने हो भने अहिले पनि ब्याड राख्ने गरिन्छ, र एउटा के छ भने यो सुक्खालाई सहन 3 किसिमका स्ट्राटेजीहरू प्रयोग गरिन्छ गर्ने गर्छौँ हामीले। एउटा चाहिँ ड्राउट एभोइडेन्स छ, ड्राउट स्केप छ, ड्राउट टोलरेन्स छ। टोलरेन्स भनेको के हो भने हामीले यस्ता धानका जातहरू लगाउने जुन चाहिँ सुक्खा सहन सकोस्, जस्तै सुक्खा सिरिजका धानका जातहरू मैले सुक्खा 2, 3, 4 भने, त्यसै गरी घैया धानका जातहरू भयो, त्यसै गरी बहुगुनी 1, बहुगुनी 2 भयो, बहुगुनीमा चाहे सुक्खा सहन सक्ने र बाढी पनि सहन सक्ने गुण हुन्छन्। त्यसै गरी पश्चिम नेपालका बासिन्दाहरू छन् उहाँहरूको लागि सर्जु 52 हुन सक्छन्। पूर्वी नेपालमा हेर्नुहुन्छ भने राधा 12, राधा 4 यस्ता धानका जातहरू चाहिँ लगायो भने धेरै हदसम्म हामीले सुक्खाबाट बच्न सक्छौ, सामान्य पानीको भरमा पनि राम्रो उत्पादन हुन्छ। तर धेरै पानी लाग्न खोज्ने जातहरू लगाउनुहुन्छ भने त्यसले असर गर्छन्। यो चाहिँ के भयो, ड्राउट टोलरेन्स भयो। अर्को छ ड्राउट एभोइडेन्स। ड्राउट एभोइडेन्समा के हुन्छ भने हामीले यस्ता धानका जातहरू छान्नुपर्छ जसको जरा लामो होस्, गहिरो होस्। गहिरो जरा हुन्छ भने के हुन्छ भने उसले सुक्खा हुँदाखेरि तल पानीको जुन मोइस्चर हुन्छ चिस्यान हुन्छ त्यहाँबाट पानी सोसेर पनि आफ्नो जीवन निर्वाह गर्न सक्छन् र उसले उत्पादन दिन्छन् है। र एउटा ड्राउट एभोइडेन्स, ड्राउट टोलरेन्स र अर्को र स्केप ड्राउट स्केप मैले भन्न खोजेँ. ड्राउट स्केपमा के हुन्छ भने हामीले यस्ता जातहरू सानो अवधिका छोटो समयमा पाक्ने धानका जात लगाउनु पर्छ जसले चाहिँ हाम्रो यो सुक्खा अथवा खडेरी आउनुभन्दा पहिले नै आफ्नो जीवनचक्र पूरा गरोस् फलोस् फुलोस्. यसपालि असारदेखि श्रावणसम्म धानमा यो पानी नपर्ने भनिएको अर्थात् कम पानी पर्ने भनिएको हो त्यो बेला हामीले यो दुईटा विकल्प रोज्न सक्छौँ ड्राउट स्केपको पनि छोटो अवधिका धानका जात लगाउने. जस्तै मैले यहाँलाई भने गैया 3 भयो होइन, त्यसै गरी हरदीनाथ 1 भयो, हरदीनाथ 2 छ, हरदीनाथ 3 छ, हरदीनाथ 4, हरदीनाथ 5 यिनीहरू चाहिँ हरदीनाथ 115 दिनमा पाक्ने गर्छन्, हरदीनाथ 4 चाहिँ 115 दिनमा पाक्छन्, त्यसै गरी हरदीनाथ 5 120-125 दिनमा पाक्छन्. यिनीहरू सबै जातहरू हरदीनाथ सिरिजका जातहरू 120 दिनभन्दा कम समयमा पाक्ने भएकोले किसानले थोरै समयमा पनि राम्रो उत्पादन लिने सम्भावना हुन्छ. किनभने हामीले असार र श्रावणमा कम पानी पर्छ, असारमा यदि हामी बिउ खसाल्छौँ भने श्रावणसम्म रोप्ने गरिन्छ. एक महिना किसानले आफ्नै किसिमले पम्पिङ सेट अथवा सिँचाइको व्यवस्था गरेर धान खेती गर्यो भने अर्को महिनादेखि पानी पर्ने सम्भावना हुन्छ र त्यो पानीले बालीलाई बचाउँछ, उत्पादन राम्रो दिन लगाउँछ. तर लामो अवधिका धानको जात छ भने त्यहाँ बाली फेल हुने सम्भावना धेरै रहन्छ.
3: भनेको पोहोर मधेसको कुरा गर्ने हो भने भयो के
2: मधेसमा त पोहोर साल 50% भन्दा कम पानी परेको थियो. जुन बेला धान रोप्नु पर्ने हो त्यो बेला के भन्छ पानी पर्न सकेन, सिँचाइको राम्रो व्यवस्था हुन सकेन. त्यसै कारणले मधेस एउटा नेपालको तराईको खाद्यान्नको भण्डार पनि भनिन्छ र त्यहाँ उत्पादन राम्रोसँग नहुँदाखेरि देशभरिमै त्यसको विकल असर देखियो. त्यस कारणले देशको उत्पादकत्व पनि घट्न गयो र त्यो उत्पादन पनि घट्न गएको छ. त्यसै कारणले पोहोर साल मधेसमा जुन समस्या देखियो त्यसलाई सरकारले रणनीतिक रूपमा तयारी गर्नु पर्थ्यो र आउने दिनमा पनि के छ भने यो जलवायु परिवर्तनको जुन असर छ बढ्दै जाने देखिन्छ. यसपालि प्रशान्त महासागरमा अल निनोको प्रभाव देखिएको छ र विश्वभरिका वैज्ञानिकहरूले बार बार चेतावनी दिँदै आएका छन् कि यसपालि धेरै ठूलो समस्या हुनेछन्. 175 वर्ष पहिला चाहिँ यस्तै अल निनो आउँदाखेरि 1.5 करोड मान्छेको मृत्यु भएको थियो. अहिले विज्ञान र प्रविधिको आविष्कारले धेरै हदसम्म हाम्रो विज्ञान प्रविधि धेरै हदसम्म मिटिगेट गर्न सक्छ क्लाइमेट चेन्जको प्रभावलाई. तर पनि हामी सचेत हुन जरुरी छ र दीर्घकालीन रणनीतिमा जानुपर्छ. यो सानो सानो रणनीतिले यो वर्षलाई टाल्ने, अर्को वर्ष आयो भने अर्को वर्ष टाल्ने, यस्तो गर्यो भने सरकारलाई धेरै ठूलो चुनौती हुन सक्छ आउने दिनमा.
3: धान बालीका विज्ञ डाक्टर उज्जवल कुमार सिंह कुशवा कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज हामीसँग हुनुहुन्छ. उहाँले अघि भने जस्तै विगत अर्थात पोहोर पनि धान बालीले चाहिँ समस्या खेपेको थियो र तथ्य तथ्याङ्कमा भन्ने हो भने पोहोर धानको उत्पादन 4.20% घटेर 57,05,000 मेट्रिक टनमा चाहिँ सीमित भएको थियो. अहिलेसम्मकै सर्वाधिक धान उत्पादन भनेको त्योभन्दा अघिल्लो वर्ष 59,55,000 मेट्रिक टन भएको थियो र अहिले घट्दो क्रममा छ. पोहोरको धान उत्पादनको क्षेत्रफल 3.8% कमी आयो भने 14,20,636 हेक्टरमा विगतमा धान खेती गरिएकोमा पोहोर 13,67,072 हेक्टरमा मात्रै धान खेती भएर उत्पादन अनि उत्पादकत्वको पनि प्रति हेक्टर 4.19 टनबाट घटेर 4.14 टनमा चाहिँ खुम्चिएको पोहोरको तथ्य तथ्याङ्क रहेको छ. यसरी धान बाली कसरी प्रभावित हुँदैछ सुक्खा समय सुक्खा मौसम त्यसै गरी मधेसमा भएको खडेरी यी कुराहरूले कसरी चाहिँ हाम्रो धान बालीमा चाहिँ प्रभाव पारेको छ भन्ने तथ्य तथ्याङ्कबाट पनि हामी हेर्न सक्छौँ. खास गरी मनसुनको एउटा चाहिँ चक्र र धान बाली यसको सम्बन्धलाई कसरी जोड्न सकिन्छ.
2: पहिला के देखिन्थ्यो भने यो मनसुनमा हाम्रो धान नेपालमा हेर्ने हो भने 3 किसिमले लगाइने गरिन्छ. एउटा बर्खे धान छ, अर्को चाहिँ हिउँदे धान छ, र त्यसपछि चैते बसन्ते धान पनि भन्ने गरिन्छ. जुन बर्खे धान हो त्यसमा त पानी बिना नामै बर्खे धान छन्, पानी बिना त यसको केही सम्भवै छैन. पानी चाहिन्छ तर निश्चित मात्रामा पानी चाहिन्छ. हिजोको दिनमा 1 किलो धान उत्पादन गर्नको लागि 10,000 लिटर पानीको आवश्यकता थियो. तर समयक्रमले नयाँ नयाँ जातहरू विकास हुँदै गए, नयाँ प्रगति हुँदै गए, विज्ञानमा प्रगति हुँदै गए. त्यही अनुसार अहिले हामी धान निकाल्दाखेरि 1 किलो धान उत्पादन गर्नलाई करिब 1,000 लिटर पानी चाहिन्छ. 9,000 लिटर पानीको बचत हुने भयो. यसरी चाहिँ एउटा कन्सेप्ट के छ भने हिजो हाम्रो किसानहरूमा एउटा धारणा थियो कि जबसम्म खेतमा पूर्ण रूपले पानी हुँदैन अथवा खेत डुबानमा हुँदैन तबसम्म धान नलगाउने, त्यस्तो सोच थियो हिजोको दिनमा। तर आउने दिनमा चाहिँ यो सोच परिवर्तन गर्नुपर्ने आवश्यकता भएको छ। अहिले धान गहुँ छरे जस्तै धान छर्न सकिन्छ, बरसातको जुन पानी हुन्छन् त्यो पानीको आधारमा धानले राम्रो उत्पादन दिन्छन्। जस्तो हाम्रो यो हिलो पारेर धान रोप्दाखेरि जति उत्पादन दिन्छ कुनै धान, मानव सावित्री 5 मेट्रिक टन दिन्छ भने त्यही धान चाहिँ गहुँ छोडे जस्तै लाइनमा छोडेर त्यसपछि उत्पादन गर्यो भने त्यो पनि 4.5-5 मेट्रिक टन दिन्छन्। त्यसै कारणले किसान दाजुभाइले यो आफ्नो एउटा धारणा चेन्ज गर्नु पर्यो। त्यसपछि यो मौसम के भन्छ, मनसुन र धानको जहाँसम्म सम्बन्ध हेर्ने हो भने यिनीहरू एक आपसमा एकअर्काका पूरक हुन्। एकअर्का मनसुन राम्रो भयो भने धान उत्पादनमा वृद्धि हुने देखिन्छ, मनसुन कमजोर भयो भने धान उत्पादनमा नकारात्मक असर पर्न सक्छन्, देशकै उत्पादन उत्पादकता घट्न सक्छन् र यसले हाम्रो खाद्य सम्प्रभुतालाई नराम्रो प्रभाव पार्न सक्छ।
3: तपाईँले भने जस्तै मनसुन कमजोर भयो भने यसै पनि पानी कम पर्ला, धानको चाहिँ उत्पादन र उत्पादकत्व समग्रमा चाहिँ असर पार्ला, कहिलेकाहीँ ठाउँ विशेष अनपेक्षित वर्षा बाढी डुबान तराई मधेसमा चाहिँ माथि पहाडमा परेको पानी पुगेर पनि डुबान ल्याउने समस्याहरू पनि हुन्छन्। त्यस्तो अवस्थामा पनि किसानले खेती गर्नुपर्ने छ। हामीले सुक्खा जातहरू त्यसै गरी केही सदैवदेखि चलिरहेका जातहरूको चाहिँ चर्चा गर्यौं, त्यस्तो विशेष केही डुबान पनि हुने फरक छ नि यो खेती पद्धतिमा, यस्तो कुरा पनि केही ध्यान दिनुपर्ने छ कि किसानहरू
2: जहाँ चाहे किसानको डुबानको खेत छन्, जहाँ डुबानको सम्भावना छन्, नदीको खेतमा नदीको नजिक खेत छन्, त्यस्ता ठाउँमा किसान दाजुभाइले धानको बिउ चाहे छनौट गर्दाखेरि नयाँ किसिमका जातहरू हामीले निकालेका छौं, जस्तै स्वर्ण सबवन, सावा मनसोली सबवन, गंगा सागर एक, गंगा सागर दुई, सेहराङ सबवन, यो 5 वटा जात छन्। त्यसै गरी बहुगुनी 1, बहुगुनी 2 धानका नयाँ जात छन्। त्यसै गरी सुक्खा धान 6, यी 6-7 वटा जात यस्ता छन् जो चाहिँ पानी पर्दाखेरि यदि धान सामान्य धान के हुन्छ भने डुबानमा पर्यो भने 4-5 दिन डुबान भयो भने त्यो कुहेर जान्छ, गलेर जान्छ। तर यी धानका जातहरू चाहिँ डुबान हुँदाखेरि 14 दिनसम्म डुबानभित्र पानीमा बसेर पनि यिनीहरू के हुन्छ भने फेरि नयाँ गाँज निस्कने हुन्छन्। त्यसै कारणले यो त्यस्ता ठाउँहरू जहाँ चाहिँ डुबानको सम्भावित क्षेत्र छन् अथवा डुबान हुन सक्ने आकलन गरिएको छ त्यो ठाउँहरूमा यी धानका जातहरू लगाउन सक्नुहुन्छ भने राम्रो उत्पादन लिन सकिन्छ। जबकि अन्य धानका जात लगाउनुहुन्छ भने त्यसबाट उत्पादन राम्रो हुँदैन, त्यो सुकेर जान्छ, मरेर जान्छ।
3: डाक्टर कुशुवाज्यू, तपाईँले भने जस्तै किसानका लागि चाहे मनसुनै नहोस्, पानी नै नपरोस्, चाहे अलि धेरै पानी परेर डुबानै होस्, ठ्याक्क त्यो दुई मौसमलाई चाहिँ अनुकूल हुने गरी एडजस्ट गर्ने गरी त्यस्तो धान बालीको जात बिउ अहिले उपलब्ध होला कि नहोला?
2: यसको बिउ त हामीसँग छ, जस्तै बहुगुनी 2 बिउ छ, सुक्खा धान 6 बिउ थोरै मात्रामा छन् होइन, केही यस्ता जातहरू छन् हामीसँग जस्तै बहुगुनी 1, बहुगुनी 2, सुक्खा धान 6, यी जातहरू सुक्खा होस् या खडेरी होस्, के भन्छ, सुक्खा होस् या डुबान होस् दुवैमा उत्कै र प्रभावकारी छ। यी जातहरूमा दुई किसिमका जिन छन्, एउटा सुक्खा सहन सक्ने जिन छन् र अर्को चाहिँ डुबान सहन सक्ने जिन छन्। यी जातहरू लगायो भने किसानको त्यस्ता खेतहरू छन् जो एकैचोटि बाढी आएर डुबाउने 7 दिनसम्म त्यसपछि सुक्खा भइदिने त्यस्ता खेत छ भने उहाँहरूले खोजेर यी धानका जातहरू लगाउनु पर्छ। यी धानका जातहरूका बिउहरू हाम्रा कृषि अनुसन्धान केन्द्रहरूमा पाइन्छ, सिड कम्पनीहरू, विभिन्न किसिमका फार्मर्स ग्रुपहरू छन्, किसानका समूहहरू छन् जसले बिउ उत्पादन गर्ने गर्छन् त्यहाँ पाइन्छन्। त्यसै गरी जसलाई थाहा छैन उहाँहरूले आफ्नो सम्बन्धितको नगरपालिका वाडा कार्यालयमा कृषि शाखा हेर्ने व्यक्तिलाई सम्पर्क गरेर उहाँहरूले त्यो बिउ पाउन सक्नुहुन्छ।
3: त्यो समय अझै पनि बाँकी छ कि अब आगौ वर्षका लागि चाहिँ पूर्व तयारी गर्ने हो?
2: यो समय अझै पनि बाँकी छन्, यहाँहरूले आफ्नो पाएक पर्ने ठाउँमा गएर सम्पर्क गरेर बिउ लिन सक्नुहुन्छ।
3: कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा धान बालीका विज्ञ एवं राष्ट्रिय बाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक डाक्टर
2: उत्पादन गर्ने गर्छन् त्यहाँ पाइन्छन्। त्यसै गरी जसलाई थाहा छैन उहाँहरूले आफ्नो सम्बन्धितको नगरपालिका वाडा कार्यालयमा कृषि शाखा हेर्ने व्यक्तिलाई सम्पर्क गरेर उहाँहरूले त्यो बिउ पाउन सक्नुहुन्छ।

0: राष्ट्रिय धान दिवस, रोपाई महोत्सव असार 15 नजिकमा हामीले आज प्रमुख बाली धान, यसको चाहिँ खेती र किसानले मौसमलाई पनि ध्यान दिएर कसरी खेती पद्धति गर्ने भन्ने विषयमा चर्चा गरिरहेका छौँ। खास गरी सिंचाईको सुविधा भएका ठाउँमा धान खेती अलि सहज होला, सुविधा नभएका ठाउँमा चाहिँ आकाशी पानीकै भरमा चाहिँ खेती गर्नुपर्ने हुन्छ। खास गरी यो पानी व्यवस्थापन, आकाशकै पानी कुर्नुपर्ने ठाउँहरूमा चाहिँ अलि कसो गरी सहज रूपमा चाहिँ खेती अभ्यास गर्न सकिएला?
1: नेपालको करिब 49% भूभाग अझै पनि रेनफेड सिस्टममा आधारित छ, अर्थात बरसातको पानीको भरमा धान खेती गर्ने गरिन्छ। 49% भूभाग भनेको धेरै ठूलो भूभाग हो। यस्तो भूभागहरूमा प्रायः जस्तै पहाड़को जुन फाँटहरू हुन्छन् त्यसमा पहिलेदेखि नै घैया धानका जातहरू लगाउने गरिन्छ। त्यसै गरी जहाँ चाहिँ पानीको बरसातको भरमा मात्र पानी गरिन्छ र सामान्य सिँचाइको सुविधा छन् त्यहाँ त नयाँ यो के हाम्रो सामान्य धानका जातहरू लगाउने नै भयो। तर आउने दिनमा चाहिँ यो जुन यहाँ सुक्खा रेनफेड फार्मिङको मैले जुन कुरा गरेँ, सुक्खा बरसातको आधारमा खेती हुने ठाउँको कुरा गरेँ, त्यो ठाउँमा इरेटिक रेनफल प्याटर्न देखिएको छ क्लाइमेट चेन्जको जलवायु परिवर्तनको कारणले। त्यसै कारणले इरेटिक रेनफल प्याटर्न भनेको एकैचोटि कहिले आडी घोप्टे पानी पर्ने, धेरै पानी पर्दिने, कहिले पानी नपर्ने, कहिले थोरै पर्ने, यस्तो प्याटर्न देखिएको छ जुन धान बालीको लागि त्यति राम्रो होइन। नर्मल किसिमको पानी सक्नु पर्यो, सधैँ अलि थोरै थोरै पानी पर्यो भने धान बालीलाई राम्रो हुन्छ वृद्धि विकासको लागि। तर जुन इरेटिक रेनफल प्याटर्न छ त्यसले धान बालीलाई राम्रो सघाइरहेको छैन। त्यसै कारणले आउने दिनमा किसान अलिकति बढी जागरूक हुन जरुरी छ, सचेत हुन जरुरी छ। यदि उहाँहरूले पहिलेकै परम्परा जस्तो खेतीमा गरेर छोडिदिनुहुन्छ भने धानमा फुल नफुल्ने, विभिन्न रोग किरा लाग्ने, पोकटा दाना हुने, यस्ता समस्या व्यापक रूपमा देखिन सक्छन्। त्यसै कारणले सरकारले जुन उन्मोचित जातहरूको सिफारिस गरेको छ, जुन नयाँ जातहरूको बारेमा डिस्क्रिप्सन गरेको छ, कहाँ लगाउनु पर्ने हो, कुन सिफारिस क्षेत्रको लागि कुन धानको जात सिफारिस गरिएको छ, त्यो ठाउँमा मात्र धान लगायो भने धेरै हदसम्म यो बरसात आधारित खेती पनि राम्रो हुन सक्छ।
0: भनेको यस्तै समस्या चाहिँ अहिलेको चैते धान बालीमा किसानले चाहिँ खेप्नु पर्यो नेक ब्लास्ट भनेर, किसानहरूले ध्यान नपुर्याउँदाखेरि त्यस्तो समस्या आइपरेको हो कि अथवा पुर्याउँदै पनि यस्ता समस्याहरू दोहोरिन्छन्?
1: जस्तै यसपालि हामीले नुवाकोट त्यसै गरी धादिङमा के हेर्यो भने किसानले को हजारौं बिघा खेतहरू चाहे नेक ब्लास्टले मरुवा रोगले सखाप भएको छन्। यसको मुख्य कारण के हो भने 1966 नेपालले CH45 नामको एउटा जात उन्मोचन गरेको थियो। त्यो जात अहिलेसम्म धादिङका किसानहरूले लगाइरहेको हामीले भेटायौं र यस्ता पुरानो जात जुन जातलाई सरकारले पहिले नै डिनोटिफाई गरिसकेको छ, त्यो जातको बिउ अनौपचारिक रूपमा एक अर्कालाई दिँदै राख्दै यिनीहरूले लगाउँदै गर्यो। त्यस कारणले गर्दा यसपालि के भयो भने बरसात भइदियो, 25-30 डिग्री टेम्परेचर र हाई ह्युमिडिटी छ, अर्थात वायुमा यो पानीको आर्द्रता बढी छ भने त्यो बेला चाहिँ नेक ब्लास्ट धेरै चारो चाहे फैल्ने गर्छन् र त्यस्तै वातावरण धादिङमा देखियो, तराई के भन्छ पहाड़का अन्य ठाउँमा देखियो, जसले गर्दा के भयो भने यो नेक ब्लास्ट व्यापक ठूलो समस्याको रूपमा बन्न गयो र ठूलै क्षति भएको छ। त्यसकारणले किसान दाजुभाइले अलि सचेतना नअपनाउँदा भएको हो, जात छनौटमा सचेतना अपनाउनु भएन, 50 वर्ष पुरानो जात लगाउनु भयो। प्रत्येक चीजको आयु हुने गर्छ, जसरी मानिसको आयु छ त्यसरी धानका जातहरू पनि 15-20 वर्ष हुन्छ, तर केही जात यस्ता हुन्छन् जो लामो समयसम्म टिक्ने गर्छन्। आउने दिनमा यहाँहरूले चाहिँ धानको जात लगाउँदाखेरि छनौट गर्दाखेरि ध्यान दिनुहोला, चैतेको सिजनमा चैतेकी जात लगाउनु पर्यो, नयाँ जात लगाउनु पर्यो, सरकारले सिफारिस गरेको जात लगाउनु पर्यो, त्यसपछि यो समस्या आउँदैन।
0: त्यसै गरी बर्खे धान बालीलाई पनि ध्यान पुर्याउनु पर्छ।
1: बर्खे धान बालीमा पनि अहिले चाहिँ मुख्य समस्या जुन क्लाइमेटको समस्या देखिएको छ, त्यो समस्यासँग जुझ्नलाई, चुनौतीसँग जुझ्नलाई हामीले सरकारले सिफारिस गरेका धानका जातहरू सुक्खा सहन सक्ने, खडेरी सहन सक्ने, डुबान सहन सक्ने अथवा छोटो अवधिका धानका जातहरू लगायो भने सफल हुने सम्भावना बढी हुन्छ। परम्परागत धानका जातहरू लगाउँछन्, लोकल जातहरू लगाउँछन् अथवा केही यस्ता जातहरू जसको लामो अवधिमा पाक्ने गर्छन् तिनीहरू लगाउँछन् भने फेल खाने सम्भावना बढी हुन्छ।
0: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम

0: दलित नेपाल सुनिरहनु भएको छ। धान बालिका विज्ञ एवं नार्कको राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहासँग मनसुनी अवस्था र धान बालीमा यसको प्रभावबारे गरिएको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। प्रशान्त महासागरमा विकसित एलनिनो र पश्चिमी वायुको प्रभावका कारण मनसुनी वायु देशैभर सक्रिय हुन सकेको छैन, जसले मध्य असार भइसक्दा पनि रोपाई प्रभावित भएको हो। प्रमुख अन्न भण्डार मानिने मधेस प्रदेशमा झण्डै 5% मात्र रोपाई भएको छ। मधेसमा पोहोर सुक्खा खडेरी नै परेको थियो, तर यस वर्ष धेरै क्षेत्र प्रभावित हुने देखिन्छ। पानी नपरेको हुँदा कतिपय किसानले यसअघि राखेको धानको ब्याड सुक्न थालेको छ। खेतमा रोपाई गर्न पहिला बिउ ब्याड जोगाउन आवश्यक छ। ब्याडमा रहेको धानको बिरुवा 20-22 दिनमा रोप्नु उपयुक्त हुन्छ, तर पानी छैन। बेलैमा रोप्न नसक्ने अवस्थामा बिरुवा बुढो हुन्छ। यस्तो बेला किसानले के गर्ने? फेरि धान बालीका विज्ञ डाक्टर उज्जवल कुमार सिंह कुशवाहा,
2: यदि किसान दाजुभाइले जेष्ठ 15 अथवा जेष्ठको लास्टमा बिउ छर्नु भएको छ र अहिले बिउ रोप्ने बेला भएको छ भने त्यो बिउ अहिले पानी परेन अथवा खेतमा सिँचाइको अभाव छ, कुनै कारणले खेत सिंचित हुन सकेन भने त्यो बिउलाई 10 दिनसम्म राख्नुहोस्। त्यसपछि पानी पर्छ अथवा सिँचाइको कुनै सुविधा हुन्छ, पम्पिङ सेट अथवा अन्य कुनै आधार छ भने त्यसपछि मात्र खेती गर्दा राम्रो हुन्छ। यहाँ के हुन्छ भने यदि 20-25 दिनको बेर्नाभन्दा अलिक पुरानो बेर्ना रोप्नुहुन्छ भने गाँझ कम आउने हुन्छन्। गाँझ कम आउँदाखेरि बाला कम आउँछ, बाला कम आउँदा उत्पादन घट्ने हुन्छन्। तर 20-25 दिन पछिको बेर्ना 30-35 दिनसम्म पनि रोप्दाखेरि खासै ठूलो प्रभाव पर्दैन। पछि पानी पर्यो, म्यानेजमेन्ट अरू व्यवस्थापनहरू अलि राम्रो गर्यो भने त्यहाँबाट पनि हामी राम्रो उत्पादन लिन सक्छौ।
3: बिउ नै प्रयोग गर्न सकिएन, त्यो 40-45 दिन कट्यो भने चाहिँ के विकल्पमा जाने?
2: 40-45 दिन बिउ कट्यो भने त्यसपछि यहाँले धान रोप्नुहुन्छ भने गाँझ कमाउँछ, उत्पादन कमाउँछ। यदि यहाँसँग बिउ छ, अरू पनि बिउ छ भने 20-25 दिनको बेर्ना रोप्ने प्रयास गर्नुहोस् फेरि खसालेर। बिउ छैन, केही विकल्प छैन, छिमेकीहरूसँग पनि बिउ लिन सकिएन भने त्यही बेर्नालाई रोप्ने,
3: त्यसरी चाहिँ धान रोपाई गर्न सकिन्छ।
2: त्यसरी धान रोपाई गर्न सकिन्छ।
3: त्यही ठाउँमा चाहिँ अर्को विधिहरू अथवा छरुवा विधि भने जस्तै त्यस्ता कुराहरू गर्न सकिन्छ कि सकिँदैन भइरहेको बिउलाई चाहिँ नरोपेर?
2: अहिले चाहिँ छरुवा विधि विभिन्न ठाउँमा अभ्यास पनि गर्ने गरिएको छ र छरुवा विधिले राम्रो उत्पादन दिइरहेको छ। मेसिनद्वारा छर्यो भने झन कम मेहनतले धेरै उत्पादन लिन सकिन्छ, इनपुट कम लाग्ने गर्छन् र प्रोडक्सन कोस्ट कम लागेपछि हाम्रो मुनाफा बढी हुन जान्छन्। छरुवा विधि बाहेक एउटा के छ भने यहाँले ड्राई अल्टरनेट वेटिङ एन्ड ड्राइङ विधि छन्, जसमा के हुन्छ भने यहाँले कुनै व्यक्तिले धान लगाउनुहुन्छ, धान लगाएको 10-15 दिनसम्म छोडिदिनुहोस् र हे आफ्नो किसानलाई थाहा हुन्छ मेरो माटोमा चिस्यानको मात्रा छ कि छैन। जब चिस्यानको मात्रा धेरै घट्छ फेरि सिँचाइ गर्नुहोस्, फेरि 10 दिन छोडिदिने, एक हप्ता 15 दिनसम्म छोडिदिने, फेरि 15 दिनपछि सिँचाइ गर्ने। अनि यसरी गर्दा पनि हामी अल्टरनेट वेटिङ एन्ड ड्राइङ भन्ने गर्छौँ, यसरी गर्दा पनि हामी धान उत्पादन गर्न सक्छौँ। तर एउटा हाम्रो सबभन्दा ठूलो समस्या के छ भने हामी पहिलेदेखि नै हाम्रो सोच बनेको छ धेरै पानी चाहिन्छ धानको लागि, अनि हामी डराउने गर्छौँ पानी भएन भने धान हुँदैन, तर त्यस्तो कुरा होइन। अहिले थोरै पानीमा पनि धान राम्रोसँग उत्पादन लिन सकिन्छ, त्यस्ता मेथडहरू तरिकाहरू छन् हामीसँग।
3: पानीको उपलब्धतालाई नै कसरी चाहिँ अलिक प्रभावकारी व्यवस्थापन गर्न सकिएला त?
2: त्यही त मैले पानीको थोरै पानी छ भने तलाउ पोखरी अथवा कहीँ केही छ भने त्यस्तो ठाउँमा स्टोर गर्ने, भण्डारण गर्ने र प्रत्येक 15 दिनमा खेतको स्थिति हेरेर, माटोको स्थिति हेरेर बोटको पात बेरिन थाल्यो भने बुझ्नुपर्छ कि अब पानीको यसमा घटिसक्यो धानमा, होइन त्यसपछि सिँचाइ गरिदिने। फेरि सामान्य धेरै डुबान हुने गरी होइन, खेत भिज्ने गरी, राम्रोसँग भिज्ने गरी सिँचाइ गर्ने, फेरि 10 दिन छोड्ने, फेरि सिँचाइ गर्ने। यसले गर्दा के हुन्छ भने थोरै पानीबाट पनि हामीले धानको राम्रो उब्जाउन सक्छौँ। त्यसै गरी यदि छरुवा धान खेती गर्नुहुन्छ भने गहुँ जस्तै धान छर्ने र धान छरिसकेपछि के त्यसमा विभिन्न किसिमका यो झारपातहरू हुने सम्भावना बढी हुन्छ। यदि सकिन्छ भने हातैले झारपातो खेल्ने, सकिँदैन भने अहिले थुप्रै किसिमका पेटिला क्लोर त्यसै गरी बुटा क्लोर जस्ता विषादीहरू पाइन्छ, त्यो छर्न सकिन्छ। र त्यसपछि त्यस्ता जुन छरुवा धान हुन्छ पानीको यदि सिँचाइको सुविधा छ भने सिँचाइ गरिदिने, सिँचाइको सुविधा छैन भने छोडिदिने, केही समयपछि आफै चाहिँ वर्षा हुन्छ र त्यसले चाहिँ त्यो धानलाई राम्रो बढ्न र हुर्कन सहयोग गर्न सक्छ।
3: हो, धान बालीसँग सँगसँगै जोडिने भनेको मल हो। मलमा पनि रासायनिक मलको व्यवस्थापनका कुराहरू पनि हुन्छन्। तपाईँले भने जस्तै उन्नत हाइब्रिड जातका लागि पर्याप्त मात्रामा जुन सिफारिस मात्राको चाहिँ रासायनिक मल त्यसको चाहिँ सन्तुलित प्रयोग चाहिँ आवश्यक छ। पानी कम परेको अवस्थामा रासायनिक मल प्रयोग गर्दाखेरि केही त्यस्तो सावधानी अपनाउनु पर्छ किसानहरूले?
2: थोरै पानी पर्छन् अर्थात् जमिनमा चिस्यान छैन भने रासायनिक मल हाल्नु हुँदैन, रासायनिक मलले कामै गर्दैन होइन। अनि काम नगरेपछि के हुन्छन् भने त्यो रासायनिक मल फजुल खर्च हुन जान्छ, त्यसमा लगानी लाग्न जान्छन्। त्यसै कारणले खेतमा कुनै पनि रासायनिक मल हाल्नुहुन्छ भने खेतमा चिस्यानको मात्रा हुन जरुरी छ। र त्यसपछि मैले एउटा अर्को कुरा के भन्न चाहे भने जति कम्पोस्ट मलहरू अर्ग्यानिक मलहरू यदि खेतमा राखिन्छ त्यति नै त्यसमा चिस्यान अडिने सम्भावना बढी हुन्छ। त्यसै कारणले यो सुक्खा प्रभावित ठाउँमा सकिन्छ भने कम्पोस्ट मल माटोमा मिलाउने, जसले गर्दा थोरै वर्षा हुँदा पनि त्यसले माटोले चिस्यान पानी चाहिँ राखिराखोस्, चिस्यान कायम राखिराखोस्।
3: धान बालीका विज्ञ डाक्टर उज्जवल कुमार सिंह कुशवा, खास गरी रासायनिक मल यसको चाहिँ सन्तुलित प्रयोग अन्तर्गत हामीले चर्चा चाहिँ गर्दैछौ। धान बालीका लागि सन्तुलित मल आवश्यक छ र सकिन्छ भने कम्पोस्ट मल अलि प्रयोग गर्दाखेरि त्यसले चिस्यानलाई पनि फाइदा गर्छ भनेर उहाँले जोड्नु भएको छ। यो प्राङ्गारिक मल हरियो मल चाहिँ कुरा हामी चर्चा गर्छौ, यो सुक्खा अवस्थाको मौसम हुँदाखेरि यसले कसरी चाहिँ असर कम गर्छ?
2: प्राङ्गारिक मल कम्पोस्ट मलले जब यिनीहरूमा थुप्रै अर्ग्यानिक कार्बनहरू हुन्छन्, त्यसपछि अन्य रासायनिक तत्त्वहरू हुन्छन्, जस जब माटोमा यिनीहरू मिस्छन् त्यसपछि माटोको संरचनालाई फरक पार्छन्। र यिनीहरूले के गर्छन् भने जब वर्षा हुन्छ अथवा सिँचाइ गर्नुहुन्छ त्यसपछि सामान्य माटोभन्दा अर्ग्यानिक मल र प्राङ्गारिक मलमा बढिराखेको माटो जुन हुन्छ त्यसले पानीलाई शोषेर राख्छ, एब्जर्ब गरेर राख्छ, जसले गर्दाखेरि के हुन्छ जुन पानी सामान्य खेतमा चार दिन पाँच दिन टिक्छ एकचोटि सिँचाइ गरिसकेपछि अथवा वर्षा भइसकेपछि, अर्ग्यानिक मल फर्टिलाइजरहरू बढी अर्ग्यानिक फर्टिलाइजर अथवा कम्पोस्ट बढिराखेको खेतमा चाहे त्यो चाहे दस दिनसम्म पानी चिस्यान रहिरहन्छ। यसले गर्दा के हुन्छ भने बोट बिरुवालाई वृद्धि विकास गर्न पनि सजिलो हुन्छ र त्यसपछि अर्को के हुन्छ क्लाइमेट चेन्जको प्रभावलाई पनि न्यूनीकरण गर्न सहयोग गर्छ।
3: हो, तपाईँले अघि जुन मौसमी चक्रको कुरा गर्दाखेरि मनसुन जस्तो छैन, बेला बखत चाहिँ कमजोर छ, मुख्य क्षेत्र मधेश पोहोर पनि सुक्खाग्रस्त भयो, यसपालि पनि जोखिममा छ भनेर यो चर्चा गर्दै गर्दाखेरि प्राकृतिक असन्तुलनका घटना चक्रहरू विपद खडेरीका चाहिँ जोखिमहरू बढ्दै जाँदा सरकारले चाहिँ एउटा पर्याप्त नीति बनाउनुपर्छ भन्ने कुरा सुरुवातमा जोड्नुभयो। त्यसै गरी किसानले पनि आफ्नो चाहिँ खेती चक्रमा चाहिँ दीर्घकालीन कस्तो चाहिँ अलि तयारी अहिलेदेखि थाल्नुपर्छ?
2: किसान दाजुभाइले यो वर्ष पनि पहिले पोहोर सालभन्दा यो वर्षमा अलि बढी समस्या देखिने आकलन गरिएको छ। यो समस्या विकराल हुन सक्छ, यो नेपालमा मात्र होइन विश्वका धेरै भूभागहरूमा, नेपाल भारत पाकिस्तान यस्ता देशहरूमा। त्यसै कारणले किसान दाजुभाइले के गर्नुपर्छ भने आउने दिनमा जति सकिन्छ त्यति मात्रामा सुक्खा सहन सक्ने धानका जातहरू, सुक्खामा पनि सुक्खा तीन सबभन्दा राम्रो देखिएको छ, मसिनो दाना छ, सहन सक्छन्। हाइब्रिड धान लिनुहुन्छ भने युएस 312 अलिकति सुक्खा सहन सक्छन्। पश्चिम नेपालतिर जानुहुन्छ भने सर्जु 52 छ, राधा 12 छ, त्यसै गरी यहाँ बहुगुणी धान छन्, 1-2 छन्। यी जातहरू सक्दो छान्ने प्रयास गर्नुहोस्। बिउ छैन भने अर्को वर्षको लागि बिउको जगेर्ना गर्नुहोस्। त्यसपछि यदि यस्ता बिउ पनि पाइएन, सुक्खा सहने बिउ पाइएन भने छोटो अवधिमा पाक्ने धानका जातहरू जस्तै हर्दीनाथका धानका जातहरू छ, हर्दीनाथ 4, हर्दीनाथ 5, हर्दीनाथ 1-2, यी धानका जातहरूको बिउ चाहिराख्यो भने आउने दिनमा किसान दाजुभाइलाई धेरै ठूलो राहत हुनेछन्। थोरै पानीमा पनि राम्रो उत्पादन लिन सकिनेछन् र देशकै लागि खाद्यान्न सम्प्रभुताको जुन कुरा छन् त्यसमा पनि ठूलो ठोस योगदान पुग्नेछ।
3: यस्ता कुराहरू अब अहिले हामीले कुराकानी गर्दै गर्दाखेरि कतिपय किसानहरूले सुन्नु पनि भएको होला, पछि उहाँहरूले चासो राखेर नजिकको चाहिँ आफ्नो क्षेत्रमा चाहिँ अथवा नजिकका चाहिँ कृषि प्राविधिकसँग लिनुहोला। खास गरी यो किसानलाई यस्तो छ अवस्था भनेर जानकारी लिने, मौसम पूर्वानुमानका कुराहरू लिने यो सूचना कति महत्वपूर्ण हुन्छ?
2: आउने दिनमा सरकारले विभिन्न किसिमका यो इन्टरनेट बेस्ड चाहे यो मौसम फोरकास्टिङ गर्ने, वेदर फोरकास्टिङ गर्ने विभिन्न किसिमका मोडलहरू ल्याइराखेका छन्। सरकारले पत्र पत्रिका मार्फत विभिन्न नार्कले नै विभिन्न किसिमका लिफलेटहरू मार्फत मौसम कस्तो हुन्छन् र त्यो बेला कस्तो किसिमले कसरी कोप गर्ने, कसरी त्यसबाट बच्ने भनेर विभिन्न किसिमका सूचना प्रवाह गरिरहेका छन्। त्यसै कारणले किसान दाजुभाइले जोसुकै व्यक्ति पनि अहिले टेलिफोन के भन्छ मोबाइल फोनको सुविधा भएको बेला त्यहाँबाट कुनै पनि नार्क अथवा यो हाम्रो कृषि मन्त्रालय अन्तर्गतका सूचना विभागहरू छन् त्यहाँको विभिन्न फेसबुक पेजहरू हुन्छन् तिनीहरूलाई फलो गर्यो भने त्यहाँबाट इन्फर्मेसन आइरहेछन् र त्यही अनुसार त्यही इन्फर्मेसन सूचनाको आधारमा आफूलाई पूर्व तयारी गर्दा हुन्छ।
3: किसानले चाहिँ पूर्व तयारी गर्ने सूचना पनि बेला बेला लिइरहने हो भने यसले चाहिँ फाइदै गर्छ भनेर तपाईँले भन्नुभयो। खास गरी अहिले जसले चाहिँ धान रोपिसक्नु भएको छ सरकारको पछिल्लो तथ्याङ्क हेर्दा पनि झण्डै झण्डै 10% हाराहारीमा चाहिँ रोपाई भइसकेको छ, अब ती क्षेत्र जसले रोपाई सक्नुभयो उहाँ किसानहरूले अब केही त्यस्तो ध्यान दिनुपर्ने कुराहरू हुन्छ?
2: अब उहाँहरूले आफ्नो खेतमा सक्दो झारपातहरूको व्यवस्थापन गर्नु पर्यो। धान रोपिसकेपछि 20-25 दिनमा एकचोटि सक्दो गोडमेल गर्ने, सकिएन भने जहाँ श्रमको अभाव छ, जहाँ लेबरको अभाव छ, त्यहाँ चाहिँ सकिन्छ भने पेन्डिमेथालिन अथवा प्रिटिलाक्लोर अथवा अरू बुटाक्लोर जस्ता विषा यो झारनाशक विषादीहरू पाइन्छ, त्यो चाहिँ खेतमा आफ्नो छर्ने जसले गर्दाखेरि झारहरू मार्न सकियोस्। अन्य केही रोग प्रकोप किराहरूको त्यस्तो सम्भावना देखियो भने सम्बन्धित कृषि कार्यालयमा सम्पर्क गर्ने र त्यहाँबाट निदान लिने।
3: यस्तै सुक्खा खडेरी बढ्ने, त्यसै गरी तापक्रम अहिले पनि पश्चिम तराई क्षेत्र त्यसै गरी लुम्बिनीको चाहिँ तराई क्षेत्र हेर्ने हो भने 40-41 डिग्री सेल्सियससम्म चाहिँ पुगिसकेको अवस्था छ, यो अझै थप बढ्दो क्रममा पनि छ। जहाँ यही क्षेत्रमा चाहिँ धानबाली खेती गर्दै गर्दाखेरि यो तापक्रम अझै थपिँदै जाने अवस्थामा चाहिँ कस्तो प्रभाव पर्ला, बालीलाई चाहिँ के चोट पुग्ला?
2: सामान्यतया धानको जात साइज 37 डिग्री सेन्टिग्रेडसम्म तापक्रम सहने गर्छ, 37-38 डिग्री सेन्टिग्रेड। त्यसभन्दा बढी तापक्रम भयो भने सामान्य धानका जातहरू के हुन्छ भने त्यसबाट बाला निस्कदैन, बाला निस्के पनि त्यो पोकटा निस्कन्छ, त्यो इन्फर्टाइल हुन जान्छ, पोलिनेसन हुँदैन, फर्टिलाइजेसन हुँदैन र त्यसबाट दाना चाहिँ निस्दाखेरि अपुष्ट दाना हुन्छन्, कामै लाग्दैन। त्यसै कारणले अब 40 डिग्री सेन्टिग्रेड भन्दा बढी टेम्परेचर भयो भने धान सहनै सक्दैन र त्यो बेला चाहिँ धानमा बाला लागेन भने विभिन्न किसिमका न्युजहरू आउने गर्छन्। टेम्परेचरको एउटा मुख्य कारण त्यो पनि हो। हाइब्रिडहरूमा यो समस्या देखिन सक्छ, केही जातहरू नयाँहरू छन्, विशेष गरी हाइब्रिड अन्य पुराना जातहरू छन्, त्यहाँ यो व्यापक समस्या आउन सक्छन् आउने दिनमा। त्यसै कारणले आउने दिनमा अब चाहिँ तापक्रम सहन सक्ने धानका जातहरू निकाल्न धेरै जरुरी छ। यदि भएन भने भोलिको दिनमा तापक्रम बढ्यो र त्यो हामीसँग धानका त्यस्ता जात भएन भने हाम्रो क्रपिङ सिस्टम छ त्यो फेल हुन सक्छ।
3: क्रपिङ सिस्टम फेल भनेर भन्नुभयो, यसले चाहिँ के अर्थ राख्छ?
2: यसले के भयो भने धान उत्पादन हुँदैन, धानको बाली त हामी लगाउँछौँ, खेतमा धान हुन्छ तर बाला निस्कदाखेरि पोकटा निस्कन्छ, स्ट्राइल ग्रेन निस्कन्छ, होइन धान उत्पादन हुँदैन। त्यसले यो एक किसिमको के भयो भने हाम्रो धानको जुन क्रपिङ सिस्टम छ, धान बाली जुन हामी लगाएका छौँ, बहुसंख्यक खेतमा धानै फलेन भने त्यसले हाम्रो खाद्यमा त ठूलो असर पर्छन्। मान्छेसँग चामल खानको लागि चामल नै हुँदैन अनि हाम्रो फुड सेक्युरिटीलाई असर गर्छन्, हाम्रो नेसनल फुड सेक्युरिटीमै ठूलो धक्का लाग्न सक्छन्। अहिले जुन हामी 40 बिलियन रुपियाँको जुन आयात गर्दैछौँ त्यो गएर 80 बिलियन हुन सक्छ, होइन अर्थात बढ्न सक्छ भन्न खोजेको हो। त्यसै कारणले अब आउने दिनमा तापक्रम सहन सक्ने धानका जातहरू, खडेरी सहन सक्ने, सुक्खा सहन सक्ने यस्ता धानका जातहरू, मसिनो र कमर्सियल युज हुने किसिमका धानका जातहरू आउन जरुरी छ। अब नर्मल धानको जात ल्याएर हामीले ठूलो त्यो गर्छौँ के भन्छन् यो खाद्य सम्प्रभुतामा असर गर्न सक्छ जस्तो अबको समय छैन, अब कम्पिटेटिभ समय छ, त्यस्तै किसिमको भेराइटी पनि चाहिएको छ।
3: डाक्टर उज्जवल कुमार सिंह कुशवाहा कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज हामीसँग हुनुहुन्छ। किसानका लागि धानको खेतीको समय चलिरहँदा हामीले कुराकानी जोडिरहेका छौँ। तपाईँले अघि किसानले चाहिँ मौसम अनुकूलको चाहिँ धानको जात छनौट गर्ने, पानी फारो गरेर पुर्याएर पनि खेती गर्न सक्ने, उत्पादन लिन सक्ने, सुक्खा अवस्थामा चाहिँ त्यसै अनुसारको चाहिँ खेती पद्धति अपनाउने भनेर भन्नुभयो। किसानहरूको विगतदेखिको एउटा परम्परा, एउटा ढाँचा, एउटा ढर्रा चाहिँ छँदैछ। आधुनिक कृषि यन्त्र उपकरण प्रविधिको चाहिँ प्रयोग गरेर पनि त्यतातर्फ जाने हो भने लागत घटाउन सकिन्छ भनेर पनि भन्नुभएको छ। यो कुरा कति तादतम्यता मिल्न सक्ला त?
2: यसमा के देखिन्छ भने प्रोग्रेसिभ फार्मर्सहरू अगुवा किसानहरू त्यस्ता कुरामा अलि बढी सचेत देखिएको छ, तर बहुसंख्यक नेपाली जनताहरू जो खेतीपाती गर्छन् उहाँहरू चाहिँ यो विषयवस्तुसँग खासै नजिक छैन अथवा बेखबर छन्। त्यसै कारणले सरकारले नगरपालिकाहरू मार्फत वडा कार्यालयहरू मार्फत प्रतिनिधि किसानहरूलाई लिएर ट्रेनिङ दिन सक्नु पर्यो। जति बढी ट्रेनिङ दिन सक्यो, जति धेरै अवेरनेस ल्याउन सक्यो, त्यति नै धानको उत्पादन बढ्न सक्छ र हाम्रो के हुन्छ भने उत्पादकत्व उत्पादन बढ्छ र हाम्रो आयातको जुन रेट छ त्यो घट्न सक्छ। यदि सरकारले यही किसिमले नर्मल किसिमले छोड्ने हो भने यो सूचना पुग्न किसानलाई धेरै समय लाग्न सक्छ र त्यो ढिलो हुन सक्छ।
3: यसपालिको असार 15 मनाउँदै गर्दाखेरि नारामा अलिकति जोडिएको छ, खास गरी जलवायु अनुकूलन प्रविधि, त्यसै गरी आत्मनिर्भरता, धानमा चाहिँ समृद्धिको कुरा। यो जलवायु परिवर्तनको प्रभाव धान बालीमा चाहिँ विगतमा चाहिँ देखिएको के छ?
2: विगतमा पनि ठाउँ ठाउँमा सुन्नु भएको होला, धानकोमा बाला लागेन, यो तापक्रमले गर्दा पनि हो होइन, तापक्रमले गर्दा, त्यसै गरी रोग र किराहरूको प्रकोप व्यापक रूपमा हुने गर्छन्। जस्तै यसपालि यसै पालिको नयाँ इभिडेन्स हेर्ने हो भने हामीले धादिङमा के हेऱ्यो भने नेक ब्लास्ट व्यापक रूपमा लाग्यो। जब फूल फुल्ने बेला भयो त्यही बेला पानी परिदियो, धेरै पानी पर्यो, हावामा पानीको मात्रा बढी भयो, 70-80% भन्दा बढी भयो, टेम्परेचर पनि 20-25 डिग्री सेन्टिग्रेड थियो, ठ्याक्कै अनुकूल नेक ब्लास्टको फंगसलाई यो वृद्धि विकास हुनलाई जुन अनुकूल वातावरण चाहिन्छ त्यस्तै भएकोले व्यापक रूपमा असर गरेको छ। यसभन्दा पहिले पनि हेर्नुहुन्छ भने 4-5 वर्ष पहिला चाहिँ जुन बेला धान चाहिँ पाक्ने बेला थियो त्यही बेला व्यापक रूपमा पानी पर्यो र ठूलो क्षति हुन गएको थियो, सरकारले त्यसको इस्टिमेट पनि गरेको थियो। यसरी चाहिँ बीच बीच समय समयमा आजभन्दा 20-25 वर्ष पहिला पनि त्यही समस्या देखिएको थियो, मध्य प्रदेशमा पानी नै परेन होइन, यो समस्या रिकरिङ भइरहेको छ अर्थात रिपिट भइरहेको छ। त्यसै कारणले जब बार बार एउटै समस्या रिपिट हुन्छ भने हामी सचेत हुन जरुरी छ, हामी नयाँ दृष्टिकोणले अगाडि बढ्न जरुरी छ। त्यही यदि हामी त्यो किसिमले अगाडि बढेनौँ भने यो समस्याले आउने दिनमा हामीलाई बढी समस्या दिन सक्छ, अझै समस्या थपिन सक्छ।
3: हो, त्यसैका लागि सरकारका चाहिँ निकायहरू र कृषि अनुसन्धानको चाहिँ केन्द्र नार्क पनि रहेको छ। अहिलेसम्म विज्ञहरूले वैज्ञानिकहरूले काम गर्ने निकायहरूले चाहिँ के कति उपलब्धि हासिल गरे त किसानका लागि तयारी गर्नु, पूर्व तयारी गर्नु, यो गर्नु भनेर चाहिँ भन्दै गर्दाखेरि किसानहरूले पनि प्रश्न गर्ने ठाउँ हुन सक्छ, उहाँहरूलाई चाहिँ के भन्नु?
2: हेर्नुहोस्, नार्कको मुख्य काम चाहिँ अनुसन्धान गर्ने हो, नयाँ जातको विकास गर्ने हो। नार्कसँग जति एभाइलेबल रिसोर्स छन्, स्रोत छन्, त्यसको आधारमा राम्रो काम गरिरहेको छ। यहाँले मैले पहिले नै भने सुखा 1 देखि सुखा 6 सम्म सुखा सहन धान
3: केन्द्रको चाहिँ सूचना अधिकारी पनि भएको हिसाबले चाहिँ मैले यसरी चाहिँ जोड्न खोजेको, खास गरी केन्द्रले के गरेको छ भनेर किसानले पनि त चासो राख्न पाउनु हो।
2: नार्कले चाहिँ 6 वटा सुखा सहन जात ल्याएका छन्, त्यसै गरी सुखा खडेरी र दुबान दुवै सहन सक्ने बहुगुणी 1-2 ल्याएका छन्, सुखा 6 दुवै सहन सक्छन्। त्यसै गरी पश्चिम नेपालमा सर्जु 52 प्रसिद्ध छ, लोकप्रिय छन्, त्यो जात ल्याएकै त्यो जात रजिस्टर्ड गरेको हो। त्यसै गरी नार्कले यो सुखाका जातहरूको थुप्रै मात्रामा यो प्रजनन बिउहरू मूल बिउहरू उत्पादन गरिरहेको छ। त्यसै गरी छोटो अवधिमा पाक्ने धानका जातहरू ल्याएका छन्, घैया 1-2-3 ल्याएकै छन् होइन। यसरी देशको खाद्य सम्प्रभुतालाई जोगाइराख्नको लागि नार्कको ठूलो अहम भूमिका छ। तर जति हाम्रो हुनुपर्ने हो, यो जुन आवश्यकता छन् जति हुनुपर्ने हो त्यति भएको छैन, यसको धेरै कारणहरू छन्। मुख्य कारण चाहे त्यो किसिमको फेसिलिटी भएन, आधुनिक किसिमको जुन फेसिलिटी हुनुपर्ने हो साइन्टिस्टलाई काम गर्नलाई, त्यो नभएर यहाँको साइन्टिस्टहरू अब्बल छन्, फेसिलिटीको अभावमा त्यो अगाडि काम देखाउन सकेको छैन।
3: भनेको वैज्ञानिकहरूले पर्याप्त रूपमा चाहिँ अनुसन्धानमा चाहिँ लाग्न नसक्ने र किसानहरूका लागि समस्या पर्दाखेरि पनि समाधान दिन अलिकति गाह्रो, त्यो जुन चक्र छ तपाईँले त्यसलाई जोड्नुभयो। अलिकति छिमेकी देश जानेर सबभन्दा धेरै धान उत्पादन गर्ने चीन भारत रहेका छन्, त्यहाँ पनि यस्ता समस्याहरू बेला बेला जुझ्नुपर्ने अवस्था छ होला। तपाईँहरू अध्ययनमा जानुहुन्छ, अनुसन्धान गर्नुहुन्छ, ती देशको तुलना गर्दा र हाम्रो तुलना गर्दाखेरि उनीहरूको प्रगति यो धानकै क्षेत्रमा चाहिँ कस्तो? छ, हामीले किन गरिरहन सकिरहेका छैनौँ?
2: चीन त विश्व हिजो पोहोर सालसम्म विश्वकै नम्बर वान धान उत्पादन गर्ने र धानको निर्यात गर्ने देश बनेको थियो, तर यसपालि चाहिँ भारत चाहिँ विश्वमा सबभन्दा बढी धान निर्यात गर्ने देश बनेको छ। चीनको हामी तुलना गर्न सक्दैनौँ। चीनमा व्यापक रूपमा हाइब्रिड 70% एरियामा हाइब्रिड धान लगाइन्छ र त्यहाँको धानमा एकदम उच्च गुणस्तरको छ। त्यहाँ सरकारले कृषि वैज्ञानिकहरूलाई चीन अथवा भारतमा धेरै किसिमका सुविधा दिएका छन्, आधुनिक ल्याबहरू छन्, उनीहरू त्यहाँ काम गर्छन् र देशलाई जस्तो किसिमको चाहिएको हो, सुक्खा सहन सक्ने, खडेरी सहन सक्ने अथवा जस्तो धान चाहिएको हो, जस्तो डिमान्ड गरिन्छ त्यस्तै किसिमका धान उनीहरू बनाउन सफल छन्। त्यसको तुलनामा नेपाल धेरै धेरै पछाडि छन्। त्यसको मलाई लाग्छ आउने दिनमा नेपाली वैज्ञानिकहरू अव्वल छन्, तर यिनीहरूलाई सुविधाको अभाव छ, होइन फेसिलिटीको अभाव छ, जसले गर्दा यिनीहरूले त्यो किसिमको काम गर्न सकेको छैन।
3: आउँदो सोमबार 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइँदैछ। कृषि विभागको समन्वयमा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले धान दिवस तथा रोपाई महोत्सव मनाउने गर्छ। हरेक वर्ष असार 15 चाहिँ दिवस मनाउने गरिन्छ। त्यसमा चाहिँ नार्कले पनि आफ्नो चाहिँ समन्वयात्मक काम चाहिँ गरिरहेको हुन्छ। खास गरी यो रोपाई महोत्सव दिवस र यस्ता कुराहरूले चाहिँ के कति किसान माझमा चाहिँ अर्थ राख्छ?
2: असार 15 रोपाई दिवस नेपाली किसानको लागि एक किसिमको पर्व बन्न गएको हो। किसानहरूको महत्वलाई बुझेर असार 15 धान रोपाई दिवस राखेको छ। यसमा व्यापक रूपमा पढे लेखेका व्यक्तिहरू पनि यसमा भाग लिएर असार 15 मनाउँछन्। यसले एक किसिमको रणनीतिक रूपमा नेपाली किसानलाई महत्व दिएको छ, नेपाली किसानलाई झकझकाएको छ, उनीहरूलाई धानको अथवा कृषिको महत्वप्रति एक किसिमले डिभोटेड गर्न लगाएको, उनीहरूको महत्व देखाएको हो। त्यसकारणले यो असार 15 धेरै किसिमले रणनीतिक किसिमले नै देशलाई यो फाइदा पुर्याएको छ जस्तो मलाई लागेको छ।
3: नजिकका सरकार पालिकाहरूले खास गरी धान उत्पादन गर्ने किसानलाई थप प्रोत्साहन गर्न यसै गरी मौसम चक्र चाहिँ खलबलिँदैछ अथवा जलवायु परिवर्तनको चाहिँ प्रभाव देखिएको छ भनेर अलिकति सचेतना थप्ने काममा चाहिँ किसान र नजिकका सरकारहरूले चाहिँ कसरी काम गर्न सक्छन् अबका दिनमा?
2: अबका दिनमा चाहिँ यो जुन नगरपालिकाहरू छन् त्यसै गरी गाउँपालिकाहरू छन् उहाँहरूले सक्दो कृषि ज्ञान केन्द्र प्रत्येक जिल्लामा प्रत्येक एक दुई जिल्ला पछि नार्कका विभिन्न रिसर्च सेन्टरहरू छन् तिनीहरूसँग डाइरेक्ट कोलाबोरेसन गर्ने, नार्कले उन्मोचन गरेका अथवा नार्कले बाहिर ल्याएका प्रमाइजिङ जुन जातहरू छन् ती जातहरूलाई आफ्नो क्षेत्रमा समन्वय गरेर टेस्ट गर्ने, यदि ती जातहरू राम्रो छ भने नार्कका वैज्ञानिकहरूलाई सम्पर्क गरेर भन्यो भने ती जातहरूले आउने दिनमा त्यो क्षेत्रको लागि स्पेसिफिक डोमेनको लागि सिफारिस गर्न सक्छन्, सहयोग गर्न सक्छन्।
3: डाक्टर कुशवाज्यू, हामी कार्यक्रमको अन्तिममा छन्। खास गरी अहिले एउटा मौसमी चुनौती र अर्को धान बालीका लागि प्रमुख माग हुने मलको चुनौती, दुई कुराहरू चाहिँ जोडिने छ र समस्या चाहिँ अलि बढी केन्द्रित देखिएको छ। खास गरी किसानलाई तपाईँको सल्लाह सुझाव मौसम र मलसँग जोडिएर के छ?
2: किसान दाजुभाइ दिदीबहिनीले सक्दो सकिन्छ भने अहिले जस्तै खडेरीको समस्या छ त्यो बेला आफ्नो खेतमा भैँचा लगाउने, धैचा 20-25 दिन भइसकेपछि कम्तीमा नि हाइट गुडाको हाइट भइसकेपछि काट्ने र मिलाउने, हलो जोत्ने। त्यसबाट के हुन्छ भने खेतमा प्राङ्गारिक मल बढ्न जान्छन्, माटोलाई चिस्यान लिन सक्ने क्यापेसिटी बढ्न जान्छ, माटोको संरचनामा सुधार हुन्छन् र त्यसबाट के हुन्छ भने खडेरी सहन पनि ठूलो मात्रामा सहयोग हुन्छ। यदि खडेरी भएको छ, धान खेतमा छन् तर पानी छैन भने, वर्षा भएको छैन भने, त्यस्तो कन्डिसनमा युरिया हामी छर्ने गर्छौँ, डिएपी पोटास छर्ने गर्छौँ, तिनीहरू नछर्नु नै राम्रो हो। तिनी यदि पानी माटोमा चिस्यान छैन भने ती युरिया मलहरूले पनि खासै काम गर्दैन। खेतमा बरसात भइसकेपछि अथवा सिँचाइ भइसकेपछि मात्र कुनै रासायनिक मल छर्यो भने त्यसले राम्रो असर देखाउन सक्छ।
3: भनेपछि आफ्नो खेतमा चाहिँ पर्याप्त रूपमा पानी हप्तै पछि, महिनै पछि अथवा अबको 3-4 महिना राखिराख्नुपर्छ भन्ने चाहिँ देखिएन?
2: पहिले जस्तो जुन पहिलाको सोच थियो, कन्सेप्ट थियो, त्यो सोच राखेर अब हुँदैन। अब चाहिँ खेतमा चिस्यानको मात्रा घट्दैछ भने फेरि 15 दिनपछि पानी लगाउने, 10 दिनपछि पानी लगाउने, तर सधैँ नै पानी लगाइराख्नु पर्छ भने त्यो सोच बिस्तारै बिस्तारै हटाउँदै जाँदा हुन्छ।
1: उहाँ हुनुहुन्थ्यो धान बालिका विज्ञ एवं नार्कको राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहा। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।

0: पानीको धारा त बन्द भयो, तर ग्यास सिलिन्डरको रेगुलेटर चाहिँ बन्द गर्नुभयो त।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।

0: फुटबल सिजन आयो, अब एक्साइटमेंट टीवी में मात्र होइन घर भित्र महसुस हुन्छ।
1: यो फुटबल सिजन हेर्नुहोस्, चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung Mini LED TV. Samsung Visionaire TVs मा पाउनुहोस्, साउन्ड बार मात्र रु 9,999 मा र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन, साथै 25% सम्मको डिस्काउन्ट र 24 महिनासम्मको EMI.
0: सधैँलाई हुनेछन्।
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट,
3: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
5: सुविसु, छिटो पनि सुरक्षित पनि।
6: थप जानकारी तथा बुकिङका लागि
7: 9 42 88 98 92 12 35 88 8।
8: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रपा उपसभापतिमा स्वर्णिम वागले निर्विरोध, अरू पदाधिकारीको लागि चुनाव हुने, उम्मेद्वारको प्रारम्भिक सूची सार्वजनिक हुन बाँकी, होल्डिङ सेन्टर खाली गर्ने समय 7 दिन थप, सो व्यवस्थापन खर्चका लागि 15 गतेसम्म निवेदन दिनुपर्ने, मनसूनको प्रभाव सामान्य, केही ठाउँमा पानी परे पनि धेरै ठाउँमा उस्तै गर्मी, हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँमा मध्यम वर्षाको सम्भावना, भेनेजुएलामा भूकम्पमा ज्यान गुमाउनेको संख्या बढ़दै विभिन्न देशहरूबाट उद्धार तथा राहतको प्रतिबद्धता, र टर्की र अमेरिका तथा पाराग्वे र अस्ट्रेलिया बीचको खेल चल्दै। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको उपसभापतिमा स्वर्णिम वागले निर्विरोध निर्वाचित हुनुभएको छ। चितवनमा भइरहेको महाधिवेशनमा उपसभापति पदका लागि वागलेको मात्र उम्मेद्वारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो। नेता विराज भक्त श्रेष्ठले उपसभापतिमा आफ्नो दावी छाडेर वागलेलाई सघाउनु भएको हो। अर्को महिला उपसभापति पदमा भने चुनाव हुने भएको छ। एक पदका लागि इन्दिरा राणा मगर, सोभिता गौतम, समीक्षा बास्कोटा, लीमा अधिकारी र डाक्टर तोसीमा कार्कीले दावी गरेका छन्। केन्द्रीय सदस्यको नतिजा राति सार्वजनिक भए पनि पदाधिकारीको लागि अझै उम्मेद्वारको प्रारम्भिक सूची सार्वजनिक हुन भने बाँकी छ। दोस्रो चरणको चुनावी कार्यक्रम अन्तर्गत बिहान 1 बजे उम्मेद्वारको प्रारम्भिक सूची सार्वजनिक गर्ने कार्यतालिका भए पनि ढिलाइ भएको छ। प्रारम्भिक सूची सार्वजनिकपछि त्यसमा दावी विरोध र अन्तिम सूची निकालेपछि विद्युतीय मेसिनमा नाम इन्ट्री गराएपछि मतदान शुरू हुनेछ। उपसभापतिमा वाग्लेको मात्रै उम्मेद्वारी परेपछि अब एक महिला उपसभापति, एक महामन्त्री खुला, 2 सहमहामन्त्री खुला र 1 महिला सहमहामन्त्रीमा चुनाव हुनेछ। महामन्त्री पदका लागि शिशिर खनालले दावी फिर्ता लिनुभएको छ भने मनिष झा, विपिन आचार्य, कविन्द्र बुर्लाकोटी, रंजु दर्शना, गणेश पराजुली, सागर ढकाल, गणेश कार्की र प्रमोद नेउपानेले आकांक्षा देखाएका छन्। सहमतिको प्रयास भइरहेकाले पनि चुनावी प्रक्रियामा ढिलाइ भएको हो। सुकुम्बासीहरूका लागि होल्डिङ सेन्टर खाली गर्ने समय 7 दिन थप गरिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आज सूचना निकालेर समय थपेको हो। समितिले स्व व्यवस्थापन खर्चका लागि यही 15 गतेसम्म निवेदन दिन र 19 गतेभित्र होल्डिङ सेन्टर खाली गर्न भनेको छ। सरकारको निर्णय अनुसार तोकिएको पुनः व्यवस्थापन खर्च घर भाडा बापतको रकम प्राप्त गर्नका लागि सम्बन्धित व्यक्तिले आफ्नो नाममा खुलिएको बैंक खाता नम्बर सहित तोकिएको ढाँचाको निवेदन भर्नुपर्नेछ। यसअघि समितिले असार 12 गतेभित्र होल्डिङ सेन्टरहरूमा बसोबास गरिरहेकाहरूलाई आफै व्यवस्थापन गर्न सूचना जारी गरेको थियो। तर घरबाट बापत प्राप्त गर्ने समय अवधि छोटो भएको गुनासो आएपछि समितिले यो गुनासोलाई ध्यानमा राखी समय सीमा थप गरेको हो। मनसून भित्रिएको एक हप्ता भइसक्दा समेत अझै सक्रिय हुन सकेको छैन। अहिले कोशी, मधेश र बागमती प्रदेशका सबै क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसून वायुको सामान्य प्रभाव रहेको छ। अरू ठाउँमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। गैरातिर आज बिहान बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी क्षेत्र सहितका केही ठाउँमा मेघगर्जन तथा चट्याङसहित हल्का पानी परेको छ। आज दिउँसो हिमाली र पहाड़ी क्षेत्रका केही ठाउँमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। कोशी प्रदेशका तराईका तथा मधेश प्रदेशका केही ठाउँ, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका 1-2 ठाउँमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएका छन्। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा तातो हावा तथा बागमती र गण्डकी प्रदेशका तराईका केही ठाउँमा तापक्रम बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भञ्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रूख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। आज लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस। लागू औषधले समाजमा पारिरहेको गम्भीर असरबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो दिवस मनाइँदैछ। राष्ट्रसंघको महासभाले सन् 1987 डिसेम्बर 7 एक प्रस्ताव पारित गरेर हरेक वर्ष जून 26 यो दिवस मनाउन शुरू भएको हो। लागू औषध दुरूपयोग मुक्त अन्तर्राष्ट्रिय समाज निर्माण गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रिय सहयोग र साझा प्रयासलाई सुदृढ़ बनाउने प्रतिबद्धताका रूपमा यो दिवस मनाइन्छ। राष्ट्रसंघका अनुसार पछिल्ला दशकमा विश्वभर लागू औषधको प्रयोग र बजारमा उपलब्ध लागू औषधको संख्या निरन्तर बढ़िरहेको छ। कोकिनको उत्पादन, बरामद र प्रयोगमा पनि वृद्धि भइरहेको छ भने कम लागतमा उत्पादन गर्न सकिने तथा पत्ता लगाउन कठिन हुने कृत्रिम लागू औषधको अवैध कारोबार पनि विस्तार भइरहेको छ। वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर झण्डै 47,92,000 ठगी गरेको आरोपमा चारजना पक्राउ परेका छन्। पक्राउ परेकाहरूले पोल्याण्ड, मकाउ र क्यानाडा पठाइदिने भन्दै रकम असुलेर सम्पर्कविहीन बनेपछि पीड़ितहरूको उजुरीका आधारमा उनीहरूलाई काठमाडौँ उपत्यका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग ताहसल पठाइएको छ। यसैबीच नेपाल प्रहरीले पछिल्लो एक महिनामा देशभरबाट विभिन्न मुद्दाका 2182 फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार उनीहरू पक्राउ परेसँगै 807 वर्ष 1 महिना 13 दिन कैद सजाय कार्यान्वयन भएको छ। प्रहरीले पक्राउ परेका प्रतिवादीहरूबाट 23,44,00,000 रूपियाँ भन्दा बढ़ी जरिवाना पनि असूल उपर गरेको जनाएको छ। कर्तव्य ज्यान, लागू औषध जबरजस्तीकरणी, बैंकिङ कसुर, ठगी लगायत मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ गर्न विशेष अभियान सञ्चालन गरेको प्रहरीको भनाई छ। सशस्त्र प्रहरी बलले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले मुख्य सीमा नाकामा बोर्डर इन्ट्रेक्सन टीम बीआईटी अर्थात सीमा सम्वाद टोली गठन गर्ने तयारी गरेको छ। यससँगै मनसून जन्य विपदको जोखिमलाई मध्यनजर गर्दै देशभर उद्धार क्षमता अभिवृद्धिका लागि विपद प्रतिकार्य अभ्यासलाई पनि तीव्र पारिएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा संचारकर्मीसँग कुरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सीमा सुरक्षा विपद व्यवस्थापन र राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने गरी काम भइरहेको बताउनुभयो। अब विदेशको खबर। भेनेजुएलामा लगातार भूकम्प जाँदा अहिलेसम्म कम्तीमा 235 जनाको ज्यान गएको पुष्टि भएको छ। यो संख्या बढ़दै जाने अनुमान छ। यस्तै 1,500 भन्दा बढ़ी मानिस घाइते भएका अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्। राजधानी कराकस र तटीय शहर ला गुआइरामा भत्किएका भवनको भग्नावशेषमा फँसेकाहरूको उद्धार कार्य तीव्र रूपमा चलिरहेको बीबीसीले जनाएको छ। 7.2 र त्यस लगत्तै 7.5 म्याग्निच्युडका भूकम्पले सयौं भवनमा क्षति पुर्याएका छन्। सरकारले आपतकाल घोषणा गरेको छ भने अमेरिका सहित विभिन्न देशहरूले उद्धार तथा राहतका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। अधिकारीहरूले मृतकको संख्या अझ बढ़न सक्ने बताएका छन्। अहिलेसम्म झण्डै 150 भन्दा धेरै भवन भत्किएका र भवनाशेषमा फँसेकाहरूको खोजी तथा उद्धार तीव्र रूपमा भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अब खेल खबर। विश्वकप फुटबलमा अहिले दुईवटा खेल भइरहेका छन्। अहिले भइरहेका खेलमा खेलको 61 मिनट चलिरहँदा टर्की र यूएसएले एकअर्का विरूद्ध 2-2 गोल गरेका छन् भने पाराग्वे र अस्ट्रेलिया बीचको खेल गोलरहित बराबरीमा चलिरहेको छ। यसअघि ट्युनिसियालाई हराउँदै नेदरल्याण्ड समूह एफको शीर्ष स्थानमा पुगेको छ। अर्को खेलमा जापान र स्वीडेनले 1-1 बराबरी खेलेका छन्। गराइते भएका खेलमा समूह इका इक्वेडर र आइवरी कोस्ट विजयी भएका छन्। चारपटकको विश्व विजेता जर्मनी गैराती इक्वेडरसँग पराजित भयो। अर्को खेलमा आइवरी कोस्टले कुराकाओलाई 2-0 हराएको छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध, अरू पदाधिकारीको लागि चुनाव हुने, उम्मेद्वारको प्रारम्भिक सूची सार्वजनिक हुन बाँकी, होल्डिङ सेन्टर खाली गर्ने समय 7 दिन थप, सो व्यवस्थापन खर्चका लागि 15 गतेसम्म निवेदन दिनुपर्ने, मनसूनको प्रभाव सामान्य, केही ठाउँमा पानी परे पनि धेरै ठाउँमा उस्तै गर्मी, हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँमा मध्यम वर्षाको सम्भावना, भेनेजुएलामा भूकम्पमा ज्यान गुमाउनेको संख्या बढ़दै, विभिन्न देशहरूबाट उद्धार तथा राहतको प्रतिबद्धता, र टर्की र अमेरिका तथा पाराग्वे र अस्ट्रेलिया बीचको विश्वकप खेल चल्दै।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
7: Where do we begin?
6: With international news you can trust, BBC News.
7: Journeys into the heart of global events.
6: And voices from around the globe.
8: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
6: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
9: 9141954 81। वेबसाइट jhule.com.np।
10: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 056-494-333-493-555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। टोलटोलमा फिल्म महोत्सव अन्तर्गत आज काठमाण्डको बाग बजारमा महोत्सव हुँदैछ। असार महिनाभर हरेक शुक्रबार र शनिबार टोलटोलमा फिल्म महोत्सव हुने गरेकामा आज बाग बजार र भोलि सुन्धारामा हुनेछ। खुला मंचबाट गएको असार 5 गते टोलटोलमा महोत्सव शुरू भएको हो। यसै गरी यो महिनाभर मैती देवी खुला चौर, लगन टोल, त्यसै गरी बालाजू बाइपास, याटका बहाल विभिन्न समयमा फिल्म महोत्सव हुनेछन्। गएको हप्ता खुला मंच र असनमा फिल्म महोत्सव भएको थियो। फिल्म महोत्सवका लागि 8 संस्थाहरू छनौट भएका छन्। काठमाडौँ महानगरपालिकाले आउँदो आर्थिक वर्षमा आयोजना गर्ने लक्ष्य रहेको अन्तर्राष्ट्रिय फिल्म महोत्सवसम्म पुग्ने गरी टोल टोलमा फिल्म महोत्सवको कार्यक्रम आयोजना गरिएको हो। काठमाडौँ जिल्लामा लागू औषध दुर्वेशन नियन्त्रण कार्य थप प्रभावकारी रूपमा अघि बढ़ाउन थालिएको छ। सरकारवाला निकायको सुझाव र संयुक्त समन्वयमा दुर्वेशनी विरूद्धका कार्यहरू अघि बढ़ाएको काठमाण्डुका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले बताउनुभयो। यसका लागि प्रहरी, होटल व्यवसायी, स्कूल छात्रावास र पुनस्थापना केन्द्रसँग सहकार्य गर्न थालिएको छ। पालिकाहरूलाई विभिन्न संस्थाको समन्वयमा सचेतना तथा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्दै अन्य नियन्त्रण उपायका साथ कार्य शुरू गरिएको पनि प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो। दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाका अधिकांश बस्ती अझै पनि भरपर्दो संचार सुविधाबाट वञ्चित छन्। संचार सेवाको कमजोर पहुँचका कारण स्थानीय बासिन्दाले दैनिक जीवनदेखि आकस्मिक अवस्थामा समेत विभिन्न समस्या भोग्दै आएका छन्। महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेश बहादुर केसीका अनुसार गाउँपालिकाले संचार सेवा विस्तारका लागि पटक पटक सम्बन्धित निकाय तथा दूरसंचार प्राधिकरणसँग पहल गरे पनि अपेक्षित सुनवाई हुन सकेको छैन। गाउँपालिकाका अधिकांश क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको गाउँपालिकाको भनाई छ। महाङकाल गाउँपालिकाका बुखेल, मानीखेल, गोटीखेल, कालेश्वर, चन्दनपुर, ठूला दुर्लुङ गाविसमा मोबाइल नेटवर्क कमजोर रहेको स्थानीयको गुनासो छ। संचार सेवा कमजोर हुँदा गाउँपालिकाको प्रशासनिक कामकाजमा समेत असर परेको छ। र काठमाण्डमा चलिरहेको पीएल सिंह मेमोरियल टी20 कपमा काठमाण्डु र पोखरा महानगरपालिकाले आफ्ना खेलमा जीत दर्ता गर्दै फाइनलमा स्थान सुरक्षित गरेका छन्। गएको 5 गजेदेखि त्रिवी क्रिकेट अन्तर्राष्ट्रिय मैदान किर्तिपुरमा चलिरहेको खेलमा हिजो 12 र 13 म्याच सकिएका छन्। प्रतियोगिताको 12 खेलमा काठमाण्डु महानगरपालिकाले विराटनगर महानगरपालिकालाई 3 विकेटले पराजित गरेको छ। आज बिहान 9 बजेदेखि भरतपुर महानगरपालिका विरूद्ध विराटनगर महानगरपालिका र दिउँसो 1 बजे वीरगंज महानगरपालिका विरूद्ध पोखरा महानगरपालिका खेल्ने तालिका रहेको छ। बिहान 9 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। होल्डिङ सेन्टर खाली गर्ने समय 7 दिन थप, सो व्यवस्थापन खर्चका लागि 15 गतेसम्म निवेदन दिनुपर्ने। टोल टोलमा फिल्म महोत्सव अन्तर्गत आज बाग बजारमा कार्यक्रम हुँदै यो महिनाभरि काठमाडौँका विभिन्न ठाउँमा चल्ने। र काठमाडौँ र पोखरा महानगरपालिका पीएल कपको फाइनलमा। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सीधा कुरा प्रष्ट विचार उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज
1: सड़क सुरक्षा जीवन रक्षा।
2: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाईँ त सड़क खुल्ला हुन साथ दौड़िन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउन त।
1: सिप्रदी तथा टाटा मोटर्सको सहकार्य।
3: Worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin,
4: safety!
3: Michelin, Michelin.
5: World's number one tire brand.
6: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
7: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ या हिटर निभाउन नबिर्सौ।
6: ग्यास सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास चुहावट भएको छ कि छैन ख्याल गरौ।
7: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बाल बालिकाले भेटाउन सक्ने ठाउँमा नराखौ।
6: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ।
7: बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा छ छैन नियमित जाँच गरौ।
6: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौ। सेउला, माटो, बालुवा थुपारेर राखौ।
7: आग लागि बारे चासो राखौ, चनाखो बनौ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
1: तपाई उज्यालो रेडियो नेटवर्क सुनिरहनु भएको छ। अब प्रस्तुत छ कार्यक्रम सड़क र सवारी।

कार्यक्रम सड़क र सवारीमा तपाईलाई स्वागत छ। प्राविधिक सहकर्मी प्रवीण श्रेष्ठसँगै तपाईको साथमा छु मनोज केसी। कार्यक्रम सड़क र सवारी तपाईले उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्जसँगै उज्यालो अनलाइन.com र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि हरेक सोमबार अनि शुक्रबार बिहान 9 बजेको नेपाल खबरपछि 10 बजेसम्म सुन्न सक्नुहुन्छ। यो कार्यक्रमलाई सिप्रदी टाटा मोटर्स र मिसेलिन टायर्सको सहकार्यमा उज्यालोले तयार पारेको हो। कार्यक्रममा हामीले सुरक्षित यात्राको लागि हामी आफैले अपनाउनु पर्ने र अपनाउन सकिने विभिन्न सावधानीका कुरा गर्छौं। साथै सर्वसाधारणले सड़क र सवारीमा भोग्नु परेका समस्या र तिनको समाधानका लागि गर्न सकिने विभिन्न प्रयासका कुरा गर्छौं। विभिन्न गाड़ी, गाड़ीको बजार, गाड़ीका पार्ट पूर्जा अनि सुरक्षाका लागि प्रयोग गरिने सामग्री एवं सड़कमा बेला बेला प्रयोगमा आइरहने नयाँ नयाँ प्रविधिको पनि हामी यहाँ चर्चा गर्छौं।

0: उज्यालो रेडियो नेटवर्कको कार्यक्रम सड़क र सवारीको आजको अंकमा मसँग ट्राफिक अपडेटसँगै सड़क र सवारी सम्बन्धी गतिविधि त छन् नै, त्यस्तै आजको कार्यक्रममा नेपालको सड़क र गाड़ीहरूको संसारलाई एउटा नयाँ दृष्टिकोणबाट हेर्न सिकाउनुहुने क्याजुअल्ली अन्नोइड ड्राइभर, सड़क सुरक्षालाई एउटा अभियानको रूपमा अघि बढ़ाउनुहुने प्रभावशाली व्यक्तित्व अर्णव उपाध्यायसँग गरिएको कुराकानी पनि छ।
1: त्यो बाटो सुरक्षित बनाउने अलिकति भन्दा पनि अब कसरी चलाउने त्यस्तो ठाउँमा होइन, के कुराको ध्यान दिने, स्पिड लिमिट कति राख्ने, होइन बच्चा बच्ची फेरि फ्याट्टा आइदिन्छन् होइन, अब बच्चालाई त कसरी गाली गर्ने, त्यो त आफैमा निर्भर पर्छ नि। स्लो चलाउनु पर्यो अलिकति इन्टरसेक्सन आएपछि, होइन साइड लाइट टाइममा दिनु पर्यो, तपाईँले ब्लाइन्ड टर्निङहरूमा हर्न दिनु पर्यो, ओभरटेक नगर्ने, त्यो अब सुरक्षित बनाउन त सकिन्छ है। किनभने अब हेर्यो भने बाटो त वान वे या टू वे त बनाउन सकिहाल्छ, अनि त्यसमाथि इन्फ्रास्ट्रक्चर थप्न मिल्छ होइन, पेडेस्ट्रियन्स फुटपाथ बनाइदिने, रेलिङहरू हालिदिने, यो त सबै इन्टरनेसनल स्ट्यान्डर्ड्सकै कुराहरू भयो होइन। तर अब फेरि नेपालकै सोच्नुभयो भने बाटो बनिसकेका छ होइन, घर घर टाँसिसकेका छ होइन, अब कहाँ बनाउने त। यस्तो
0: कार्यक्रममा सवारी साहित्य पनि छ, यसै गरी कार्यक्रममा तपाईँको प्रतिक्रिया त छँदैछ। आज उज्यालोको फेसबुक पेज UJYAALO उज्यालोमा हामीले तपाईँलाई सोधेका छौं, सड़क सुरक्षाका नियम उल्लंघन गर्ने पैदल यात्री तथा सवारी साधनलाई विभिन्न नयाँ शीर्षकमा जरिवाना लगाउने कानून ल्याउन लागिएको बारे तपाईँ के भन्नुहुन्छ? यो प्रश्नमा आफ्नो प्रतिक्रिया लेख्दै गर्नुहोला। कार्यक्रमको अर्को अंकमा हामी प्रसारण गर्छौ। सीधा कुरा प्रष्ट विचार, उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सड़क र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सड़क र सवारी सुरक्षाका विभिन्न विषयवस्तुमा चर्चा गर्छौं। अब कार्यक्रम अघि बढ़ाउ ट्राफिक अपडेटबाट। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौँ उपत्यकाको सवारी आवागमन अहिले यति बेला सामान्य रहेको छ। विभिन्न नाका प्रयोग गरी उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि सामान्य रूपमा सञ्चालन भइरहेका छन्। सहज अनि सुरक्षित यात्राको लागि ट्राफिक नियमको पूर्ण पालना गर्न सम्पूर्णलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ। ट्राफिक अपडेटपछि अब सड़क र सवारी सम्बन्धी केही समाचार। काठमाण्डु उपत्यकाको अस्तव्यस्त सार्वजनिक यातायातलाई आधुनिक र व्यवस्थित बनाउन काठमाण्डु दिगो शहरी यातायात आयोजना KSUTP अन्तर्गत नयाँ रूट प्रणाली प्रस्ताव गरिएको छ। पूर्वाधार विकास मन्त्रालयले एशियाली विकास ब्यांक र ग्लोबल इन्भायरमेन्ट फेसिलिटीको सहयोगमा तयार पारेको यो प्रतिवेदन अनुसार हाल कायम 200 पुराना रूटहरूलाई खारेज वा परिमार्जन गरी प्राथमिक, माध्यमिक र तृतीयक गरी 3 श्रेणीमा वर्गीकरण गरिनेछ। प्रतिवेदन अनुसार चक्रपथ र मुख्य सड़कहरूलाई प्राथमिक रूटमा राखिएको छ, जहाँ 12 18 मिटरसम्मका ठूला बसहरूका लागि छुट्टै बस लेनको व्यवस्था गरिनेछ। उपनगरीय क्षेत्रलाई मुख्य केन्द्रसँग जोड्ने माध्यमिक रूटमा 9 देखि 10 मिटरका मझौला बसहरू सञ्चालन हुनेछन्। त्यस्तै भित्री बस्ती र सांघुरा सड़कहरूलाई तृतीयक रूटमा राखी साना सवारी र विशेष गरी विद्युत

0: टेम्पोहरूलाई प्राथमिकता दिने योजना अघि सारिएको छ। यो पुनर्संरचना योजनाले उपत्यकामा धेरै साना सवारी, दोहोरो रूट र न्यून गुणस्तरको सेवा जस्ता विद्यमान समस्या समाधान गर्ने लक्ष्य राखेको छ। विशेष गरी ऐतिहासिक सम्पदा क्षेत्रहरू जस्तै न्यू रोड र लगनटोलमा पैदल यात्रीको सहजताका लागि विद्युतीय सवारी मात्र सञ्चालन गर्ने प्रस्ताव गरिएको छ। मन्त्रालयले यो योजनालाई समयानुकूल परिमार्जन गर्दै कार्यान्वयनमा लैजाने तयारी थालेको छ। काठमाडौँ उपत्यकामा चल्ने 3303 सार्वजनिक सवारी साधनमा हालसम्म ड्यास क्याम, सीसी क्यामेरा र जीपीएस प्रणाली जडान गरिएको छ। सार्वजनिक यातायातलाई थप सुरक्षित, व्यवस्थित र यात्रु मैत्री बनाउने उद्देश्यले सरकारले यो प्रविधि अनिवार्य गरेसँगै यातायात व्यवसायीहरूले यसलाई तीव्रता दिएका हुन्। ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले यसको नियमित अनुगमन समेत शुरू गरिसकेका छन्। प्रविधि जडान भएपछि सार्वजनिक यातायातमा हुने यात्रुमाथिको दुर्व्यवहार, बढ़ी भाड़ा असुली र चालकको लापरवाही जस्ता गतिविधिहरू निगरानी गर्न सहज हुने विश्वास गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जीपीएस प्रणालीले सवारी धनीलाई आफ्नो गाड़ीको अवस्थितिबारे जानकारी दिनेछ भने सीसी क्यामेराले सवारीभित्र हुने विवाद समाप्त।
1: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: ओइ केटा, त्यो पल्ला घरको विनोदको भाइ छ नि, त्यो त न केटा न केटी हो रे नि त। हेर्नु कस्तो छ, बोल्नु पनि कस्तो गरी बोल्छ यार।
1: त्यसो गरी कसैलाई गिल्ला गर्नुहुन्न कि यार? त्यसमा त्यो विनोदको भाइको के दोष भन् त? ऊ पनि यही समाजको एउटा व्यक्ति हो, उसका पनि मौलिक अधिकार त हाम्रा जस्तै त हुन्ने यार।
0: ठिक भनिस् यार हरि, यस्ता व्यक्तिहरूलाई त हाम्रो सहयोग र सद्भावको खाँचो पो छ। हजुर, लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूलाई हेलाको दृष्टिकोणले नहेरौं, उनीहरूप्रति पनि समान भाव कायम गरौं।
2: जनहितका लागि रेडियो दिदी बहिनीको सहकार्यमा नदी गाउँ पालिकाको कार्यालय पर्वत
3: जसको नाम नै पर्याप्त छ,
4: दिदी बहिनी,
3: दिदी बहिनी,
4: दिदी बहिनी,
3: रेडियो दिदी बहिनी,
4: हामी
3: गर्न सक्छौ,
4: हामी
3: गर्न सक्छौ,
4: गर्न सक्छौ।

0: मलाई लाग्छ तिमी संसारकी सबैभन्दा राम्री छौ सानी, समाज स्वार्थी छ, रूप र धनको पछाडि लाग्ने धेरै छन्, यहाँ झुटो माया देखाएर स्वार्थ लुट्ने पनि भेटिन्छन्, सही बाटोमा हिँड्नु पर्छ, आफ्नो अर्का बेलैमा चिन्नु पर्छ।
1: नेपाली गीत संगीतका अनुरागीहरूका लागि मिलन फिल्म्स प्राली सगौरा प्रस्तुत गर्दछ एलिसा तिमल सिन्हाको सन्देशमूलक लोकदोहोरी गीत सही बाटोमा हिँड्नु पर्छ सानो।

0: वरिष्ठ संगीतकार राजकुमार बगरको मनसुने लय सृजना अनि एलिसा तिमलसिन्हाको उत्कृष्ट शब्द सृजना भित्र हुमन अधिकारी र एलिसा तिमलसिन्हाको सुमधुर आवाज अब बजारमा।
1: ल ल, बर्बादै भयो नि यति सानो भुइँचालोले पनि। अस्ति भर्खरै बनाएको घर बच्यो, तर तपाईँको त केही भएको छैन।
2: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
3: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
2: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
3: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुष्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
2: फोन 068-26-144 98-510-16-094 98-476-39-6

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनाऊ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: आज कस्तो झाप भइरहेछ भने हिजो धेरै खाइएछ, मलाई खुट्टा देख्नै सकिनँ यार, टाउको पनि दुखिरहेछ, घरमा मासु नि ग्यारे हा जान्न गर्छ।
1: सावधान, तपाईँको युवा जोस, जागर र अमूल्य समयलाई यसरी खेर नफाल्नुहोस्।
2: जनहितका लागि मोदी गाउँपालिका परिषद।

0: extreme energy drink.
1: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
2: हो भन्या, ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सड़क अनुशासन, सड़क नियम त सबैले मान्नै पर्छ नि।
1: ट्राफिक नियमको पालना गरौं, सुरक्षित यात्रा सुनिश्चित गरौं,
2: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौं, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
1: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: रेडियो दिदी बहिनी 95.2 MHz, हामी सबैको साझा आवाज।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
2: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95 थोप्लो

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले मध्याह्नको ठिक 12 बज्यो।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चुब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: रासोपामा पदाधिकारी चयनको लागि आज मतदान हुँदै उपसभापतिमा वागले निर्विरोध, महामन्त्रीका दुई आकांक्षीले लिए उम्मेद्वारी फिर्ता।
0: रासोपा महाधिवेशनले प्रतिनिधि सभा बैठक सरेको सरै, राष्ट्रिय सभा बैठक आज बस्दै।
1: सुकुम्बासीलाई होल्डिङ सेन्टर खाली गर्ने म्याद थपियो, 19 गते भित्र सरकारी सेल्टर छाड्नुपर्ने।
0: भेनेजुएला भूकम्पमा ज्यान गुमाउनेको संख्या 235 पुग्यो, 1500 भन्दा बढ़ी घाइते, उद्धार कार्य जारी।
1: र फिफा विश्वकपमा टर्कीसँग अमेरिका पराजित, स्वीडेनसँग बराबरी खेल्दै जापान नकआउट चरणमा प्रवेश।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ, एकदम ठिक छ, कुरा मिला।
3: अनि
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सोल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन घरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन अन्तर्गत आज पदाधिकारी चयनका लागि निर्वाचन हुँदैछ। खुला सभा उपसभापति डाक्टर सोनी मुवागलेको मात्र उम्मेद्वारी परेकाले उहाँ निर्विरोध निर्वाचित हुनुभएको छ। अरू 5 पदका लागि 29 जना बीच प्रतिस्पर्धा हुने भएको छ। सभापति र उपसभापति पुरूषतर्फ निर्विरोध भए पनि अन्य पदमा निर्वाचन हुन लागेको हो। महिला उपसभापतिमा सोभिता गौतम र तोसीमा कार्कीका बीचमा प्रतिस्पर्धा हुने भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पदाधिकारी उम्मेद्वारको सूची अनुसार गौतम र कार्कीको मात्र उम्मेद्वारी परेको छ। यस्तै महामन्त्रीमा 9 जनाको उम्मेद्वारी परेकामा 2 जनाले फिर्ता लिएको घोषणा गरेका छन्। महामन्त्रीका दावेदार कविन्द्र बुर्लाकोटी र जगदीश खरेलले उम्मेद्वारी फिर्ता लिने घोषणा गरेका छन्। अब प्रमोद न्यौपाने, मनिष झा, राजुनाथ पाण्डे, रंजु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्य प्रतिस्पर्धामा छन्। सहमहामन्त्रीमा 11 जनाले उम्मेद्वारी दिएका छन्। रमेश प्रसाई, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असीम शाह, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम, विजय जयरू, हरि ढकाल, हिमेश पन्त र राजीव खत्री सहमहामन्त्रीका उम्मेद्वार छन्। यस्तै सहमहामन्त्री महिलामा जुली यादव, जमुना कुमारी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा छन्। 1 जना पुरूष खुलातर्फको उपसभापति पदमा सोनी मुवागले सर्वसम्मत हुनुभएको छ भने पार्टी सभापति रवि लामिछाने सर्वसम्मत निर्वाचित भइसक्नु भएको छ। पदाधिकारी चयनका लागि मतदान हुँदै गर्दा धेरैजसो प्रतिनिधि भने घर फर्किसकेका छन्।
1: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन तोकिएको समयभन्दा लम्बिँदा प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ। पछिल्लो पटक असार 5 गते बसेको बैठक आज बस्ने गरी बोलाइएको थियो, तर राष्ट्रपाका सांसदहरू महाधिवेशनमा व्यस्त भएकाले आजको लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ। सांसदहरू नआउने भएपछि आजको बैठक अब भोलि शनिबार बिहान 11 बजे बस्ने गरी तय भएको संसद सचिवालयका महासचिव पदम प्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ। यसैबीच हिजो सूचना टाँसेर स्थगित गरिएको राष्ट्रिय सभाको बैठक आजलाई बोलाइएको छ। आज दिउँसो सभा 1 बजे बस्ने गरी तय भएको बैठकमा राष्ट्रिय सभाका सचिवले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक 2083 टेबल गर्ने र सभाका पूर्व सदस्य राजेन्द्र खरेलको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ।
0: सरकारले सुकुम्बासीहरूलाई होल्डिङ सेन्टर खाली गर्न समय थप गरेको छ। यसअघि आजसम्ममा होल्डिङ सेन्टर छाड्न भनेको सरकारले आज एक सूचना जारी गर्दै 7 दिनको समय दिएको हो। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार अब 19 गतेभित्र सो ठाउँ खाली गर्नुपर्नेछ। सरकारले गत वैशाख 12, 13, 19 र 20 गते काठमाडौँ उपत्यकाभित्रका नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएर त्यहाँ बसोबास गरेकाहरूलाई हटाएको थियो। त्यसपछि दशरथ रंगशालामा उनीहरूको विवरण दर्ता गरी विभिन्न स्थानका होल्डिङ सेन्टरमा राखिएको थियो। होल्डिङ सेन्टरमा राखिएका 25,000 रूपियाँ दिएर विदा गर्ने सरकारको तयारी छ। 25,000 रूपियाँ पाउनका लागि असार 15 गतेभित्र दशरथ रंगशालामा उपस्थित भए बैंक खाता नम्बरसहित निवेदन दिन भनिएको छ। तर उनीहरूले भने भूमिको अधिकार दिनुपर्नेमा केही रकम दिएर सरकारले थमथमाउन खोजेको भन्दै आक्रोश बोकेका छन्। आफूहरूको व्यवस्थापन नभए पुरानै ठाउँमा फर्कने उनीहरूको चेतावनी छ।
1: अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरूद्धको दिवस आज नेपालमा पनि जनचेतनामूलक कार्यक्रम गरी मनाइन्दैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जून 26 दिन अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरूद्धको दिवस मनाउने गरिन्छ। विश्व समुदायलाई लागू पदार्थको असर र कारोबारबाट मुक्त गराउनु दिवसको मुख्य उद्देश्य रहेको छ। दिवसको अवसरमा विश्वमै लागू पदार्थ प्रयोग र कारोबार जटिल चुनौतीको रूपमा बढ़िरहेको राष्ट्रसंघले जनाएको छ। लागू पदार्थको तस्करी र संगठित अपराध समुदायसम्म फैलिँदा चुनौती बनिरहेको हो। विश्वव्यापी रूपमा लगभग 31,60,00,000 लागू पदार्थ प्रयोगकर्ताहरू रहेको अनुमान गरिएको छ। लागू पदार्थको समस्या संगठित अपराध, भ्रष्टाचार, आर्थिक अपराध र आतंकवादसँग गहिरो रूपमा जोड़िएको राष्ट्रसंघको भनाइ छ। नेपालमा लागू औषध प्रयोगकर्ता र अवैध कारोबार दुवै बढ़दो छ। युवा पुस्तामा लागू औषधको प्रयोग दिनानुदिन बढ़िरहेको तथ्याङ्कहरूले देखाउँछ। प्रयोगकर्ता बढ़ेसँगै कारोबारी पनि वृद्धि भएको देखिन्छ। नेपाल प्रहरीले हिजो सार्वजनिक गरेको गत जेठ महिनाको मात्रै तथ्याङ्कमा देशभरबाट 1,036 लागू औषध कारोबारमा संलग्नलाई पक्राउ गरेको उल्लेख छ। प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार काठमाडौँ उपत्यकाबाट 169, कोशी प्रदेशबाट 212, मध्य प्रदेशबाट 73, बागमती प्रदेशबाट 137, गण्डकी प्रदेशबाट 46, लुम्बिनीबाट 182, कर्णाली प्रदेशबाट 52, सुदूरपश्चिम प्रदेशबाट 125 तथा लागू औषध नियन्त्रण ब्यूरोले 50 पक्राउ गरेको हो। सो अवधिमा प्रहरीले ठूलो मात्रामा अवैध लागू औषध बरामद गरेको छ।
0: मौतरीको जलेश्वर नगरपालिका सात बखरी पुल क्षेत्रबाट 90 किलोग्राम गाँजा फेला परेको छ। जलेश्वर नगरपालिका सात बखरी पुल क्षेत्रमा नम्बर प्लेट नभएको मोटरसाइकललाई शंका लागि चेक जाँच गर्ने क्रममा मोटरसाइकलमा रहेका दुईवटा सेतो बोराभित्र प्लास्टिकमा प्याक गरिएको करिब 90 किलोग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मोटरसाइकलका चालक भने छाडेर फरार भएका छन्। बरामद गाँजा र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय मौतरीमा राखी फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र रेडियो थाहा संचारबाट पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। पाँचथरको फालेलुङ गाउँपालिका दुई जिमाहामा गैराती ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्। मृत्यु हुनेमा फिदिम नगरपालिका तीनका 24 वर्षीय राजेश मुखिया रहेका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार गैराती करिब 8:30 बजे मे 1-35-56 नम्बरको ट्र्याक्टर अनियन्त्रित भई करिब 500 मिटर तल खसेको थियो। दुर्घटनामा गम्भीर घाइते मुखियाको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा फालेलुङ गाउँपालिका एकका 40 वर्षीय युग बहादुर जबेगु गम्भीर घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
0: नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरे र संस्थापन इतर समूहका नेता डाक्टर शेखर कोइरालाबीच भेट भएको छ। उहाँहरूबीच आज बिहान विराटनगरस्थित कोइराला निवासमा भेट भएको हो। महामन्त्री घिमिरेले नेता कोइरालासँगको भेटका क्रममा खिचिएको तस्विर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्नुभएको छ। महामन्त्री घिमिरेले पार्टीको आन्तरिक विवाद समाधान र आसन्न 15 महाधिवेशनमा सबै पक्षको सहभागिताबारे छलफल भएको जानकारी दिनुभयो। घिमिरेले नेता कोइराला पार्टी एकताका लागि निकै सकारात्मक रहेको समेत बताउनुभयो। कोइरालाले घिमिरेसँग सभापति गगन थापासँग दोस्रो पटक भेट हुन नसकेकोमा गुनासो समेत गर्नुभएको छ। आसन्न स्थानीय तह र प्रदेशसभा निर्वाचनका लागि पार्टीको आन्तरिक एकता बलियो हुनु अपरिहार्य रहेको नेता कोइरालाको भनाई थियो। भेटवार्ताका क्रममा कोइरालाले हतार नगरी पर्याप्त छलफल गरेर विवाद टुंग्याउनु पर्ने र सबै पक्ष महाधिवेशनमा सहभागी हुने वातावरण बनाउनु पर्नेमा जोड़ दिएको महामन्त्री घिमिरेले बताउनु भएको छ। असन्तुष्ट इतर पक्ष नयाँ पार्टी खोल्ने गरेको तयारीमा लागेको हल्लाका बीच भएको यो भेटलाई महत्वका साथ हेरिएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार, भेनेजुएलामा दुई शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 2,35 पुगेको छ। हालसम्म 1,500 भन्दा बढ़ी घाइतेको उद्धार गरिएको छ। राजधानी काराकास र नजिकैको तटीय शहर ला गुइरामा भत्किएका भवनहरूको भग्नावशेष मुनिबाट मानिसहरूले सहयोगका लागि याचना गरिरहेको सुनिएको बीबीसीले जनाएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार हिजो बिहान पहिलो 7.2 म्याग्नेच्युडको भूकम्प गएको केही सेकेण्डमै 7.5 म्याग्नेच्युडको दोस्रो भूकम्प गएको थियो। दुवै भूकम्प सतह नजिकै केन्द्रित भएकाले ठूलो विनाश भएको हो। मृत्यु हुनेको संख्या अझ बढ़न सक्ने आशंका गरिएको छ। धेरै मानिसहरू घरबार विहीन भएका छन् भने क्षतिग्रस्त र असुरक्षित भवनमा बस्न डराएर धेरैले सड़कमै रात बिताइरहेका छन्। भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष होर्रे रोडिगेजले मृत्यु हुनेको संख्या बढ़ेको जानकारी दिनुभएको छ। यसअघि अन्तरिम राष्ट्रपति डेल्सी रोडिगेजले देशभर आपतकाल घोषणा गर्नुभएको थियो। भूकम्पपछि धेरै मानिसहरूले उद्धार कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। अमेरिकाले 15 करोड़ अमेरिकी डलर बराबरको सहायता दिने घोषणा गरेको छ। अमेरिकी सेनाले खोज तथा उद्धार टोलीलाई सहयोग गर्न यातायात सहज र विमान परिचालन गर्ने जनाएको छ। गृहमन्त्री डियोसदादो काबेलोका अनुसार राजधानी काराकासका धेरै भवनहरू पनि भत्किएका छन्। टुइलो, याराकुई, काराबोबो, आरागुआ र मिरान्डा राज्यहरू पनि प्रभावित भएका छन्। अन्तरिम राष्ट्रपति डेल्सी रोडिगेजका अनुसार राजधानी बाहिर रहेको माइकेटिया स्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा गम्भीर क्षति पुगेपछि बन्द गरिएको छ।
0: अब खेल समाचार। विश्वकप 2026 को रोमाञ्चक खेलमा अमेरिका टर्कीसँग 3-2 पराजित भएको छ। समूह डीको आफ्नो अन्तिम खेलमा सह आयोजक अमेरिका टर्कीसँग 3-2 स्तब्ध भयो। लस एन्जलस स्टेडियममा भएको खेलमा टर्कीले थप गरिएको अतिरिक्त समयको 8 मिनटमा गोल गर्दै सनसनीपूर्ण जीत निकाल्यो। यसअघि नै लगातार 2 खेल जितेर नकआउट चरणमा स्थान पक्का गरिसकेको अमेरिकी टोलीले आज धेरैजसो वैकल्पिक खेलाड़ीहरूलाई मैदान उतारेको थियो। अर्कोतर्फ प्रतियोगिताबाट बाहिरिसकेको टोलीले भने प्रतिष्ठाका लागि खेल्दै सान्त्वना जीत हात पार्यो। यस्तै आजै बिहान भएको समूह डीको अर्को खेलमा अस्ट्रेलिया र प्याराग्वेले गोलरहित बराबरी खेलेका छन्। सान फ्रान्सिस्को वे एरिया स्टेडियममा भएको खेल बराबरी भएसँगै 4 अंक जोड्दै अस्ट्रेलिया समूह डीको उपविजेताको रूपमा अन्तिम 32 प्रवेश गरेको छ। 4 अंक नै रहेको र गोल अन्तरका आधारमा उत्कृष्ट तेस्रो टोली बनेको पाराग्वे पनि नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनेको छ। यस्तै फिफा विश्वकप फुटबलमा स्वीडेनसँग 1-1 गोलको बराबरी खेल्दै जापान नकआउट चरणमा प्रवेश गरेको छ। अमेरिकाको डालास स्टेडियममा भएको रोमाञ्चक खेलमा 1 अंक बटुल्दै जापानले अर्को चरणको यात्रा तय गरेको हो। खेलको 56 मिनटमा दाइजेन मायदाले गोल गर्दै जापानलाई शुरूआती अग्रता दिलाए। नकआउट चरणको यात्रा सुनिश्चित गर्न गोल जापानका लागि निकै महत्वपूर्ण साबित बन्यो। खेलको 62 मिनटमा स्वीडेनका एन्थोनी एलांगाले गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि स्वीडेनले जितका लागि निकै प्रयास गरे पनि जापानी डिफेन्सले उसलाई रोकेर राख्यो। पराजित स्वीडेनले पनि 4 अंकका साथ अन्तिम 32 स्थान बनाएको छ। समूह एफको आफ्नो अन्तिम खेलमा नेदरल्याण्डसले ट्युनिसियालाई 3-1 पराजित गर्दै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ। कान्सस सिटी स्टेडियममा भएको यस खेलमा जीत निकाल्दै डच टोलीले विश्वकपमा आफ्नो अपराजित यात्रालाई 14 खेल पुर्याएको छ। यस्तै समूह ईको आफ्नो अन्तिम तथा निर्णायक खेलमा इक्वेडरले बलियो टोली जर्मनमाथि 2-1 रोमाञ्चक पुनरागमन जीत दर्ता गरेको छ। दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: राजसोपामा पदाधिकारी चयनको लागि आज मतदान हुँदै उपसभापतिमा वाग्ले निर्विरोध, महामन्त्रीका दुई आकांक्षीले लिए उम्मेद्वारी फिर्ता।
0: राजसोपा महाधिवेशनले प्रतिनिधि सभा बैठक सरेको सरै राष्ट्रिय सभाको बैठक आज बस्दै।
1: सुकुम्बासिला होल्डिङ सेन्टर खाली गर्ने म्याद थपियो, 19 गते भित्र सरकारी सेन्टर छोड़िसक्नुपर्ने।
0: भेनेजुएलामा भूकम्पमा ज्यान गुमाउनेको संख्या 2,35 पुग्यो, 1,500 भन्दा बढ़ी घाइते, उद्धार कार्य जारी।
1: र फिफा विश्वकपमा टर्कीसँग अमेरिका पराजित, स्वीडेनसँग बराबरी खेल्दै जापान नकआउटमा प्रवेश।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सञ्चु र धर्मराज विदा हुन्छौं। नमस्कार।
5: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: लाग्छ तिमी संसारकी सबैभन्दा राम्री छौ। सानी समाज स्वार्थी छ, रूप र धनको पछाडि लाग्ने धेरै छन्। यहाँ झुटो माया देखाएर स्वार्थ लुट्ने पनि भेटिन्छन्। सही बाटोमा हिँड्नु पर्छ, आफ्नो अर्का बेलैमा चिन्नु पर्छ।
1: नेपाली गीत संगीतका अनुरागीहरूका लागि मिलन फिल्म्स प्राली सगौरा प्रस्तुत गर्दछ एलिसा तिमल सिन्हाको सन्देशमूलक लोकदोहोरी गीत सही बाटोमा हिँड्नु पर्छ।

0: वरिष्ठ संगीतकार राजकुमार बगरको मनसुने लय सृजना अनि एलिसा तिमलसिन्हाको उत्कृष्ट शब्द सृजना भित्र हुमन अधिकारी र एलिसा तिमलसिन्हाको सुमधुर आवाज अब बजारमा।
1: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
2: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
3: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा

0: बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: किन आँखा मिचेको मिचे गरेको?
3: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
2: धेरै समय मोबाइल चलाइसिक्या
3: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
2: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
3: ए, त्यसो भए जोगिन के गर्ने त?
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
3: बुझेँ।
2: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
4: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
5: कुष्मा नगरपालिका नगर कार्यपालिकाको कारले कुष्मा पर्वत।
6: अनि तयो कागज के मेचिङ वा?
7: अँ झिल्काई,
6: के पर्सनल नम्बर ब्लकलाई वधि?
7: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसर आएर ब्लकलाई र खलखाई।
6: अनि बैङ्करी?
7: बैङ्करी?
6: अँ
7: चर चाहिँ तले लगपर्दि?
6: चम्नल पति न आफै न मोबाइल नम्बर फेर दिया बदिएर ब्लक तयार भिसा आफै न ब्याङ्क दे बिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम।
7: सतर्क तना ठगी तब दक्या जोगी न
8: सिद्धार्थ ब्याङ्कर क्याले जनहितरी जारी सन्देश।
9: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
10: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
1: विशेषताहरू
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला
0: प्रविधि मैत्री शिक्षा
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
3: ल ल बर्बादै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो। तर तपाईँको त केही भएको छैन।
4: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ? म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
3: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लसी पर्वत।
4: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
3: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिणमा काली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
4: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अधिकर्ता। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, खुलेर जियौ।
1: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: Extreme energy drink.
1: सामाजिक सञ्जालजी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन अधिकारिक प्रोफाइल मात्र फललना खैबै बिनी लिङ खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना यूआरएल चेक लना आक्षेप घटना तल आफै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परे म नुए तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
2: सतर्क तन ठगे तब त क्या जोगिना
3: सिद्धार्थ बैङ्गरी क्याले जनहितरी जारी सन्देश
4: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
5: ल ल बर्बादै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर बच्यो तर तपाईँको त केही भएको छैन
6: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेको मानिनौ म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु घर बलियो छ त्यसैले म सुरक्षित छु
7: ध्यान दिनुहोस् जीवनमा घर धेरै पटक बनाइँदैन त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत
6: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी इट्टा चिप्स डस्ट वासिङ गरेको बालुवा बाटो खन्नका लागि एक्जाभेटर लोडर
7: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत
6: फोन 068-26-144 9510-16-094 98476-39691

छ तिम्रो लागि मुटु परि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरो लागि त्यता तिरोको पुलिस पछि तेरो पछि पछि पछि कुनै कता डुलिस बेबी डोन्ट बी फुलिस परि परि नजरकोमा हेर्छ.

0: तिमी माया तिमीलाई कति चाहिन्छ न तिमी हिँड्ने पिस्कर दिन्छु तिमी हिँड्ने पिस्कर दिन्छु
1: म राजा हुन्छु तिमी पनि त्यो रानी हुनेछ एक हाम्रो छुट्टै कहानी बनाउला प्रिन्सेस हामी खरी खरी विषय दिने कस्तो तिम्रो पानी
0: अब नचाउन पर पर जानी जानी मन नजिक आउँदा किन हुन्छ पानी पानी पैसा ठङ्की त जान्छ अब सोच्ने पो हो कि मन मिल्ने साथी मलाई रोज्ने पो हो कि
2: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
3: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ
2: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ
3: अध्यापन हुने विषयहरू
4: साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमेनिटिज
3: विशेषताहरू
2: विषय विज्ञद्वारा अध्यापन गराइने
3: अत्याधुनिक प्रयोगशाला
2: प्रविधि मैत्री शिक्षा
4: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय
2: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा चार गैरापाटन फिस्टेल हस्पिटल अगाडि फोन 061 577 444 543

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: Mania Extreme Energy Drink.
1: सामाजिक सञ्जालजी छ्यानले जाँजीमरी बुझीमरी ब्याङ्गैन अधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजित बिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिको वेबसाइट ना यूआरएल चेक लना आक्षेवा घटना तल आफै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो नुए तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लान
2: सतर्क तन ठगे तब त क्या जोगिना
3: सिद्धार्थ बैङ्गरी क्याले जनहितरी जारी सन्देश
4: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँभरिलाई
5: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
6: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
5: घातक रोग जस्तै मुटु रोग, मुटु को शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि रु 10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
6: सेवा लिने क्रम मा चाहिने जानकारी
5: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर
6: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
5: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
6: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।
7: ल बर्बादै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
8: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
7: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
8: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
7: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
8: फोन 068-26-144 98-510-16-094 98-476-39691।
9: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

你一定没你，你一定没你，你一定没你。

छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजका सरकार छ मारा मार छ तेरो लागि त्यता तिरोको पुलिस म चाहिँ तेरो पछि पछि तपाईँ कुनै कता डुलिस डोन्ट बी पुलिस परि परि नजरकोमा हेर्छ.

0: माया तिमलाई कति चाहिन्छ तिमी हिँड्ने पिक्चर दिन्छु तिमी हिँड्ने पिक्चर दिन्छु
1: म राजा हुन्छु तिमी पनि त्यो रानी हुनेछ एक हाम्रो छुट्टै कहानी बनाउला प्रिन्सेस हामी करी करी विषय दिने कस्तो तिम्रो पानी अब नचाउन पर पर जानी जानी मन नजिक आउँदा किन हुन्छ पानी पानी पैसा ठङ्की त जान्छ अब सोच्ने पो हो कि मन मिल्ने साथी मलाई रोज्ने पो हो कि
2: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
3: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ
2: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ
3: अध्यापन हुने विषयहरू
4: साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमेनिटिज
3: विशेषताहरू
2: विषय विज्ञद्वारा अध्यापन गराइने
3: अत्याधुनिक प्रयोगशाला
2: प्रविधि मैत्री शिक्षा
4: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय
2: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा चार गैरापाटन फिस्टेल हस्पिटल अगाडि फोन 061 577 444 543

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउ।

0: me a extreme energy drink.
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
2: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
1: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
2: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
1: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778582779582780

0: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
3: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
3: रक्त नली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
3: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिनल फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
3: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
4: सामाजिक सञ्जालजी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजित बिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आक्षेप घटना तल आफै लागि समय समय री आफै न पासपोर्ट फेरदिल परिमो नुई तोय तारी शङ्खलैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
5: सतर्क तन ठगे तब त क्या जोगिना
6: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
8: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: रासोपा महाधिवेशनमा पदाधिकारी चयनका लागि मतदान जारी, 50% मत खस्यो, नतिजा साँझ 7 बजे आउने।
0: यातना पीड़ितको न्यायमा पहुँच सुनिश्चित गर्न मानवाधिकार आयोगको आग्रह, वर्थिङ सेन्टर निर्माण गरेसँगै भोजपुरको पौवादुङमा शून्य होम डेलिभरी कायम।
1: स्याङ्जामा जीव दुर्घटना हुँदा एकको मृत्यु, 17 जना घाइते।
0: अमेरिका खाड़ी मुलुकको सुरक्षा गर्न प्रतिबद्ध रहेको विदेश मन्त्री रूबियोको भनाई, सहयोगीहरूसँग घनिष्ठ समन्वय कायम राख्ने प्रतिबद्धता।
1: र महिला टी20 विश्वकप क्रिकेटमा आज श्रीलंकाले स्कटल्याण्डको सामना गर्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन अन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको निर्वाचनमा अहिलेसम्म करिब 50% मत खसेको छ। निर्वाचन आयोगका सचिव भूमिनन्द बरालका अनुसार मतदान आज दिउँसो 12:30 बजेदेखि शुरू भएको हो। उहाँले निर्वाचनको अन्तिम नतिजा आजै साँझ 7 बजेसम्म सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिनुभएको छ। निर्वाचनमा पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन भइरहेको छ। उपसभापति पदका लागि सविता गौतम र तोसीमा कार्की प्रतिस्पर्धा रहेका छन्। त्यसै गरी महामन्त्री पदका लागि विपिन आचार्य, मनिष शाह, गणेश कार्की र सागर ढकाल चुनावी मैदानमा छन्। पुरूष सहमहामन्त्री पदका लागि असीम शाह, रमेश प्रसाई, यज्ञमणि न्यौपानी, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय जैरू, हरि ढकाल र हिमेश पन्त उम्मेद्वार छन्। महिला सहमहामन्त्री पदका लागि जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाङ्गी र रिमा विश्वकर्मा प्रतिस्पर्धामा रहेका छन्। सभापति पदमा रवि लामेछाने र खुल्ला उपसभापतिमा डाक्टर स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन्।
1: राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूको बोल्ने क्रम जारी रहेको छ। यसअघि बोल्ने अधिकांश सांसदहरूले जनसरोकारका विभिन्न विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। बैठकको शून्य समयमा बोल्दै सांसद कृष्ण बहादुर रोकायले 2080 साल कार्तिकमा गएको भूकम्पका कारण प्रभावित जाजरकोट र रूकुम पश्चिमको ग्रामीण बस्तीहरूमा हालसम्म सुरक्षित आवास निर्माण हुन नसकेकोमा सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै विशेष समयमा बोल्दै सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले सुशासनको नाममा प्रतिशोधपूर्ण राजनीति गरिरहेको आरोप लगाउनुभयो। अर्का सांसद घनश्याम रिजालले इन्धनको मूल्यवृद्धिका कारण विकास निर्माण प्रभावित भएकाले तत्काल मूल्य समायोजन गरी सहज वातावरण बनाउन सरकारसँग माग गर्नुभयो। आजको बैठकमा विनियोजन विधेयक 2083का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश टेबल गर्ने कार्यसूची छ।
0: राष्ट्रिय मानवाधिकार आयोगले राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिबद्धताको प्रभावकारी रूपमा कार्यान्वयन गरी यातना पीड़ितको न्याय पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन गरेको छ। आयोगका सहायक श्याम बाबु काफ्ले आज जारी गरेको प्रेस विज्ञप्तिमा यातना पीड़ितलाई न्यायमा पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन गरिएको हो। विज्ञप्तिमा भनिएको छ, यातनाजन्य घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी अनुसन्धान, दोषी उप कानून बमोजिम कार्यवाही तथा पीड़ितलाई प्रभावकारी उपचार, क्षतिपूर्ति र पुनर्स्थापनाको व्यवस्था सुनिश्चित गरी राज्यको राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न नेपाल सरकारले थप प्रयास गर्न जरूरी देखिएको छ। नेपालले यातना विरूद्धको महासन्धिको अनुमोदन गरिसकेपछि संयुक्त राष्ट्रसंघको यातना विरूद्धको समितिमा बुझाउनु पर्ने आवधिक प्रतिवेदन करिब दुई दशक लामो समयदेखि बुझाउन नसकेको अन्तर्राष्ट्रिय मञ्चहरूमा यातनाजन्य कार्यको बारेमा प्रश्न उठ्ने गरेको र पीड़ितले न्यायको अनुभूत गर्न नसकेको अवस्था रहेको आयोगको ठहर छ। आयोगले यातना पीड़ितको अधिकार संरक्षणार्थ आयोग बाहेक संयुक्त राष्ट्र संघीय संयन्त्रबाट भएका सुझाव तथा सिफारिशहरूको कार्यान्वयन अवस्था पनि सन्तोषजनक नभएको र सशस्त्र द्वन्द्वका अधिकांश यातना पीड़ितहरूले क्षतिपूर्ति पनि प्राप्त गर्न नसकेको अवस्था कायम रहेको जनाएको छ।
1: नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरे र संस्थापनेतर समूहका नेता डाक्टर शेखर कोइराला बीच भेट भएको छ। उहाँहरूबीच आज बिहान विराटनगर स्थित कोइराला निवासमा भेट भएको हो। महामन्त्री घिमिरेले नेता कोइरालासँगको भेटका क्रममा खिचिएको तस्विर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्नुभएको छ। महामन्त्री घिमिरेले पार्टीको आन्तरिक विवाद समाधान र आसन्न 15 महाधिवेशनमा सबै पक्षको सहभागिताबारे छलफल भएको जानकारी दिनुभयो। घिमिरेले नेता कोइराला पार्टी एकताका लागि निकै सकारात्मक रहेको समेत बताउनु भएको छ। कोइरालाले घिमिरेसँग सभापति गगन थापासँग दोस्रो पटक भेटघाट हुन नसकेको गुनासो समेत गर्नुभएको छ। आसन्न स्थानीय तह र प्रदेशसभा निर्वाचनका लागि पार्टीको आन्तरिक एकता बलियो हुनु अपरिहार्य रहेको नेता कोइरालाको भनाई थियो। भेटवार्ताका क्रममा कोइरालाले हतार नगरी पर्याप्त छलफल गरेर विवाद टुंग्याउनु पर्ने र सबै पक्षीय महाधिवेशनमा सहभागी हुने वातावरण बनाउनु पर्नेमा जोड़ दिएको महामन्त्री घिमिरेले जानकारी दिनुभयो। नयाँ पार्टी खोल्ने प्रक्रियामा गएको चर्चाका बीच यो भेटलाई महत्वपूर्ण मानिएको छ। आज कोइरालाले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालसँग पनि भेट गर्नुभएको छ। उहाँहरूबीच समेत देशको समसामयिक राजनैतिक विषयमा कुराकानी भएको सचिवालयले जनाएको छ।
0: स्याङ्जामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा 17 जना घाइते भएका छन्। आज बिहान ताप्केबाट वालिङ आउँदै गरेको जीप दुर्घटना हुँदा वालिङ नगरपालिका 7 का 25 वर्षीय राजेन्द्र बिरकट्टाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा 3 जना गम्भीर घाइते भएका छन्। दुर्घटनाका घाइते मध्ये 9 जनाको अवस्था मध्यम र 5 जनाको अवस्था सामान्य रहेको छ। दुर्घटनापछि सबै घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पुर्याइएको थियो। त्यसमध्ये गम्भीर र मध्यम अवस्थाका 12 जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: मार्बल का सीपीपीसी प्रोडक्ट हरू अमेरिकन लाइसेंस अंतर्गत उत्पादित अरू भन्दा 25% बढ़ी प्रेसर वहन गर्न सक्ने क्षमता का साथ 50 वर्ष भन्दा बढ़ी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रांड साथै मार्बल का यूपीपीसी प्रोडक्ट हरू लेड फ्री यूवी रेसिस्टेंट र हाई इम्पैक्ट स्ट्रेंथ भएको
4: सुरक्षा घरको साथ जीवन भर।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो हो हाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। म्याग्दीको रघुगंगा गाउँपालिकाले दर्ता प्रक्रिया पूरा नगरी अवैध रूपमा संचालनमा रहेका क्रसर उद्योग हटाउन सार्वजनिक सूचना मार्फत निर्देशन दिएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले कानूनी प्रक्रिया पूरा नगरी संचालनमा रहेका क्रसर उद्योगलाई एक महिनाभित्र हटाउन निर्देशन दिएको बताउनुभयो। पालिकाले जलविद्युत र विकास आयोजनाका लागि अनुमति लिएका बाहेक अरू क्रसर उद्योगले नदीजन्य वस्तुको उत्खननमा संलग्न रहेको पाइएमा कानूनी कार्यवाहीको दायरामा ल्याउने जनाएको छ। यही असार 11 गतेको नीतिले लागू हुने गरी एक महिनाभित्र क्रसर उद्योग र उपकरण सामग्री नहटाएमा कार्यवाही गरिने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो।
3: भोजपुरको पौवादोङमा गाउँपालिकाले सबै ओडामा सुविधा सम्पन्न बर्थिङ सेन्टर निर्माण गरेसँगै शून्य होम डेलिभरी कायम भएको छ। गाउँपालिकाभित्र पाँचवटा बर्थिङ सेन्टर संचालनमा आएपछि घरमै प्रसूति हुने प्रचलन पूर्ण रूपमा अन्त्य भएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले सबै ओडामा सुरक्षित प्रसूति सेवा उपलब्ध भएपछि गर्भवतीलाई स्वास्थ्य संस्थामै प्रसूति गराउन आउने क्रम बढ़ेको बताउनुभयो। गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईले पोषण सुधारका लागि आफै पाल्ने आफै खाने कार्यक्रम संचालन गरिएको जानकारी दिनुभयो। उहाँले उक्त कार्यक्रम अन्तर्गत आमालाई कुखुरा वितरण गरी पोषणयुक्त आहारमा जोड़ दिइएको बताउनुभयो। नवजात शिशुको भविष्य सुरक्षित गर्न गाउँपालिकाले विशेष कार्यक्रम पनि अघि बढ़ाएको छ। प्रत्येक नवजात शिशुका नाममा मासिक 500 रूपियाँ बैंक खातामा जम्मा गर्ने व्यवस्था गरिएको छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले वाशिङटनले अमेरिका इरान समझदारीले खाड़ी सहयोग परिषद जीसीसी राज्यहरूको सार्वभौमिकता सुरक्षा वा स्थिरतालाई कमजोर नपार्ने बताउनु भएको छ। मनामा जीसीसी यूएस मन्त्री स्तरीय बैठकको अन्त्यमा पत्रकारहरूसँगको साक्षात्कारमा बोल्दै विदेश मन्त्री रुबियोले आफ्नो क्षेत्रीय भ्रमणको उद्देश्य खाड़ी साझेदारहरूलाई इरानसँगको छलफलको नतिजाबारे जानकारी गराउनु र अमेरिका आफ्ना क्षेत्रीय सहयोगीहरूसँग सम्बन्धित सबै घटनाक्रममा घनिष्ठ समन्वय कायम राख्ने प्रतिबद्धता जनाउनु रहेको बताउनुभयो। उहाँले इरानसँगको कुनै पनि कूटनीतिक मार्गलाई खाड़ी राज्यहरूको हित हुने गरी अगाडि बढ़ने कुरामा जोड़ दिँदै वाशिङटनले क्षेत्रीय साझेदारहरूका लागि पारदर्शी भएर उनीहरूको सुरक्षालाई संरक्षण हुने गरी अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
3: अब खेल समाचार। महिला टी20 विश्वकप क्रिकेटमा आज श्रीलंकाले स्कटल्याण्ड को सामना गर्दैछ। सेमी फाइनलमा पुग्नका लागि श्रीलंकाले यो खेल जित्नै पर्ने दबाव छ। यो खेल म्यान्चेस्टरमा नेपाली समयअनुसार आज राति 11:15 शुरू हुनेछ। श्रीलंका चार खेलबाट चार अंक सहित समूह बीमा तेस्रो स्थानमा रहेको छ। यसैगरी स्कटल्याण्ड पहिले नै प्रतियोगिताबाट बाहिरिसकेको छ। उसले चार खेलबाट केवल दुई अंक जोड़ेको छ। टी20 विश्वकपको इतिहासमा दुई टोली एकअर्कासँग आमने सामने भएको यो पहिलो पटक हो। दुई टोली बीच तीनवटा टी20 अन्तर्राष्ट्रिय खेल भएका छन्। श्रीलंकाले तीनै खेल जितेको छ। स्कटल्याण्ड आज आफ्नो पहिलो जीतको फर्खाईमा हुनेछ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: रासोपा महाधिवेशनमा पदाधिकारी चयनका लागि मतदान जारी। 50% मत खस्यो। नतिजा साँझ 7 बजे आउने।
3: यातना पीड़ितको न्यायमा पहुँच सुनिश्चित गर्न मानवाधिकार आयोगको आग्रह। बर्थिङ सेन्टर निर्माण गरेसँगै भोजपुरको पौवादुङमा शून्य होम डेलिभरी कायम।
4: स्याङ्जामा जीप दुर्घटना हुँदा 1 जनाको मृत्यु, 17 जना घाइते।
3: अमेरिका खाड़ी मुलुकको सुरक्षा गर्न प्रतिबद्ध रहेको विदेश मन्त्री रुबियोको भनाई। सहयोगीहरूसँग घनिष्ठ समन्वय कायम राख्ने प्रतिबद्धतामा जोड।
4: र महिला टी20 विश्वकप क्रिकेटमा आज श्रीलंकाले स्कटल्याण्डको सामना गर्ने।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्री का लागि अल इन वान मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
1: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो, किन नि? के भयो, सन्चो भएन?
1: होइन, यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
2: ए, कुरा त्यस्तो पो? ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो
2: आज रिनाले?

0: जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
1: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
1: मार्बलका सिपिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीवीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन भरको
3: सयौं समुदायका हजारौं समस्या लाखौं गुनासा
4: करोडौं नेपालीका आआफ्नै दृष्टि
5: तर उन्नतिका लागि हाम्रो प्रयास
6: वास्तविकताको एउटै सम्बोधन
4: कार्यक्रम आवाज आवाज
5: आवाज
6: आवाज
7: साँझ 6 बजेको समाचार पछि 7 बजेसम्म
4: अब तपाईँ आफै बोल्नुहोस्
6: तपाईँको रेडियोमा तपाईँकै आवाज

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
0: इट्स 4 PM
1: रेडियो थाहा संसार 99.4 मा अबको प्रस्तुति
0: थाहा अपडेट।

दिउँसो 4 बजेको थाहा अपडेटमा अप्सराको नमस्कार। पशु सेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण फैलिन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढ़ाएको छ। विभागले विभिन्न प्रयोगशाला मार्फत नियमित नमूना परीक्षण गरी निगरानी बढ़ाएको हो। काठमाडौँ भक्तपुर ललितपुर र काभ्रेमा संक्रमणको जोखिम बढ़ी देखिएकाले रोग नियन्त्रण कार्यलाई उच्च प्राथमिकतामा राखिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले बताउनुभयो। उहाँका अनुसार 3 महिना अघि शुरू भएको संक्रमण विभिन्न 11 जिल्लामा फैलिएको छ। करिब 100 कुखुरा फार्ममा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि ती फार्ममा पंक्षी अण्डा दाना नष्ट गरिएका छन्। करिब 1.5 महिना नयाँ चल्ला नराख्न आग्रह गरेको विभागले उच्च सतर्कता अपनाउन आह्वान गरेको छ। काठमाडौँ उपत्यका चन्द्रगिरी, किर्तिपुर, टोखा, तारकेश्वर, गोदावरी, चागो नारायण, सूर्यविनायक लगायत क्षेत्रका फार्ममा संक्रमण पुष्टि भएको छ। बर्ड फ्लूको उपचार र प्रभावकारी खोप नभएको हुँदा भाइरस कड़ा संक्रमक हुने र कुखुरा लगायत पंक्षी नष्ट उत्तम विकल्प हुने जनाइएको छ। संक्रमण मानिसमा पनि सर्न सक्ने सम्भावना रहेको बताउँदै विभागका महानिर्देशक दाहालले संक्रमणलाई चाँडो नियन्त्रण गर्न पंक्षी व्यवसायी तथा उपभोक्तालाई थप सावधानी अपनाउन आग्रह गर्नुभयो। विभागका महानिर्देशकको संयोजकत्वमा केन्द्रमा बर्ड फ्लू समन्वय समिति तथा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लामा बर्ड फ्लू समन्वय समिति गठन गरिएको हो। नष्ट गरिएका कुखुरा अण्डा तथा दाना प्रमाणका आधारमा जिल्लाबाट समितिले निर्धारण गर्ने दर रेटका आधारमा लागत मूल्यको 75% किसानलाई क्षतिपूर्ति दिने व्यवस्था रहेको विभागका सूचना अधिकारी मुकुल उपाध्यायले बताउनुभयो।

0: जस्तै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95 थोप्लो

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठीक छ बज्यो।

0: नेपाली रेडियो नेटवर्कको साँझ 6 बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा मोती सँगै माधव दुलालको नमस्कार।
1: दलको आन्तरिक चुनावले संसद ठप्प, आज दुई पटक सूचना टाँसेर बैठक सर्यो। अब आइतबार मात्रै बस्ने राष्ट्रिय सभामा विनियोजन विधेयक टेबुल, महँगी र सुकुम्बासी समस्यामा सरकार मुखदर्शक भनेको सांसदहरूको टिप्पणी।
0: रासोपा पदाधिकारी छान्न दोस्रो चरणको मतदान सकियो, परिणाम लगत्तै आजै शपथ ग्रहण। एमालेसँग सड़कदेखि सदनसम्मै सहकार्य गर्ने प्रचण्डको घोषणा। वर्तमान सरकार निरंकुश शैलीमा अघि बढ़ेको आरोप। जिन्जी आन्दोलनपछि 4 पूर्व प्रधानमन्त्री एकै मंचमा देखिँदै।
1: उपत्यकामा बर्ड फ्लूको जोखिम, नियन्त्रणका लागि प्राविधिक टोली परिचालन। मानिसमा पनि सर्न सक्ने भएकाले सावधानी अपनाउन आह्वान। पर्याप्त पानी नपर्दा असारे रोपाई सुस्त, देशभर हालसम्म 10% मात्रै प्रगति।
0: इरानको आणविक कार्यक्रममाथि कड़ा अन्तर्राष्ट्रिय निगरानी, आवश्यक हुर्मुज स्ट्रेटमा जहाजमाथि आक्रमण। नाविकहरूको उद्धार कार्य स्थगित, रूससँग जोड़िएको तेल ट्याङ्कर फ्रान्सको नियन्त्रणमा।
1: र लिगटुका लागि 15 सदस्यीय नेपाली टोली घोषणा। फिफा विश्वकपमा समूह विजेता बन्न फ्रान्स र नर्वे भेट्दै, सेनेगलले इराकको सामना गर्ने। जर्मनीमाथि ऐतिहासिक जितको खुसियालीमा इक्वेडरमा सार्वजनिक विदाको घोषणा।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: वर्ल्ड कप 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% इएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रतिनिधि सभाको बैठक प्रभावित सम्बन्धी खबरबाट, सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहिदा, देशको प्रमुख कानून निर्माण गर्ने थलो प्रतिनिधि सभा नै प्रभावित बनेको छ। दलको आन्तरिक चुनावका कारण बैठक बस्दै नबसी लगातार तेस्रो पटक स्थगित भएको हो। जनताका मुद्दामा छलफल गर्ने संसद बैठक सूचना पार्टीमा सीमित भएको छ। चितवनमा जारी राष्ट्रपाको महाधिवेशन लम्बिएपछि आजका लागि तय भएको प्रतिनिधि सभा बैठक बस्दै नबसी आगामी आइतबार बिहान 11 बजेसम्मका लागि सारिएको छ। संघीय संसद सचिवालयका अनुसार आज मात्रै 2 पटकसम्म सूचना परिवर्तन गरियो। बिहान सूचना जारी गरेर भोलि शनिबारका लागि बैठक डाकिएको थियो, तर राष्ट्रपामा मतदानको समय थपिएपछि दिउँसो फेरि अर्को सूचना टाँसेर बैठक आइतबार पुर्याइएको छ। गत असार 7 गतेदेखि शुरू भएको राष्ट्रपाको महाधिवेशनका कारण शुरूमा बिहिबारका लागि बोलाइएको बैठक पनि प्रभावित भएको थियो।
3: राष्ट्रिय सभामा भने विनियोजन विधेयक 2083 सम्बन्धी प्रतिनिधि सभाबाट प्राप्त सन्देश टेबल गरिएको छ। आज बसेको बैठकमा राष्ट्रिय सभाका सचिव तुलबहादुर कनेलले सो सन्देश टेबल गर्नुभएको हो। बैठकले प्रतिनिधि सभाका पूर्व सदस्य तथा पूर्व मन्त्री राजेन्द्र खरेलको निधनप्रति शोक प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ। राष्ट्रिय सभाको अर्को बैठक आगामी असार 15 गते बस्ने गरी स्थगित भएको छ। आजको बैठकको शून्य समयमा सांसदहरूले देशको आर्थिक अवस्था, महँगी, सुकुम्बासी समस्या र अपाङ्गता भएका व्यक्तिहरूको जीविकोपार्जनका विषयमा सरकारको गम्भीर ध्यानकर्षण गराएका छन्। बैठकमा बोल्दै सांसदहरूले इन्धन र निर्माण सामग्रीको मूल्य वृद्धिका कारण आम नागरिकको जनजीवन कष्टकर बनेको भन्दै तत्काल मूल्य घटाएर राहत दिन माग गरेका छन्। त्यसै गरी सुरक्षित स्थानको व्यवस्था नै नगरी वर्षाको समयमा सुकुम्बासीहरूलाई उठीवास लगाउन खोजिएको भन्दै सांसदहरूले सरकारको कड़ा आलोचना गरेका छन्। उनीहरूले 60 दिनभित्र लाल पूर्जा दिने प्रतिबद्धता विपरीत बाल बालिका र वृद्ध वृद्धालाई अलपत्र पार्ने कार्य तुरन्त बन्द गर्न चेतावनी दिँदै स्थायी आवासको व्यवस्था गर्न भनेका छन्।
2: चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ पदाधिकारी चयनका लागि दोस्रो चरणको मतदान सकिएको छ। सहमति जुटाउने प्रयास असफल भएपछि निर्धारित समयमा भन्दा केही ढिलो गरी इलेक्ट्रोनिक मेसिन मार्फत मतदान गराइएको हो। पार्टीको सभापति पदमा रवि लामिछाने र खुल्ला उपसभापतिमा डाक्टर स्वर्णिम वाग्ले यसअघि नै निर्विरोध निर्वाचित भइसक्नु भएको छ। बाँकी रहेका पदहरूमध्ये महिला उपसभापतिमा सोभिता गौतम र डाक्टर तोसिमा कार्की बीच प्रतिस्पर्धा भएको छ भने महामन्त्री पदका लागि मनिष थाप, विपिन आचार्य, सागर ढकाल र गणेश कार्की चुनावी मैदानमा हुनुहुन्छ। यस्तै सह महामन्त्री पुरूषतर्फ असीम शाह, रमेश प्रसाई, हरि ढकाल सहित 10 जना र महिला सह महामन्त्री तर्फ निशा डागी, रिमा विश्वकर्मा सहित 5 जना उम्मेद्वार रहनु भएको छ। राष्ट्रपा निर्वाचन आयोगका अनुसार 80 वटा मेसिनबाट मत संकलन भइरहेकाले अबको केही बेरमा अन्तिम नतिजा सार्वजनिक गरिनेछ। शुरूमा 3 दिनमा सक्ने भनिए पनि चुनावी प्रक्रियाका कारण राष्ट्रपाको महाधिवेशन 6 दिनसम्म लम्बिएको छ। मतदानको परिणाम घोषणा लगतै नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण आजै साँझ 6:30 बजे महाधिवेशन स्थलको सभाहालमा गरिने कार्यक्रम रहेको छ।
3: पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाल प्रसन्नले नेकपा एमालेसँग सड़कदेखि सदनसम्म सहकार्य गर्ने घोषणा गर्नुभएको छ। विराटनगरमा आयोजित कोशी प्रदेश कमिटिको बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रसन्नले संसद र सड़क दुवै ठाउँमा एमालेसँग मिलेर अघि बढ़ने बताउनु भएको हो। प्रचण्डले अहिलेको परिस्थितिमा संसदमा बलि उपस्थिति जनाउन र आन्दोलनलाई सशक्त बनाउन एमालेसँगको सहकार्य आवश्यक भइसकेको उल्लेख गर्नुभयो। तत्कालै पार्टी एकताको सम्भावना नभए पनि सहकार्यको वातावरण बनेको उहाँको भनाइ छ। आगामी महाधिवेशनबाट आफ्नो जीवनको अन्तिम क्रम भंग हुने भन्दै उहाँले त्यसका लागि कार्यकर्ताहरूलाई तयार रहन आग्रह समेत गर्नुभएको छ। उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको कड़ा आलोचना गर्नुभएको छ। सरकारमा सहभागी भएको सय दिन नपुग्दै राजसपाको वास्तविक चरित्र बाहिर आएको प्रचण्डको टिप्पणी छ। वर्तमान सरकार निरंकुशता र फाँसीवादी शैलीमा अघि बढ़ेको भन्दै यसका विरूद्ध लड्न साँचो कम्युनिष्ट बन्नुपर्नेमा प्रचण्डले जोड़ दिनुभएको छ।
2: भदौको जिन्जी आन्दोलनपछि देशका चार पूर्व प्रधानमन्त्रीहरू पहिलो पटक एउटै मंचमा देखिने भएका छन्। मदन भण्डारी फाउण्डेशनले तत्कालीन एमाले महासचिव मदन भण्डारीको 75 जन्म जयन्तीका अवसरमा आगामी असार 14 गते आइतबार आयोजना गर्न लागेको विशेष कार्यक्रममा यो संयोग जोड्न लागेको हो। काठमाण्डुको राष्ट्रिय सभागृहमा आयोजना हुने नेपालको कम्युनिष्ट आन्दोलन र मदन भण्डारी विषयक विचार गोष्ठी तथा पुरस्कार वितरण समारोहमा पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र झललनाथ खनालले एउटै मंच साझा गर्ने फाउण्डेशनले जनाएको छ। कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको पनि सहभागिता रहनेछ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहने यस समारोहमा नेताहरूले मदन भण्डारीको योगदानबारे चर्चा गर्नेछन्।
3: गृहमन्त्री सुदन गुरूङले लागू औषध नियन्त्रणका लागि यसको आपूर्ति श्रृंखला अर्थात सप्लाई चेन तोड्ने गरी प्रभावकारी अभियान सञ्चालन गर्न निर्देशन दिनुभएको छ। अन्तर्राष्ट्रिय लागू औषध नियन्त्रण तथा ओसार पसार विरूद्धको दिवसका अवसरमा आज विज्ञप्ति जारी गर्दै उहाँले सीमित प्रयासले मात्र यो समस्या समाधान नहुने स्पष्ट पार्नुभयो। गृहमन्त्री गुरूङले लागू औषधको ओसार पसार भत्काउने, प्रयोगकर्ताको पुनस्थापना गर्ने र दीर्घकालीन दृष्टिकोणका साथ अघि बढ़नुपर्नेमा जोड़ दिनुभएको छ। लागू औषधको प्रयोगले विशेष गरी किशोर तथा युवाहरूको स्वास्थ्य, मानसिक विकास र भविष्यमा गम्भीर असर पार्ने भन्दै उहाँले यसलाई केवल कानूनी मुद्दाका रूपमा नभई सामाजिक चुनौतीका रूपमा हेर्नुपर्ने बताउनुभयो। यो समस्या नियन्त्रण गर्न सरकारको मात्र नभई निजी क्षेत्र, शिक्षण संस्था, आमा समूह र सम्पूर्ण समुदायको साझा जिम्मेवारी रहेको गृहमन्त्री सुदन गुरूङको भनाइ छ।
2: गृह मन्त्रालयको कार्य सम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय मनाङ लगातार तेस्रो पटक मुलुकभरमै पहिलो हुन सफल भएको छ। मन्त्रालयले सार्वजनिक गरेको चालू आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार 18.25 पूर्णाङ्कमा 18 अंक ल्याएर मनाङ उत्कृष्ट बनेको हो। मूल्यांकन सूचीमा 17.87 अंकका साथ म्याग्दी दोस्रो भएको छ भने भक्तपुर र रसुवा तेस्रो स्थानमा छन्। अर्कोतर्फ देशको राजधानी रहेको जिल्ला प्रशासन कार्यालय काठमाण्डु भने निकै पछाडि पर्दै 76 स्थानमा खुम्चिएको छ। काठमाण्डुले मात्र 2.5 अंक पाएको छ भने सबैभन्दा अन्तिम अर्थात 77 स्थानमा धनुषा जिल्ला रहेको छ। मनाङले यसअघिका पहिलो र दोस्रो त्रैमासिक मूल्यांकन पनि पहिलो स्थान नै हासिल गरेको थियो। गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूले दिने सेवा, कामको क्षमता, उत्तरदायित्व र प्रशासनिक कार्यशैली जस्ता विभिन्न सूचक र मापदण्डका आधारमा यो नियमित मूल्यांकन गर्दै आएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: जी एआई टिभीमा हेर्नुहोस् फुटबलको हर एक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलसी लाइफ्स गुड
1: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सम्बन्धी अत्यन्त जरूरी सूचना यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ कृषि विकास बैंक लिमिटेड मुख्य कार्यालय रामसाह पथ

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण फैलिन नदिन पशु सेवा विभागले प्राविधिक टोली परिचालन गरेको छ। विभागले विभिन्न प्रयोगशालाहरू मार्फत नियमित नमूना परीक्षण गर्दै निगरानी बढ़ाएको हो। काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा संक्रमणको जोखिम बढ़ी देखिएकाले रोक्ने कार्यलाई विशेष प्राथमिकता दिइएको छ। विभागका अनुसार तीन महिना अघि शुरू भएको यो संक्रमण अहिलेसम्म 11 जिल्लामा पुगिसकेको छ। उपत्यका चन्द्रागिरी, किर्तिपुर, टोखा, तारकेश्वर, गोदावरी र सूर्यविनायक लगायतका क्षेत्रका करिब 100 कुखुरा फार्ममा बर्ड फ्लू पुष्टि भइसकेको छ। संक्रमण देखिएका फार्मका पंक्षी, अण्डा र दाना नष्ट गरिएको छ भने विभागले किसानहरूलाई करिब 1.5 महिनासम्म नयाँ सल्लाह नराख्न र उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। मानिसमा पनि सर्न सक्ने सम्भावना भएकाले व्यवसायी र उपभोक्ता दुवैलाई थप सावधानी अप्नाउन भनिएको छ। रोग नियन्त्रणका लागि केन्द्र र जिल्ला तहमा समन्वय समितिहरू गठन गरिएका छन्। नष्ट गरिएका कुखुरा र सामग्रीहरूको प्रमाणका आधारमा किसानहरूलाई लागत मूल्यको 75% क्षतिपूर्ति दिने व्यवस्था रहेको विभागले जनाएको छ।
2: काठमाडौँ महानगरपालिकाले टेकु स्थित शुक्रराज ट्रफिकल तथा सर्वरोग अस्पताललाई रेबिज विरूद्धको 1800 भाइल खोप निशुल्क उपलब्ध गराएको छ। महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आज अस्पताल पुगेर खोप हस्तान्तरण गर्नुभएको हो। खोप हस्तान्तरण गर्दै कार्यवाहक प्रमुख डंगोलले उपत्यकामा रेबिज विरूद्धको खोप अभाव भएको र अस्पतालबाट समेत माग आएपछि महानगरले खोपको व्यवस्था गरेको बताउनुभयो। अस्पतालका निर्देशक डाक्टर अनुप बास्तोलाले स्वास्थ्य सेवा विभागबाट आएको खोप सकिएको र नयाँ खरिद प्रक्रियामा ढिलाइ हुने जोखिम रहेका बेला महानगरले गरेको यो सहयोगले बिरामीलाई ठूलो राहत मिल्ने उल्लेख गर्नुभयो।
1: सुदूरपश्चिम विश्वविद्यालयका 2489 विद्यार्थी दीक्षित भएका छन्। विश्वविद्यालयको 6 दीक्षान्त समारोहबाट विभिन्न संकायका विद्यार्थीलाई दीक्षित गरिएको हो। दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका सहकुलपति एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यार्थीहरूलाई विश्वविद्यालयबाट प्राप्त गरेको ज्ञान र सिपलाई आफ्नो व्यवहार तथा देश विकासमा उतार्न आग्रह गर्नुभएको छ।
2: मनसून सक्रिय भएको एक साता बितिसक्दा पनि पर्याप्त पानी नपर्दा देशभर असारे रोपाईको गति सुस्त देखिएको छ। देशका अधिकांश भागमा पर्याप्त वर्षा नहुँदा हालसम्म करिब 10% क्षेत्रफलमा मात्रै धान रोपिएको छ। कृषि महाशाखाका अनुसार 13,81,000 भन्दा बढ़ी हेक्टरमा धान खेती हुने अनुमान गरिएकोमा हालसम्म 1,37,000 हेक्टरमा मात्रै रोपाई सकिएको हो। पानीको अभाव र मौसमी अनिश्चितताका कारण किसानहरू चिन्तित बनेका छन्। यता आगामी असार 15 जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइने भएको छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कको खुमलटार स्थित अनुसन्धान केन्द्रमा विशेष समारोहका बीच यो महोत्सव मनाउन लागि हो।
1: सुकुम्बासीहरूको उचित व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै आज काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ। सुकुम्बासी केन्द्रीय संयुक्त संघर्ष समितिको अगुवाईमा विकल्प बिना नै होल्डिङ सेन्टर छान्न दवाब दिएको भन्दै पीड़ितहरू आन्दोलनमा उत्रिएका हुन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गर्दै असार 19 भित्र होल्डिङ सेन्टर खाली गर्न समय तोकेको छ। गत वैशाखमा उपत्यका नदी किनारका बस्तीहरू हटाइएका सुकुम्बासीहरूलाई तत्कालका लागि घर भाडा उपलब्ध गराउने भन्दै होल्डिङ सेन्टर छान्न भनिएपछि उनीहरूले विरोध जनाएका हुन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

2026 को वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ। वर्ल्ड कप टू वर्ल्ड कप सीसीटीवी ले ल्याएको छ। 3+ 2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ। वर्ल्ड कप टू वर्ल्ड कप सीसीटीवी खेल सँगै भरोसा सँगै।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। देशका 95% भन्दा बढी स्थानीय सरकारले कानूनले तोकेको समयमा नयाँ बजेट ल्याएका छन्। नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघका अनुसार 753 स्थानीय तहमध्ये यस वर्ष 725 वटाले असार 10 गते भित्रै आफ्नो सभामा बजेट पेश गरेका हुन्। स्थानीय तह बनेपछि समयमै बजेट आउन सकेको यो नै पहिलो पटक हो। गत वर्ष 50 वटा स्थानीय तह बजेट ल्याउन चुकेका थिए भने यस वर्ष यो संख्या घटेर 28 झरेको छ। समयमै बजेट आउँदा साउन 1 गतेदेखि नै नयाँ योजनाका लागि खर्च गर्ने बाटो खुल्छ र विकासका काम सहज रूपमा अघि बढ़छन्। 14 नगरपालिका समयमै बजेट ल्याउन असफल भएका छन्। धनुषाको जनकपुरधाम उपमहानगरपालिका, सिराहा, राजविराज र धरान उपमहानगरपालिका लगायतका स्थानीय तहमा पनि बजेट आउन सकेको छैन।
2: शेयर बजारमा गिरावट आउने क्रमले आज पनि जारी रह्यो। लगातार 5 कारोबार दिन आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक 2 अंकले घटेको छ। यो कमीसँगै नेप्से सूचक 2649 अंकमा कायम भएको छ। पछिल्लो एक महिनाको अवधिमा मात्रै बजार कुल 137 अंकले ओह्रालो आएको छ। परिसूचक घटे पनि आज कारोबार रकममा भने सुधार आएको छ। अघिल्लो दिन 2.83 अर्ब रूपियाँको शेयर खरिद बिक्री भएकोमा आज त्यो रकम बढ़ेर 3.94 अर्ब रूपियाँ पुगेको छ।
1: अब विदेशका खबर। मध्य पूर्वको तनावपछि इरानको आणविक कार्यक्रममाथि कड़ा अन्तर्राष्ट्रिय निगरानी आवश्यक रहेको संयुक्त राष्ट्र संघ आणविक नियन्त्रण निकायले बताएको छ। अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी आईएईए का महानिर्देशक राफेल ग्रोसीले जापानमा पत्रकारहरूसँग कुरा गर्दै इरानले आणविक हतियार विकास नगरेको सुनिश्चित गर्न बलियो प्रमाणीकरण प्रणाली लागू गर्नुपर्ने जोड़ दिए। इरानले आणविक बम निर्माण नगर्ने दावी गर्दै आए पनि केवल राजनैतिक प्रतिबद्धता पर्याप्त नहुने ग्रोसीको भनाई छ। इरानले गत जुलाईदेखि आईएईए संघको सहकार्य रोकेकाले अहिले अन्तर्राष्ट्रिय अनुगमनको विषय थप संवेदनशील बनेको छ।
2: होर्मुज स्ट्रेट नजिकै एउटा मालवाहक जहाजमाथि आक्रमण भएपछि संयुक्त राष्ट्रसंघले त्यहाँ फँसेका नाविकहरूको उद्धार अभियानलाई अस्थायी रूपमा रोकेको छ। ओमानको बन्दरगाह नजिकै सिंगापुरको झण्डा रहेको इभर लवली नामक जहाजमाथि मिसाइल प्रहार गरिएको थियो। आक्रमणबाट कुनै मानवीय क्षति नभए पनि सुरक्षा संवेदनशीलताका कारण राष्ट्रसंघले उद्धार कार्य रोकेको हो। अमेरिका, इजरायल, इरान बीचको तनावका कारण गत फेब्रुअरीदेखि खाड़ी क्षेत्रमा सयौं जहाज र हजारौं नाविकहरू अलपत्र परेका छन्।
1: युरोपेली देशहरूले रूसको गुप्त तेल ढुवानी सञ्जाल विरूद्धको कार्यवाहीलाई अझ बढ़ाएका छन्। यसै क्रममा फ्रान्सेली नौसेनाले रूससँग जोड़िएको एउटा तेल ट्याङ्कर जफत गरेको छ। क्यामरूनको झण्डा प्रयोग गरेर बिना दर्ता समुद्रमा गुटिरहेको डेलिभर नामक यो ट्याङ्करलाई फ्रान्सले नियन्त्रणमा लिएको हो। फ्रान्सका राष्ट्रपति इमान्युएल मैक्रोले रूसलाई युद्धका लागि रकम जुटाउन नदिन युरोप प्रतिबद्ध रहेको बताएका छन् भने रूसले यस कदमलाई समुद्री डकैती भन्दै कड़ा विरोध गरेको छ।
2: अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानले नेदरल्याण्डमा हुने आईसीसी पुरूष क्रिकेट विश्वकप लीग 2 श्रृंखलाका लागि 15 सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ। टोलीमा अर्जुन साउद र ईशान पाण्डेले पनि स्थान बनाएका छन्। आगामी जुलाई 21 शुरू हुने यस श्रृंखलामा नेपाल आयोजक नेदरल्याण्डसँगै नामिबियाले प्रतिस्पर्धा गर्नेछन्। नेपाल हाल अंक तालिकामा 24 अंकका साथ 5 स्थानमा छ। विश्वकप ग्लोबल क्वालिफायरमा सोझै पुग्न शीर्ष भित्र पर्नुपर्ने भएकाले नेपालका लागि यो श्रृंखला निकै महत्वपूर्ण मानिएको छ।
1: फिफा विश्वकपमा समूह आई अन्तर्गत आज 2 खेलहरू हुँदैछन्। पहिलो खेलमा 2 युरोपेली देश फ्रान्स र नर्वे समूह विजेता बन्नका लागि आमने सामने हुँदैछन्। सोही समूहको अर्को खेलमा सेनेगल र इराक नकआउट चरणमा पुग्ने झिन सम्भावना कायम राख्नका लागि मैदान उत्रदैछन्। दुवै खेल राति 1 बजे शुरू हुनेछ।
2: फिफा विश्वकपमा जर्मनी विरूद्ध ऐतिहासिक जित निकालेको खुशियालीमा इक्वेडरका राष्ट्रपति डेनियल नोबोआले देशैभर सार्वजनिक विदाको घोषणा गरेका छन्। 4 विश्व विजेता जर्मनीलाई 2-1 हराउँदै इक्वेडर नकआउट चरणमा पुगेपछि राष्ट्रपति नोबोआले यो उत्सव मनाउन राष्ट्रिय विदाको घोषणा गरेका हुन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
1: दलको आन्तरिक चुनावले संसद ठप्प, आज दुई पटक सूचना टाँसेर बैठक सर्यो, अब आइतबार मात्रै बस्ने, राष्ट्रिय सभामा विनियोजन विधेयक टेबुल, महगी र सुकुम्बासी समस्यामा सरकार मुखदर्शक भनेको सांसदहरूको टिप्पणी,
2: रासोपा पदाधिकारी छान्न दोस्रो चरणको मतदान सकियो, परिणाम लगत्तै आजै शपथ ग्रहण, एमालेसँग सड़कदेखि सदनसम्मै सहकार्य गर्ने प्रचण्डको घोषणा, वर्तमान सरकार निरंकुश शैलीमा अघि बढ़ेको आरोप, जेन्जी आन्दोलनपछि चार पूर्व प्रधानमन्त्री एकै मंचमा देखिँदै,
1: उपत्यकामा बर्ड फ्लूको जोखिम, नियन्त्रणका लागि प्राविधिक टोली परिचालन, मानिसमा पनि सर्न सक्ने भएकाले सावधानी अपनाउन आह्वान, पर्याप्त पानी नपर्दा असारे रोपाई सुस्त, देशभर हालसम्म 10% मात्रै प्रगति,
2: इरानको आणविक कार्यक्रममाथि कड़ा अन्तर्राष्ट्रिय निगरानी आवश्यक, होर्मुज स्ट्रेटमा जहाजमाथि आक्रमण, नाविकहरूको उद्धार कार्य स्थगित, रूससँग जोड़िएको तेल ट्याङ्कर फ्रान्सको नियन्त्रणमा,
1: र लिग टूका लागि 15 सदस्यीय नेपाली टोली घोषणा, फिफा विश्वकपमा सह विजेता बन्न फ्रान्स र नर्वे भिड्दै, सेनेगलले इराकको सामना गर्ने, जर्मनीमाथि ऐतिहासिक जीतको खुशियालीमा, इक्वेडरमा सार्वजनिक विदाको घोषणा। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1।
1: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो।
2: बाप रे,
1: अब चाहिँ के हुने हो?
3: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
3: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
3: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै।
1: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
3: खै खै, के आयो त्यस्तो?

0: आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
0: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: तपाई सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1, सबैका लागि सूचना।
6: नेपाली रेडियो नेटवर्क रेडियो NRN 99.1 मा यो हो फिल्मी मेलोडी।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठिक 7 बज्यो।

वातावरण सिर्जना गर्नका लागि हामीले त्यहाँको एयरपोर्ट अलिकता बढाउनुपर्छ भनेर जसरी हामीले अगाडि कुरा उठाएका थियौं र त्यतिखेरको सरकार अनि त्यसपछि यो हाम्रो प्राधिकरणले लगभग वातावरण सिर्जना गर्नका लागि हामीले त्यहाँको एयरपोर्ट अलिकता बढाउनुपर्छ भनेर जसरी हामीले अगाडि कुरा उठाएका थियौं र त्यतिखेरको सरकार अनि त्यसपछि यो हाम्रो प्राधिकरणले लगभग

0: तीन दिनको लागि भनेर यो महाधिवेशन तय गरिएको थियो। आज करिब एक हप्तै हुन लागिसक्यो। 29-59 मत पहिलो चरणमा खसेको थियो भने दोस्रो चरणमा चाहिँ जब 1288 मत मात्रै खसेको अवस्था छ। कतिपय त मतै नहालिकन फर्केको अवस्था पनि देखियो। त्यसको कारण चाहिँ व्यवस्थापनको पनि अलिकति कमजोरी देखियो। यो प्रतिनिधिहरूको नामावली प्रकाशन गर्नमा नै एक दिन पुरै समय लियो। त्यसले गर्दाखेरि पनि प्रतिनिधिहरू चाहिँ यो चितवनको गर्मीमा कतिपयहरू चाहिँ बस्न नसकेर पनि फर्केको अवस्था थियो।
1: त्यहाँ जति पनि सहभागीहरू छन्, प्रतिनिधिहरू छन् आज अहिले पनि, उनीहरूले चाहिँ पार्टीको पहिलो महाधिवेशनलाई र यो समग्र प्रक्रियालाई कसरी हेरेको तपाईँले पाउनुभयो?
0: सुरुदेखि नै अवलोकन हेरिरहेको छु यो महाधिवेशनलाई मैले नजिकबाट। अब जति उद्घाटनको बेलामा प्रतिनिधिहरू उत्साही देखिन्थे, तर तेस्रो दिनको पनि अब धेरै लामो पर्खाइपछि दिउँसो मात्रै बल्ल बन्द सत्र सुरु भयो। यसले गर्दाखेरि पनि प्रतिनिधिहरूमा चाहिँ निराशा देखियो।
1: अन्तिममा चाहिँ ईश्वरजी, अब यो महाधिवेशनको अन्य महत्वपूर्ण आयाम चाहिँ तपाईँले के देख्नुभयो त्यस्तो संक्षेपमा?
0: यो रासोपाको पहिलो महाधिवेशनलाई चाहिँ धेरैले चासोको रूपमा हेरिरहेका छन्। देशकै ठूलो पार्टीको रूपमा चाहिँ उदय भएको छ यो करिब 4 वर्षहरूकै दौरानमा। महाधिवेशन पछि देशले कुन दिशा लिने हो भन्ने निर्मूल गर्छ होला भन्ने एउटा आकलन गरिएको छ भने, अब यो अलिकति यो निर्वाचनको क्रममा पनि अलिकति गुट उपगुट जस्तो पनि देखियो। यसले गर्दाखेरि चाहिँ यो पार्टीमा पनि अलिकति गुट उपगुटको चाहिँ सम्भावना देखिन थालेको हो कि भनेर चाहिँ आशंका पनि गरेको छ। मनिष झाले पनि त्यस्तै किसिमको चाहिँ प्रतिक्रिया दिएर बाहिरिए।
2: हाम्रा चितवन संवाददाता ईश्वर जोशी। राष्ट्रपाको चितवन महाधिवेशनकै सन्दर्भमा हामीले राजनीति शास्त्री सुचेता प्याकुरेललाई टेलिफोन सम्पर्क गरी शुरूमा एकजना राजनीति शास्त्रीका हिसाबले यो महाधिवेशनलाई तपाईँले कसरी हेरिरहनु भएको छ भनेर सोधेका छौं।
3: कुनै वैचारिक अथवा सैद्धान्तिक धार नभइकन एउटा समयको मागले प्रेसर पोइन्टमा पुगेर जन्मिएको पार्टी, त्यसैले अब धेरै एक्सपेक्ट गर्न पनि नहुने होला, त्यो कुरा चाहिँ हामीले देखिरहेका छौँ अहिले यो महाधिवेशनमा। एकदम केओटिक भन्छ नि अङ्ग्रेजी, त्यस्तो त भान हामी सबैजनालाई परि नै रहेको छ। तर जुन एउटा पारदर्शिता चाहिँ हामीले मेन्टेन गर्छौँ भनेर भनेको चाहिँ पारदर्शिता पनि मेन्टेन नगरेको जस्तो, र बाहिरबाट हेर्दाखेरि बन्द सत्र पनि सुरु हुन ढिलो भएको, अनि फेरि बिहाइन्ड द सिन रणनीतिहरू बनिरहेको जस्तो बनाइरहेको जस्तो त्यस्तो पनि भान परिरहेको छ। दुई दिन अगाडि कसैले आफ्नो क्यान्डिडेसी दिने र कुनै एउटा प्रेसर आपसी विड्र गर्ने
1: भनेको चाहिँ पुराना दलहरूको भन्दा खासै यो अभ्यासमा चाहिँ भिन्न देखिएन भन्ने तपाईँको आशा?
3: हजुर, किनभने जुन आशाको हिसाबले सबैजनाले भोट दिएको थियो त्यो हिसाबले चाहिँ खासै फरक नभएको जस्तो देखिरहेको
1: छ। तपाईँले अघि जुन यो परिस्थितिले जन्माएको दल भनेर भन्नुभयो होइन, यो चाहिँ सैद्धान्तिक हिसाबले उहाँहरूले यो महाधिवेशनबाट राजनीतिक प्रतिवेदन पनि पारित गर्नुभएको छ, राजनीतिक आर्थिक प्रतिवेदन पनि उहाँहरूको आएको छ, ती सबै कुराहरूलाई संश्लेषण गर्दा चाहिँ त्यसबारे चाहिँ के भन्नुहुन्छ तपाईँ?
3: त्यसबारे पनि उहाँहरूको जुन अहिलेसम्म जति म्यानिफेस्टोहरूदेखि लिएर बजेटहरूदेखि लिएर जति आयो त्यो आउँदाखेरि त्यसमा नयाँ केही पनि छैन कि नयाँ केही पनि नभए होइन, अझ पुरानोको अझ अति नै पुरानो भनौँ न 90-को दशकको गन्धहरू आउँछ कि त्यसमा।
1: तर उहाँहरूले जसरी सामाजिक लोकतन्त्र भनेर भन्नुभएको छ आफ्नो सिद्धान्तलाई, त्यसले ती तपाईँले इंगित गर्न खोज्नु भएको कुराहरूलाई सम्बोधन गर्दैन?
3: सामाजिक लोकतन्त्र त हुँदै होइन, किनभने जुन पार्टीले चाहिँ शिक्षा र स्वास्थ्यमा प्राइभेट होस् अथवा पब्लिक होस् स्टेक होल्डर्सलाई ट्याक्स गर्छ त्यसले आफूलाई सोसियल डेमोक्रेट भनेर भन्न त मिल्दैन। पब्लिक सेक्टरलाई बलियो पार्नेतिर खासै केही गरिरहेको देखाएको छैन। उहाँहरू मार्केट फ्रेन्डली होइन, मार्केट समावेशी बजार चाहिन्छ। सब कस्तो खालको बजार भन्दाखेरि 20 वर्ष अगाडि जस्तो बजार थियो त्यस्तै नै बजार उहाँहरूले हामीलाई पुष्ट गरिरहनु भएको छ कि, भनेपछि मोनोपोली नै भएको बजार, धनी धनाज्यको मोनोपोली भएको बजारहरू उहाँहरूले हामीलाई पुष्ट गरिरहनु भएको छ। भनेपछि यो चाहिँ कन्ज्युमर फ्रेन्डली होइन, यो चाहिँ प्रड्युसर फ्रेन्डली इकोनोमी उहाँहरूले पुष्ट गरिरहनु भएको छ। मार्केटले मोनोपोलाइज गर्न सक्ने, मार्केटले मेनिपुलेट गर्न सक्ने देखिरहेको छ भने अब राज्यले कति गर्न सक्छ, उहाँहरूको दस्तावेजले राज्यलाई कति शक्तिशाली बनाउँछ भन्ने कुरा त मेरो दिमागमा पनि ठुलो प्रश्न चिन्ह छ। थाहा छैन मलाई, त्यसको आन्सर नै मलाई थाहा छैन, किनभने मैले त केही नयाँ हुनु त देखेको छैन।
1: अहिले यसको अर्को पक्षमा पनि कुरा गरौँ प्याकुरेलजी, यो दल खास गरी दुईवटा मुख्य शक्ति मिलेर चुनावको मुखमा, एउटा रवि लामिछाने जो पहिलेदेखि राष्ट्रपति स्थापना गरेर त्यसको नेतृत्व गर्दै आएका थिए, र अर्को चाहिँ काठमाडौँ महानगरको नेतृत्व गरिरहेका वालेन शाह, मिलेर उहाँहरूले एउटा दललाई अगाडि बढाउनु भयो र चुनावमा अभूतपूर्व सफलता पनि प्राप्त गर्नुभयो। यो उहाँहरूको दलको पहिलो महाधिवेशन थियो। यी मुख्य शक्तिहरू अब महाधिवेशनबाट निस्किएर आउँदाखेरि उनीहरूको अन्तर्घुलन चाहिँ कसरी हुने देख्नुहुन्छ तपाईँ?
3: अब अस्ति रविजीको स्पिच डेमोक्रेटिक थियो, राम्रो थियो, तर कति कुरा क्लियर नै छैन उहाँहरूको। अब यो प्रदेशकै कुरामा पनि प्रदेश सभा खारेज गर्ने भन्ने कुरा छ, अब त्यो प्रदेश सभा खारेज गर्ने प्रदेश खारेज गर्ने कुरा हो कि होइन, अब मुटु नै निकालेपछि प्रदेश राखेर के हुन्छ भन्ने खालको कुरा, त्यसमा पनि उहाँहरूको अब त्यो भनौँ न चुनावको बेलामा गएर एकदम पशुपति भिजिट गर्नलाई मात्रै जानुहोस् तपाईँहरू भनेर, तपाईँहरू चाहिँ काठमाडौँ जानु पर्दैन भनेर त्यस्तो एकदम मुटु छुने उहाँले भाषण गर्दा आउनुभएको बारेनजीले। अब अहिले प्रदेश सभा खारेज गर्ने कुरा हुँदाखेरि उहाँले के पनि बोल्नु भएको छैन, यो त के हो के हो कि, यो त बुझ्नै सकिँदैन एउटा वान डिसिजन वान कन्सेप्ट वान थियोरी भनेर अथवा वान आइडियोलोजी भनेर नभएको भएर यो सत्पक्ष कसरी के भन्ने कसरी के भन्ने देखायो कि,
1: भनेपछि त्यो उहाँहरूको अन्तर्घुलन कस्तो हुन्छ भन्नेमा पनि प्रश्न नै छ भन्ने हो।
3: त्यस पनि क्लियर छैन कि, केही पनि क्लियर छैन।
1: अब अर्को पक्ष पनि उहाँहरूको महाधिवेशनबाट पदाधिकारी केन्द्रीय समिति आदिमा कति अनुहारहरू दोहोरिएका देखिएका छन् भनेर भनिएको छ, महिलाहरूको संख्याको सवालमा समावेशिताको दृष्टिले राष्ट्रपाको अभ्यास तपाईँले कस्तो पाउनुभयो?
3: कस्तो भने अहिले हामी जुन बिन्दुमा छौँ त्यो बिन्दुमा मलाई एटलिस्ट क्वान्टिटी भन्दा पनि क्वालिटी, महिलाहरूको क्वालिटी कस्तो छ भन्ने कुरामा अब हामी चाहिँ त्यहाँ भोट दिनुपर्ने जस्तो भएको छ। अब टोकनिजम असाध्यै बढी भयो, यस मेन होइन यस वुमेनहरू असाध्यै बढी भयो र अहिले राष्ट्रपामा त्यही देखिन्छ, अलिकति बोल्ने जो महिलाले अलिकति यो भएन भनेर भन्ने जस्तो यस्तो महिलालाई उनीहरूले एकदमै नराम्रोसँग पाखा लगाउने कोट अनकोट फिमेल होइन त्यो कन्फर्मिङ फिमेलको इमेजमा जो जो मिल्छ फिट हुन्छ उनीहरूलाई मात्रै लिएर आउने जस्तो खालको देखिरहेको छ।
1: अब अन्त्रेलजी हामीले कानीमा कतिपयहरूबारे के लायौं, यो महाक्रममा कतिपय सबल पक्ष पनि होला नि, तपाईँले त्यस्तो केही खास हेर्नु भएको छ संक्षेपमा अन्त्यमा?
3: अब सबल पक्ष उहाँहरूले ल्याउन खोज्नु भएको त थियो, उहाँहरूले प्राइमरीजको कुरा गर्नुभएको थियो, उहाँहरूले ट्रान्सपेरेन्सीको कुरा गर्नुभएको थियो, अब यो सबै सकिएपछि बसेर खेलाउन सकिएला मिल्ला कतिको ट्रान्सपेरेन्ट भयो भनेर, अहिले प्रिमेच्योरली होइन उहाँहरू ट्रान्सपेरेन्ट हुनु भएन भन्नलाई अथवा उहाँहरू डेमोक्रेटिक हुनु भएन भन्नलाई त्यो पनि अनफेयर पनि होला, त्यो चाहिँ नभनौ, तर जुन जुन प्रमिस गरिएको थियो त्यो प्रमिसहरू चाहिँ उहाँहरूको बोलाएर गराएमा कति फरक छ, अर्गनाइजेसनल स्ट्रक्चर अर्गनाइजेसनल कल्चरमा पनि त्यसको फाउन्डेसन उहाँहरूले त्यो अहिले बनाउन थाल्नु भएको छ, त्यो कस्तो भएको छ भनेर हामी त्यो अवलोकन त गरि नै हाल्छौँ, तर यो एउटा कुरा चाहिँ एकदमै राम्रो भयो भनेर भन्ने चाहिँ अहिले तुरन्त भन्नुपर्दाखेरि चाहिँ मेरो दिमागमा त केही पनि आएको छैन।
2: राजनीति शास्त्री सुचेता प्याकुरेल। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बुधबार गएका दुईटा शक्तिशाली भूकम्पका कारण हालसम्म करिब 600 जनाको मृत्यु भएको पुष्टि भएको बताएकी छन्। उनका अनुसार मृत्यु हुनेको संख्या अझै बढ़न सक्ने सम्भावना छ र भूकम्पमा परि करिब 3000 जना घाइते भएका छन्। बीबीसी विवरणमा आधारित एक रिपोर्ट विनिता दाहालबाट।
4: उद्धार कर्मीहरूले भत्किएका भवन र भग्नावशेषहरूमा हराइरहेका कैयौं मानिसहरूको खोजी जारी राखेका छन्। उत्तरी भेनेजुएलामा राजधानी कराकस सहित धेरै भवनहरू भत्किएका वा क्षतिग्रस्त भएका कारण हजारौं मानिस अझै सम्पर्कविहीन छन्। भूकम्पका कारण कैयौं मानिसहरू घरविहीन भएका छन् भने चर्किएका घरमा फर्कन मानिसहरू डराइरहेको अवस्था देखिन्छ। भूकम्प जाँदा धेरैजसो मानिसहरू घरमै विदा मनाइरहेका थिए, जसका कारण पनि धेरै मानिसहरू भत्किएका घरमा पुरिएको हुन सक्ने ठानिएको छ। कतिपय भवनहरूभित्र अझै पनि मानिसहरू जीवित रहेको हुन सक्ने ठानिएको छ। राहत र उद्धारका लागि भेनेजुएलालाई कैयौं देशहरूले सहायताको घोषणा गरेका छन्।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौं। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
5: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
6: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम।
5: It's 9 p.m.

एक्काइसौ शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट शुरूमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषत संसद र सांसदलाई जनतासँग अनि जनतालाई संसद र सांसदसँग उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएनले यो कार्यक्रम संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि हुम्लाबाट निर्वाचित सांसद जयपति रोकाया हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ भनेज्यू।
1: नमस्कार, धन्यवाद लील प्रसादजी।
0: कस्तो लागिरहेछ? तपाईँ त पहिलो पटक सांसद भएर आउनुभयो, समानुपातिक सूचीमा दुईपटक पर्नुभयो, तर तपाईँलाई अवसर पाउनु भएन होइन। झण्डै 2040 सालदेखि तपाईँ राजनीतिमा सक्रिय हुनुहुन्छ, खुसी त अवश्य पनि हुनुहुन्छ होला। त्यो बाहेक कस्तो लागिरहेछ संसदमा अहिले पछि?
1: सर्वप्रथम त म यो पहिला नेभी संघ तरूण पार्टीको दुई कार्यकाल सभापति हुँदै म अहिले कर्णाली प्रदेशको जिल्ला कार्य समितिको सदस्य पनि हो। र यो जुन हजुरले अहिले यो जनप्रतिनिधिको यो मेरो पहिलो अनुभव हो। मैले पहिला पार्टी नेभी संघको अध्यक्ष, तरूणको अध्यक्ष जिल्लाको, त्यसपछि मैले पार्टीको सभापतिको समय मैले व्यतीत गर्दै गर्दा मेरो केही अनुभव त मलाई त्यतिखेर नै मैले अँगालिसकेको थिएँ।
0: र 40 वर्षको हुनुभयो तपाईँ,
1: हजुर
0: ढिलो भयो कि?

0: त्यस्तो हुटुटी थिएन मलाई.
1: अब चाहिँ तपाईँले चुनावको बेलामा गरेको बाचाहरू याद छ कि बिर्सिसक्नुभयो?
0: मैले चुनावको चुनावमा गरेका बाचा बिर्सिने त कुरै भएन. हामी हिजो नेपाली कंग्रेस र नेपाली कंग्रेसको भातृ संगठनदेखि त्यो जिल्लाको केही परिवर्तन गर्नका लागि त्यो जिल्लामा हाम्रो जिल्लामा कुरीति र कुसंस्कार हटाउनका लागि म निविसङबाट लागेको मान्छे हो.
1: चुनावमा चाहिँ विकास निर्माण बाटोघाटोको विषय चाहिँ अलिक बढी उठाउनु हो तपाईँले, अरू त्यो बाहेक अरू जो हामीले नसुनेको अथवा तपाईँले भन्नु मन लागेको?
0: अब यो यस्तो छ कुरो के भने हामीले
1: हुन त फेरि नेताहरूले नजित्दासम्म चाहिँ यो ल्याउँछु त्यो ल्याउँछु यो दिन्छु त्यो दिन्छु, जितिसकेपछि मैले त के भनेको थिएँ भन्ने नै बिर्सन्छन् भन्ने सुनिन्छ.
0: अनि यस्तो हो लिलप्रसादजी, अब त्यसो भएपछि अब यो मेरो कार्यकाल व्यतीत भइसकेपछि पनि इन्टरभ्यू लिन बोलाउनु होला
1: गर्छौँ अवश्य पनि हामी हुन्छ.
0: त्यसैले हामीले पहिलो प्राथमिकता
1: सडक
0: मेरो आफ्नो र हाम्रो पार्टीको. हामीले हिजो तपाईँलाई थाहा नहुन सक्छ हामी नेपाली कंग्रेसको नेतृत्व र नेपाली कंग्रेसले हिजो 55 सालमा त्यो जिल्लाको नेतृत्व गर्दै गर्दा हाम्रो नेता जीवनमार साईले जिल्ला विकास समितिको सभापतिको शपथ ग्रहणमा हाम्रो पहिलो एजेण्डा हो हिल्सा सिमीकोट मोटर बाटो कवाडी सरिसल्ला कुरेटो बाटो भन्ने खतरेबल बाटो भन्ने हामीले पहिलो घोषणा गरेको.
1: अहिले पनि त्यो त्यही तपाईँले पटक पटक उठाउनु पर्यो.
0: अहिले त्यो उठाउनु, अहिले त समय परिवर्तन भयो. अहिले अब पुरै अब मोटरेबल बाटो भनेर अब त्यो बाटोले कसरी पिच गर्ने? अहिले हाम्रो ट्र्याक ओपन चाहिँ भएको छ,
1: हुम्लामा पुग्यो.
0: हुम्ला सरुकामसम्म तपाईँको हाम्रो चाइनाको सीमामा हिल्सासम्म हाम्रो मोटर बाटो पुगेको छ. तर त्यो बाटो स्तर उन्नति भएको छैन र स्तर उन्नति गर्ने कुरोमा र कालो पत्र गर्ने कुरोमा अस्ति भर्खर म शपथ ग्रहण गर्न आइसकेपछि हामीले हाम्रा आदरणीय पूर्व कर्मचारी साथीहरू र सबैसँग परामर्श गरेर अहिले फेरि हाम्रो कवाडीदेखि खारपुनाथसम्म हाम्रो लगभग पिच स्तर वृद्धि सँगसँगै पिचको पनि टेन्डर अब एक दुई दिनभित्र टेन्डर हुन्छ. त्यो चाहिँ हाम्रो कवाडीदेखि सरिसल्ला अरे बालुकुनासम्मको टेन्डर गत साल भइसकेको छ र बालुकुनादेखि माथि सरिसल्ला र सरिसल्लादेखि माथि तपाईँको खडीखेतदेखि खारपुनाथसम्मको अहिले टेन्डर हुँदैछ. हाम्रो त्यहाँ कर्णाली कोरिडोर विशेष गरी यो हुम्लाको मात्र होइन यो देशको आर्थिक समुन्नतिका लागि र आर्थिक समुन्नति गर्नका लागि नेपाल राज्यमा त हाम्रो प्रदेश कर्णाली प्रदेश र फेरि त्यहाँ त तपाईँको त्यो कोरिडोरमा हाम्रो तीनटा प्रदेश सुदूरपश्चिम प्रदेश कर्णाली प्रदेश र त्यसपछि यो लुम्बिनी प्रदेशसँग जोडिएर हाम्रो त्यो तीनटा प्रदेशको मार्ग त भयो भयो नै त्यसै त्रिदेशीय मार्ग पनि तपाईँको जमुनाबाट हिल्सासम्म चाइना जोड्ने बाटो दुईटा आर्थिक रूपमा ठूलो समुन्नत गरेका देशहरूका बीचमा हाम्रो देश परेको हुनाले र कैलाश मानसरोवर यात्रा गर्ने अत्यन्तै छोटो मार्ग भएको नाताले त्यो कर्णाली कोरिडोरलाई राज्यले पहिलो प्राथमिकता दिनुपर्छ भन्ने नेपाली कंग्रेस र मेरो दावा पनि हो.
1: त्यसो भए त्यसको पूरा हुनको लागि 5 वर्ष लाग्छ कि त्योभन्दा अगाडि सकिन्छ?
0: त्योभन्दा अगाडि सक्ने हामी प्रयत्न गर्छौँ.
1: तपाईँले कसरी प्रयत्न गर्नुहुन्छ?
0: हामी अब
1: किनभने डाडु पनि त तपाईँको हातमा छैन, तपाईँले सरकारलाई भन्ने हो कि अथवा गर्ने हो कि?
0: जस्तो हामीले अर्थमन्त्रीज्यूलाई अहिलेको अर्थमन्त्रीज्यूलाई हामीले यो बजेट भाषण अगाडि पनि कुरा गर्यौं.
1: अहिले बजेटले कतिको न्याय गर्यो तपाईँले अहिले जुन सड़कको कुरा गर्नुभयो?
0: त्यो हाम्रो जुन पहिलाको योभन्दा यो सरकारभन्दा अगाडिको अघिल्लो सरकारले चुनावी सरकार जुन सुशीला
1: कार्की नेतृत्वमा
0: कार्कीको नेतृत्वको पालामा जुन यो के भन्छ यो बालुकुनादेखि सरिसल्लासम्म सरिसल्लादेखि माथि खारपुनाथसम्मको जुन बजेट सुनिश्चित गर्ने काम उहाँहरूको पाला भयो र अहिलेको सरकारले त्यसलाई समर्थन गर्नुभयो. यसको लागि उहाँहरूलाई

0: हार्दिक धन्यवाद दिन चाहन्छु
1: तपाईँले। र अहिले हाम्रो कुरो के छ भने यो कर्णाली कोरिडोर दुईटा खण्ड हेर्ने गरिरहेको छ, सरिसल्लादेखि माथि उत्तरी खण्ड, तपाईँको सरिसल्लाबाट हाम्रो यो कालीकोट खण्ड, यो बाजुरा कालीकोट खण्डलाई दक्षिणी खण्ड भन्छ, दुई खण्डमा विभाजित छ र दुईटा अफिस, एउटा अफिस चाहिँ हाम्रो कुल्टीमा छ, दक्षिणी खण्ड हेर्ने र उत्तरी खण्ड हेर्ने अफिस चाहिँ हाम्रो सिमीकोटमा छ। त्यसैले अहिले यो अब सिमीकोटभन्दा माथिको बाटो चाहिँ तपाईँको स्तर उन्नति भइसकेको छ, हिल्सासम्मकै एउटा एउटा बीचबाट बीचको अहिले एउटा काम भइरहेछ तपाईँको इलिङ साइडमा, अनि त्यसपछि तल्लो चाहिँ सबै टेन्डर भइरहेछ, बाटो चाहिँ धमाधम काम चाहिँ भइरहेछ।
2: तपाईँ आफै पनि निर्माण व्यवसायमा आबद्ध हुनुहुन्छ?
0: म पहिला गर्थे,
2: अहिले चाहिँ कसले गरिरहेछ?
0: अहिले मेरो भाइहरूले हेर्नु,
2: यो तपाईँले अहिले जुन सडकको कुरा गर्नुभयो त्यहाँ उहाँहरूले लागिराख्नु भएको छ, गरिराख्नु भएको छ?
0: होइन, त्यहाँ चाहिँ हाम्रो काम छैन।
2: तपाईँहरूको कहाँ भइरहेछ?
0: हाम्रो त्यही साना साना कामहरू भइरहेछ
2: हुम्ला जिल्लामै। यो सांसद आफैमा निर्माण व्यवसायमा कहीँ न कहीँ जोडिनु, यसको सकारात्मक र नकारात्मक पाटोहरू के हुन्?
0: यो तपाईँहरूको हेर्ने दृष्टिकोण फरक गर्नु भएन, काम गरेर त खानु पर्यो नि त, कि भरसार गर्नु पर्यो कि मागेर हिँड्नु पर्यो, होइन भने क्वालिटी चेक गर्ने काम चाहिँ राज्यले गर्नु पर्यो, अनि त्यसपछि काम गरेर नखाने। अहिले यो विकृति आएको, जेन्य आन्दोलन भएको त तपाईँहरूले देख्नुभएको छ नि त,
2: अनि सांसद पनि हुने, अनि त्यसो हुँदाखेरि मान्छेले शंका गर्ने ठाउँ चाहिँ अलि बढी हुने, दोष लगाउने ठाउँ बढी हुने।
0: मैले सांसद भइसकेपछि त मैले त त्यो काम छोडेँ नि त। अहिले
2: तपाईँको नाम पो देखिने त, अनि सहभागिता सम्मेलनता त्यसरी अनुपचार,
0: त्यो त यस्तो हजुर, यहाँ पनि त तपाईँको यो रेडियोमा पनि त कसैको सेयर होला नि त,
2: काम यो सेयरवाला
0: होइन होइन, मैले खालि उदाहरण मात्र दिनु खोजेको, यहाँ पनि त कसैको सेयरको लगानी त हुन्छ नि त, कामै गर्न नपाउने, माननीय भएपछि केही कामै गर्न नपाउने, केही गर्दै नगर्ने भन्ने त छैन नि।
2: त्यसो भए अब त्यहाँको जनताहरूले अथवा जसले पनि शंका उपशंका नगरोस् अथवा अरूले चाहिँ प्रश्न गर्न नपाओस् भनेर तपाईँ आफै सचेत कसरी भइराख्नु भएको छ त?
0: म अब मैले अघि पनि भने नि त, म आफू इन्भल्भ नभएपछि अब्जर्भ गर्ने त जनता छन् नि त, बुझ्ने त जनता छन् नि, त्यसैले जनताले मेरो हिजोबाटको मूल्याङ्कन र मेरो प्रस्तुति के छ, यो जयपति कस्तो हो भन्ने कुरो त हुम्लाका मेरा आदरणीय भगवान रूपी दाजुभाइहरूले मलाई बुझिसक्नुभएको छ र चिनि पनि सक्नुभएको छ, मेरो व्यवहार र मैले गर्नुपर्ने मेरो कर्तव्य के हो त्यो मैले बुझेको छ, यो कुरोमा हुम्लाका दाजुभाइहरूले मलाई शंका गर्दैन।
2: यदि केही पर्यो भने, केही तपाईँले गल्ती गर्नुभयो भने त प्रश्न त जतिखेर पनि उठाउन सक्ने भयो।
0: अब यो गल्ती गर्यो भने तपाईँको अब अहिले अब के यो के भन्छ, पुराना केसहरू उब्जिरहेछन् त,
2: त्यो पनि तपाईँले गर्नुभयो भने त्यो पनि उब्जेला।
0: मैले गल्ती गरेँ, मैले त हातकडी लगाएर म जेलमा आउनु पर्यो।
2: अनि संसदमा, संसद शुरू भएको लामो समय त भएको छैन, कतिपटक बोल्नुभयो अहिले प्रतिनिधि सभामा?
0: मैले अहिले अब
2: जम्मा छ पटक हुम्लाकै विषय उठाउनु भयो कि?
0: मैले प्रायः हुम्लाकै विषय उठाउँछु, हुम्लाको पनि पर्यटन प्रवर्धनका लागि, अनि त्यसपछि यो हिल्सा सिमीकोट मोटर बाटोको लागि, अनि त्यसपछि यो जुन केन्द्रीय प्रसारण लाइन, यो हाम्रो बत्ती बिजुली नपुगेको हुनाले प्रत्येक बस्तीमा बिजुली पुर्याउनु पर्छ, अनि कहिलेकाहीँ अब यो दैविक प्रभावको बारेमा पनि कुरो उठाएको छु,
2: भनेको छवटा विषय उठाउँदाखेरि छवटाकै सम्बोधन भयो कि भएन?
0: त्यसपछि विशेष गरेर अहिले हामी हाम्रो योभन्दा अघिल्लो सरकारले सिमीकोटको एयरपोर्टलाई विस्तार गर्नुपर्छ, त्यो एयरपोर्टलाई तपाईँको 3-4 बजेसम्म पनि उडान अवतरण गर्नुपर्छ भनेर मैले जसरी कुरा उठाएको थिएँ, अघिल्लो सरकारले गरेको त्यसलाई यो सरकारले अहिले निरन्तरता दिएन, र अहिले पनि तपाईँले बुझ्नुभयो होला, बुझ्न सक्नुहुन्छ, तपाईँको 1 महिना भएको छ, 1 महिना अलि बढी भयो, तपाईँको 5,000 भन्दा बढी धार्मिक तथा सांस्कृतिक पर्यटकहरू
2: मानसरोवर जाने तीर्थयात्रीको कारण त अहिले पुरै
0: अत्यन्तै व्यस्त छ, हाम्रो एयरपोर्ट अहिले अति व्यस्त छ, र ती धार्मिक तथा सांस्कृतिक पर्यटकलाई सहज र सुलभ तरिकाले सिमीकोट अवतरण गर्ने वातावरण सिर्जना गर्नका लागि हामीले त्यहाँको एयरपोर्ट अलिकता
1: बढाउनु पर्छ भनेर जसरी हामीले अगाडि कुरा उठाएका थियौं र त्यतिखेरको सरकार अनि त्यसपछि यो हाम्रो प्राधिकरणले लगभग 20 करोड हाराहारीमा बजेट पनि विनियोजित भइसकेको हो र त्यहाँको त्यो जग्गा मुआवजा दिने कुरो अन्तिम अवस्थामा पुगिसकेपछि यो भदौ 23 र 24 को आन्दोलनले त्यो काम चाहिँ रोकियो र अहिलेसम्म त्यो काम हुन सकेको छैन।
2: जस्तो तपाईँले 6 पटक संसदमा बोल्नुभयो, 6 विषयमा त्यो तत्काल सम्बोधन भइसक्ने रहेछ कि कस्तो रहेछ त्यो अनुभव सुन्नु।
1: यो यस्तो हो
2: कि बोल्यो फलानाले बोल्यो भन्ने मात्रै भयो तर त्यसपछि के भयो थाहा छैन।
1: तत्काल समाधान हुने कुरो होइन, जस्तो झिल्का सिमीकोट मोटर बाटोकै कुरो गरौँ, पिचको कुरो, स्तर उन्नतिको कुरो, त्यो त्यहाँ बोलिसकेपछि हामीले फलो पनि गर्नु पर्यो, विभागीय विभागमा जानु पर्यो, मन्त्रालय जानु पर्यो, के भएको छ, हामीले बोलेका कुराहरू कतिको तपाईँहरूले चासो दिनुभएको छ भन्ने कुरो सम्बन्धित विभागमा पनि
2: तपाईँहरू गइराख्नु भएको छ।
1: म गाइरहेछु।
2: गाइराख्नु भएको छ, केही भइरहेछ कि छैन अथवा त्यो बोलियो सकियो यस्तै रहेछ?
1: होइन, भइरहेछ, त्यसको अब
2: प्रतिक्रिया चाहिँ सकारात्मक
1: सकारात्मक छ।
2: अझै के भन्नु बाँकी छ संसदमा त्यहाँ उठेर हुम्लाको बारेमा अथवा अरू त्यहाँको पर्यटकीय आर्थिक सामाजिक?
1: अब विशेष गरेर हुम्लाको बारेमा मैले फेरि बोल्नुपर्ने विशेष गरी पर्यटकको बारेमा,
2: पर्यटन
1: सम्बन्धमा, जस्तो हाम्रो लिमी भ्याली
2: अब रानी सैनिक कुरा पनि अब
1: सुन्दर छ, रानी सैनको कुरो हो, तपाईँको च्वाखोला भ्याली छ, त्यसपछि नेकपा भ्याली छ, त्यसपछि तपाईँको एयरी भ्याली छ, हाम्रो जो यो के भन्छ यो तिब्बतको पठारसँग जोडिएका जति सिमानाहरू छन् अत्यन्तै सुन्दर, अत्यन्तै रमणीय र अत्यन्तै हेर्न लायक। फेरि अब लिमी भ्याली त यस्तो पनि छ तपाईँको, जस्तो कोही पासपोर्ट बनाउन नसक्ने, चाइना ताग्लोकोटमा अरे तिब्बतमा जान नसक्ने हाम्रो नेपालका आन्तरिक पर्यटकलाई कैलाश दर्शन मार्ग नेपालबाटै हुन्छ है भन्ने कुरो पनि अहिलेसम्म नेपालका दाजुभाइहरूलाई थाहा छैन।
2: नेपालबाटै यो जुन त्यहाँको मुख्य पर्यटकीय स्थलमा पुग्न सकिन्छ र त्यो हेर्न सकिन्छ भने अझै प्रचार प्रसार भएन,
1: भएको छैन भर्खर सुरुवात भएको छ। नेपालबाट पनि कैलाश दर्शन भनेको
2: कैलाश मानसरोवर नेपालबाट पनि गएर हेर्न सकिने भयो,
1: सकिन्छ दर्शन, कैलाश भनेको दर्शन गर्ने हो टाढैबाट, त्यो तिब्बतमा गए पनि तपाईँको दर्शन टाढैबाट हो, मानसरोवर भनेको त्यहाँ गएर नुहाउने हो। त्यसैले हिमालका नदीहरू त सबै पवित्रै हुन्, त्यो कुरो कैलाश दर्शन मानसरोवर दृश्य अवलोकन गर्ने मुख्य नाका चाहिँ अहिले हाम्रो लाप्चा भन्ने ठाउँबाट अत्यन्तै निकट देखिन्छ।
2: त्यो पर्यटकीय सम्भावना जति छ त्यसको विकास र प्रवर्धनको लागि संघीय सरकारले मात्रै गर्नुपर्ने हो कि प्रदेश र स्थानीय सरकारले पनि केही गर्नुपर्छ, त्यसलाई तपाईँहरूले समन्वय गर्नुपर्छ?
1: प्रदेश सरकार र स्थानीय सरकारले पनि आफ्नो तौरबाट गरिरहनु भएको छ र हाम्रो समन्वय पनि भइरहेको छ। त्यसैले यो खालि संघलाई मात्र हेरेर
2: अथवा संघीय सांसदलाई मात्रै भनेर गुनासो गरेर मात्रै पनि नहोला, फेरि
1: बस्नु भएको छैन। स्थानीय सरकारका साथीहरू पनि हामी पनि गर्छौँ, तपाईँहरू पनि गर्नुहोस्, प्रदेश कर्णाली प्रदेश सरकारले पनि ल हामी पनि तयार छौँ, हामी केही गरिरहनु भएको छ र केही गर्ने प्रतिबद्धता उहाँहरूले जाहेर पनि गर्नुभएको।
2: जडीबुटीको विषय चाहिँ कतिको पर्याप्त मात्रामा
1: अत्यन्तै सम्भावना भएको जडीबुटी, हाम्रो आय स्रोतको मुख्य ऊ नै जडीबुटी र तपाईँको यो पशु वस्तु पालन, अहिले अब कम भयो, सबैका बालबच्चाहरू पढ्न लाए, त्यसैले पहिला त हाम्रो पशु वस्तु नै हो।
2: अनि त्यो जडीबुटीको विषयमा अहिलेको संघीय सरकार अथवा स्थानीय प्रदेश सरकारहरूको बजेटको बारेमा तपाईँको बुझाइ अथवा यो अझ बढाउनुपर्छ भन्नेमा तपाईँले केही मेहनत गरिराख्नु भएको छ भने त्यो पनि सुन।
1: हामीले हाम्रो जिल्लालाई अब यो जडीबुटीको हब बनाउनका लागि केही पहिला त अध्ययन चाहिँ गर्नुपर्छ, त्यसलाई संरक्षण पनि गर्नुपर्छ, संरक्षणको सँगसँगै त्यसलाई उत्पादनमुखी पनि बनाउनु पर्ने हुन्छ।
2: त्यसो हुँदाखेरि अब जडीबुटीको विषयमा चाहिँ तपाईँले संसदमा कुरा राख्न बाँकी हो कि?
1: बाँकी छ यसको बारेमा बोल्न।
2: अघि तपाईँले हुम्ला जिल्लाको समृद्धिको लागि त्यहाँको स्थानीय उत्पादन, पर्यटन, जडीबुटी लगायतको विकास पूर्वाधारको कुरा गर्नुभयो नि, अनि त्यसको लागि